0: गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे बैंक मार्फत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे बैंकले देशभरिका शाखा र शाखा रहित बैंकिङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे बैंकबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद्र सेवा तपाईँको साथमा माछा पुछ्रे बैंक।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: सूचना।
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
6: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगु रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 98-01-32-38-07, 98-01-32-38-07। दशैंको दक्षिणा तपाईँको नजिकैको सोरुममा।
9: कस्तो गर्मी बढेको। अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
5: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858151715।

0: Mania Extreme Energy Drink.
1: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 एमपिपिएस सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
2: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
5: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90, 9715-9715-90।
6: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
7: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
6: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
7: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: रेडियो एनएफएम 98.6 हर्रेबाट 102.7 वीरेन्द्र नगर सुर्खेतबाट
1: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
2: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 26 गते सोमबार सन् 2026 अक्टोबर 12 तारीख असोज शुक्ल पक्षको द्वितीय तिथि
2: काया कैरन का साथ मा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका बाँकेको रेडियो बागेश्वरी 94.5 मेगाहर्ज र चितवनको कालिका एफएम 95.2 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: भोटेको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी पूर्व सूचना प्रभावमा फेरि पनि ढिलाई बाढ़ीले घर खेतपुल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति टर्यो।
0: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए दशैंका लागि रूट पर्मिट खुला दशैंका 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने आकस्मिक सेवा भने नरोकिने
1: चिनिया सामान नाकामै रोकिँदा दशैं बजार महँगो कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म महँगो
0: रूस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी रूसको औपचारिक प्रतिक्रिया आउन बाँकी सहमतिका लागि तयार रहेको युक्रेनी राष्ट्रपतिको भनाई
1: र आईसीसी क्रिकेट विश्वकप लिग 2 मा नेपालले क्यानाडालाई हरायो।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 4-93-555

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। गोर्खाको चुम उपत्यकाको उंगिलुङ खोलामा खसेको पहिरोले स्यार खोला थुनेर हिजो झिसमिसेमै बुढी गण्डकीमा आएको आकस्मिक बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। पहिलो बाढ़ीले चेतावनी दिएसँगै बुढी गण्डकीको तटीय क्षेत्रका स्थानीय बासिन्दाले बस्ती छाडेपछि आएका दुई भयानक बाढ़ीमा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। बाढ़ीको पहिलो लहरपछि स्थानीय स्तरमा गरिएको सतर्कताका कारण नदी किनारका बासिन्दाले घर छाडेर सुरक्षित ठाउँमा जाने समय पाए। त्यसपछि आएको ठूलो बाढ़ीले बस्ती र भौतिक संरचनामा व्यापक क्षति पुर्याएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। 45 घर पूर्ण र 27 घरमा आंशिक क्षति पुगेको छ। यस्तै 34 गोठ र बंगुरका 22 खोरमा क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौं घर डुबानमा परेका छन्। 2 पक्की पुल 1 बेलीब्रिज र 2 झोलुङ्गी पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 जना बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। चुमनुम्री गाउँपालिकाका अध्यक्ष निमा लामाले स्थानीय बासिन्दाबाट आएको सूचनाका आधारमा बेलैमा सुरक्षित रहन सूचित गरिएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढ़ी गण्डकीको सहायक नदी स्यार खोला सुक्खा पहिरोले थुनिँदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका छ चुमलिङ नजिकैको उंगिलुङ खोलाबाट बाहव र गेग्रा नहाएर स्यार खोला थुनिएको थियो। स्यार खोला थुनिएको केही समयपछि फुट्दा बुढ़ी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। उंगिलुङ खोलामा पहिरो खसेको हो कि हिम पहिरो भनेर यकिन हुन सकेको छैन। स्यार खोला थुनिएको भनिएको ठाउँबाट 500 किलोमिटर तल बुढ़ी गण्डकीमा मिसिन्छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडले गोर्खाको चुम नुमरी गाउँपालिका छ चुमचेत नजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढ़ी गण्डकी नदी प्रणालीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक विश्लेषण गरेको छ।
4: यसैबीच गोर्खाको बुढ़ी गण्डकी नदीमा हिजो बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ। बुढ़ी गण्डकी नदीको आरूघाट भन्दा माथि जलसतह मापन यन्त्र नै नभएकाले बुढ़ी गण्डकीको सहायक नदीमा बाढ़ी आएको पूर्व सूचना प्राप्त गर्न ढिला भएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारी निकायले भन्दा पहिले नै स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जाल र फोन मार्फत बाढ़ी आएको जानकारी दिएका थिए। स्थानीय बासिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति टरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ। 1.5 महिना अघि भदौ 10 गते भोटुकोसीमा बाढ़ी आउँदा पूर्व सूचनाका लागि राखेका मापन केन्द्र नै बगाएको थियो। हिजो बाढ़ी आएको गोर्खाका उंगेलुङ र स्यारखोलामा भने त्यस्तो प्रणाली जडान्ने गरिएको थिएन। हिजो बाढ़ी आएको आधा घण्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको थप आधा घण्टापछि एसएमएस पठाइएको थियो। सरकारले प्रवाह गरेको सूचना आरूघाट भन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्रै काम लागेको विश्लेषण छ। नदी थुनेको ठाउँबाट नजिकको बस्ती सिर्दीवास फिल्म र घट्टे खोलाका बासिन्दाले जगत लगायत तल्लो क्षेत्रका बासिन्दाहरूलाई फोन र सामाजिक सञ्जालबाट सतर्क रहन खबर गरेका थिए। आकस्मिक रूपमा आउने बाढ़ीबारे पूर्व जानकारी हुने संयन्त्र नभएको र बुढ़ी गण्डकी नदीको जलसतह मापन गर्ने यन्त्र आरूघाट बजारमा मात्र रहेकाले बेलैमा सूचना पाउन नसकेको सरकारी निकायको भनाई छ। उंगिलुङ खोलाबाट बगेको गेग्रानले स्यार खोला थुनिएर फुटेपछि बुढ़ी गण्डकीमा लेदो सहितको ठूलो बाढ़ी आएको विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान छ।
3: नेपाली कांग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ। खुल्ला उपसभापतिमा भण्डारी 3,735 र आचार्य 2,342 मतसहित विजय हुनुभएको हो। यस्तै समावेशी उपसभापतिमा विनोद चौधरीले 1,745 मतसहित निर्वाचित हुनुभयो। महामन्त्रीको खुल्लातर्फ प्रदीप पौडेल 4,194 र उदय शमशेर राणा 2,330 मतसहित निर्वाचित हुनुभएको छ। महिला महामन्त्रीमा डिला संग्रौला पन्त 3,118 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। काया कैरनमा मानसिक स्वास्थ्य र ध्यान दिनुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
6: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
5: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
6: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854142982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
5: वाट्सएप नम्बर 9854142982 होइन त? अनि त्यसपछि
6: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
5: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
6: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
7: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
6: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
8: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: पाँच हाटमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड उड्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएम नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशीकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई, कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संगौला लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। भोटेकोशीमा बाढ़ी आएको डेढ़ महिनापछि रसुवा र नुवाकोट सीधा सड़क सम्पर्क जोड़िएका छन्। दुई जिल्ला जोड्ने फलाखु खोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि गाड़ी चल्न थालेका छन्। नेपाली सेनाको सहयोगमा यो पुल जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा गाड़ी चल्न थालेका, गल्छी त्रिशुली मैलुङ स्याफ्रेबेसी रसुवागढ़ी सड़क योजना विदुरका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो। यस्तै यता त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा रहेको गलौदी खण्डमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पनि पुनर्निर्मित सड़कबाटै गाड़ी चल्न थालेका छन्। दशैं यात्रालाई सहज बनाउन दुवै राजमार्गमा मरम्मत तथा व्यवस्थापनका काम अघि बढ़ाइएको हो। यता 8 र 9 असोजमा परेको लगातारको वर्षापछि आएको बाढ़ीले सड़क र पुल बगाउँदा सड़क सम्पर्कविहीन बनेको म्याग्दी मुस्ताङ राष्ट्रिय सड़क सञ्जालमा जोड़िएका छन्। पर्वत बागलुङ जोड़ने मालढुंगामा कालीगण्डकी नदीको पुलको पहुँच सड़क बगाएको थियो। दुई जिल्ला सीधा सड़क सम्पर्क जोड़िने चरणमा पुगेका छन्। हिजोबाटै पर्वत र बागलुङलाई सड़क सम्पर्कमा जोड़ने गरी काम भइरहेको सड़क डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो। बाढ़ीले पटक पटक अवरूद्ध बन्दै आएको बीपी राजमार्गमा अहिले सहज रूपमा गाड़ी चलिरहेका सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशको भनाई छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: दशैंका लागि गाड़ीको रूट पर्मिट पनि खुलेको छ। यस्तै बड़ा दशैंको 6 दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा ओपीडी बन्द गर्ने भएका छन्। फूलपातीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको छ। निरन्तरको वर्षा बाढ़ी पहिरो लगत्तै दशैं शुरू भएसँगै काठमाडौँ उपत्यकाका सरकारी अस्पतालमा बिरामीको संख्या बढ़ेको छ। दशैंमा नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने, जोखिमका तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै आकस्मिक उपचार पनि हुनेछ भने दशैंको बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ, तर इमर्जेन्सी अवस्थाका बिरामीको भने शल्यक्रिया रोकिने छैन। नयाँ पत्रिकामा खबर छ।
6: विगत 2 दशकमा नेपालले ठूला प्राकृतिक तथा मानव सृजित विपदका घटनाहरू सामना गरेको छ। यस्ता घटनापछि उत्पन्न मानसिक तथा मनोसामाजिक समस्याको पहिचान, परामर्श र व्यवस्थापनमा भएको प्रयासले मानसिक स्वास्थ्यको महत्वबारे बुझाई बढ़ाउन सहयोग गरेका छन्। मानसिक स्वास्थ्यबारे साथी सम्झना महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँग कुरा गर्नु भएको छ।
7: मानसिक स्वास्थ्य भनेको रोग नहुनु मात्र होइन, तपाई आफ्नो क्षमता आफ्नो अवस्था सबै बुझेर तपाई त्यो वातावरणमा सबभन्दा बढी चाहिँ उत्पादनशील हुन सक्ने हो। अब तपाईँ पढे लेखे छ त खाइपी गरेर सबै गरेछ तर तपाईँ चाहिँ कसैको माथि बोझ भइरहेछ, तपाईँ चाहिँ उत्पादनशील काम गरिरहेको छैन, उल्टो घरमा सबैलाई दुःख दिइरहेको छ, त्यो पनि मानसिक स्वास्थ्य उसको ठिक छैन भन्ने हिसाबमा हामीले हेर्नुपर्ने हुन्छ। मानसिक स्वास्थ्यको पनि वैज्ञानिक उपचारहरू सम्भव भएको हुँदै गर्दाखेरि हामीले अब यसलाई त्यसरी एकदमै निराश हुने र एकचोटि कसैलाई मानसिक स्वास्थ्य समस्या भयो भने अब यो यो यसलाई चाहिँ यो अब चाहिँ काम गर्नै सक्दैन भने त्यस्तो किसिमको चाहिँ नकारात्मक दृष्टिकोण राख्नु पर्दैन भन्ने कन्सेप्ट पनि हो। होइन छोटकरीमा भन्यो भने हामी मानव जातिलाई नोक्सान गर्ने होइन 10 एकदमै प्रमुख रोग एकदमै गम्भीर समस्याहरू मध्येमा 5 मानसिक रोग नै छ, 10
8: हामी चाहिँ मानसिक स्वास्थ्यका हिसाबले कुन ठाउँमा छौँ अरू देशको तुलनामा? होइन
7: हामी यो संसारमा सबै देशलाई चाहिँ यसरी मूल्याङ्कन गर्दाखेरि मेन्टल हेल्थ इन्डिकेटर्स भन्ने त्यो कन्सेप्टहरू छ होइन, त्यसमध्येमा चाहिँ सेवा सुविधाहरू कति छन्, त्यो देशमा चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित नियम कानूनहरू कस्तो छ अनि त्यहाँ कति बजेट खर्च गर्छ भन्ने यो सबै यावत कुराहरूले चाहिँ त्यो देशमा मानसिक स्वास्थ्यको प्रति चाहिँ सजगता र त्यहाँको कार्यक्रमहरू त्यहाँको मान्छेहरू कतिको सुरक्षित छन् भन्ने त्यो इन्डिकेट गर्ने चाहिँ एउटा सिस्टम छ। त्यसमा गऱ्यो भने हामी सबैले बुझ्न नै सक्छौँ हामी निकै पछि परेको अवस्था छ। तर यो भन्दै गर्दाखेरि म चाहिँ अब यो फिल्डमा लागेको झन्डै 26-27 भएको कन्टेक्स्टमा म चाहिँ एकदम आशावादी छु। म चाहिँ पछिल्लो दशक नेपालको मानसिक स्वास्थ्य क्षेत्रको चाहिँ पछिल्लो 10-15 चाहिँ हामीले निकै नै धेरै फर्क मारेका छौँ, सबै वेल इन्फर्म छ। कतिपय मान्छेहरू पहिला त समस्या भइसकेपछि पनि अब यसको उपचार जाऊ डाक्टर कहाँ जाऊ हस्पिटल जाऊ भने पनि जानै नजाने जानै परे पनि लुकी छिपी नामै परिवर्तन गरेर त्यसरी जाने चलन थियो होइन। अब अहिले त आएर अहिले यङ्स्टर्सहरू आफूले पढाएर मलाई त यो रोग लागेको छ मलाई यो उपचार चाहियो भनेर मान्छेहरू एकदम ओपनली आउँछन् र आफ्नो कुराहरू पनि सबैले व्यक्त गर्ने गरेको छ। त्यो कन्टेक्स्टमा मैले राम्रै चाहिँ अचिभ गर्यो भन्ने भन्नु
8: कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले?
7: समस्याहरू समस्या समाधानतिर लागू त्यसलाई लुकाएर छोपेर ढाकछोप गर्नु चाहिँ त्यो त्यो चाहिँ बुद्धिमत्ता होइन, त्यो हिरोइजम पनि होइन। यदि समस्या छ भने सठिक रूपमा वैज्ञानिक रूपमा यसलाई समाधान गरौँ भन्ने नै कुरा हो।
5: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
10: नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
9: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
10: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
9: 198-198।
11: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
12: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
13: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
12: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
13: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
12: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।

0: पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।

0: California.
1: Extreme energy drink.
2: हुँदा एकातिर व्यापारीको लगानी फस्ने सम्भावना छ भने अर्कातिर चाडपर्वको बजार महँगिएको छ। किसानले पनि आफ्नो उत्पादन खेतमै बिक्री गर्दा पाउने शुद्ध मूल्य अर्थात फार्म गेट मूल्यको वृद्धि दर 8 वर्ष यताकै न्यून भएको छ, तर त्यही कृषि उपजका लागि उपभोक्ताले भने किसानले पाउने मूल्यभन्दा कैयौं गुणा बढ़ी तिर्नु परेको सरकारी प्रतिवेदनले देखाएको छ। यसले कृषि उपजको आपूर्ति श्रृंखलामा रहेका विभिन्न तहका बिचौलिया मध्यस्थकर्ताले नाफा लिइरहेका देखिएको छ। किसानले थोरै मूल्य पाउँदा उपभोक्ताले भने निकै बढ़ी मूल्य तिर्न बाध्य भइरहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनुभयो। सरकारी प्रतिवेदन अनुसार नेपालमा कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 तहसम्मका बिचौलियाबाट गुज्रिन्छ। यसले उपभोक्ताले तिर्ने मूल्य किसानले खेतमै पाउने मूल्य भन्दा 7 गुणासम्म बढ़िरहेको देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अध्ययनले मकवानपुर र धादिङ जस्ता जिल्लाका किसानले प्रति किलो 25 देखि 35 रूपियाँमा बिक्री गर्ने तरकारी काठमाडौँ उपत्यकामा खुद्रामा 125 रूपियाँसम्म बिक्री हुने गरेको देखाएका छन्।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने विषयमा युद्ध विराम गर्ने सहमति भएको दावी गर्नुभएको छ। यसबारे रूसले औपचारिक प्रतिक्रिया भने नदिएको बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणाबारे आफूले पनि समाचारबाट जानकारी पाएको बताउनु भएको छ। उहाँले रूस ऊर्जा क्षेत्रसँग सम्बन्धित युद्ध विरामका लागि सहमत भए युक्रेन पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ। सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले ऊर्जा युद्ध विरामप्रति समर्थन जनाउनु भएको छ। उहाँले युक्रेन युद्ध विरामको पक्षमा रहेको र रूसले पनि त्यसलाई समर्थन गर्नुपर्ने बताउँदै यसबारे अमेरिकी पक्षबाट विस्तृत जानकारीको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभएको छ।
2: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमा समेटियो। रोहितले 101 रनको योगदान दिए। यो सँगै रोहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 3 शतक बनाउने पहिलो नेपाली खेलाड़ी बनेका छन्। रोहितले 125 बलमा 8 चौका र 1 छक्काको मदतमा 101 रन जोडेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यसअघि उहाँले त्रिवी क्रिकेट मैदानमा पपुवा न्युगिनी र दुबईमा संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक बनाउनु भएको थियो। नेपालले शुरूआती 3 विकेट छिट्टै गुमाएपछि रोहितले बासिर अहमदसँग 4थो विकेटका लागि हिजो 77 रनको साझेदारी गरे। बासिरले 30 रन जोडेका छन्। यस्तै गुलशन झाले 34 ओभरमा 4 चौका र 3 छक्कासहित 48 रन बनाए। नेपालका लागि अन्य ब्याट्सम्यानहरूले उल्लेख्य योगदान दिन नसके पनि रोहितको शतकले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दियो। यसै सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी र नन्दन यादवले 2-2 विकेट लिएका छन्। जितसँगै नेपालले लीग टूमा 33 खेलबाट 12 जितसहित 26 अङ्क जोडेको छ। नेपाल तालिकाको 6ठौं स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अङ्कसहित 7औं स्थानमा झरेको छ। जितसँगै विश्वकप लीग टूमा नेपालले अङ्क तालिकामा सुधार ल्याएको हो।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशको हिमाली थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी तथा लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टाको अवधिमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा छिटपुट पानी परेको छ।
2: सुदूरपश्चिम प्रदेश सरकार ले चालू आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिना बित्न लाग्दा घाटा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेशसभा बैठकमा 37,70,39,66,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभयो।
3: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो माग दावीको विवरण अध्यावधि गर्न आग्रह गरेको छ।
2: सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान गर्नका साथै संगठित गिरोहमा संलग्नमाथि मुद्दा चलाउँदा पनि तस्करी रोकिन सकेको छैन। पछिल्लो 1 दशकमा देशमा हवाई र स्थल मार्ग हुँदै तस्करी गरेको 579 किलो 218 ग्राम सुन बरामद भएको खबर कान्तिपुरमा छ।
3: बीणा जोशीलाई यस वर्षको मदन पुरस्कार र किरण खरेललाई जगदम्बा श्री अर्पण गरिएको छ।
2: दशैं शुरू भएसँगै रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीहरू घर फर्कन थालेपछि गड्डा चौकी नाकामा चहलपहल भएको छ। भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व आएसँगै परिवारसँग मनाउन नेपाल फर्कन थालेका छन्।
3: र गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको
2: सहनेको घरवास कहनेको वनवास
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर
2: दशैं शुरू भएसँगै रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीहरू घर फर्कन थालेपछि गड्डा चौकी नाकामा चहलपहल भएको छ। भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व

0: हल्को दिने गरी बुढ़ी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई, बाढ़ीले घरखेत फूल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति भने टर्यो।
1: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए, दशैंका लागि रूट पर्मिट खुला, दशैंका छ दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने, आकस्मिक सेवा भने नरोकिने।
0: चिनिया सामान नाकामै रोकिदा दशैं बजार महँगो, कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म बढ़ी।
1: रूस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी, रूसको औपचारिक प्रतिक्रिया हुन बाँकी, सहमतिका लागि तयार रहेको युक्रेन राष्ट्रपतिको भनाई।
0: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले क्यानाडालाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले राजेश केसीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। यसमा संवाद छैन, दृश्य मात्रै छ। कार्टुनमा शक्ति राष्ट्रहरूको कारण हिमाली क्षेत्रले भोगिरहेको संकट र नेपाललाई परिरहेको असर देखाइएको छ। यहाँ विश्वका शक्तिशाली देशहरूका झण्डाको लुगा लगाएर त्यस्तै आसनमा उपर खुट्टी लगाएर बसिरहेको पात्र मजाले चुरोड तानिरहेको छ। चुरोडको ठुटा हिउँको माथिल्लो चुचुरोमा पर्दा हिम पहिरो आएको छ अनि नेपाल जस्ता देशका मानिस पुरिँदै वा बग्दै गरेको दृश्य देखिन्छ। यसको अर्थ विश्वका ठूला शक्तिहरू आफ्नो भू राजनीतिक स्वार्थको प्रतिस्पर्धा र खेलमा व्यस्त छन्, तर त्यसको बीचमा हिमालय र त्यहाँ बस्ने सामान्य मानिस भने प्राकृतिक विपद र वातावरणीय संकटको मारमा परिरहेका छन्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा छ 7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
2: Xiaomi किन्दा उपहार Everyday बम्परमा Thailand Holiday।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PT INR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-5521-148 र 520-702।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 र 102.7 MHz।

0: काठपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू, 5,000 बढी प्रहरी परिचालन।
1: सल्यानमा स्कर्प टाइफस संक्रमितको संख्या 700 पुग्यो, पूर्णरूपमा नियन्त्रणमा आउन सकेन।
0: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 37,70,39,00,000 रूपियाँको बजेट ल्यायो, अब खर्च गर्ने बाटो खुल्यो।
1: र विश्वकप लीग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले क्यानाडालाई हरायो।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, संवाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि हामीलाई सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा दशैं तिहार लगायतका पर्वलाई लक्षित गरेर हिजोदेखि विशेष सुरक्षा योजना लागू गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख जयराज सापकोटाले कर्णालीका 10 जिल्लामा शान्ति सुरक्षा व्यवस्थालाई भरपर्दो विश्वसनीय बनाउन चाडपर्व लक्षित सुरक्षा योजना तयार पारिएको बताउनुभयो। डीआईजी सापकोटाले कार्तिक 30 गतेसम्मका लागि योजना लागू गरिने भन्दै प्रदेशभर 5,314 प्रहरी परिचालन गरिएको बताउनु भएको छ। उहाँले सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जीवन जनजीवनलाई सुरक्षित तथा भयमुक्त बनाउन कुनै कसर बाँकी नराख्ने दावी पनि गर्नुभएको छ। सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी तथा मातहतका प्रहरी कार्यालय समेत गरी 5,314 प्रहरी खटाइने पनि उहाँले बताउनुभयो। यसमा मोबाइल गस्ती, मोटरसाइकल गस्ती, द्रुत प्रतिकारी टोली, पैदल गस्ती, लामो तथा छोटो दूरीका गस्ती पनि परिचालन गरिनेछ। यसै गरी विशेष नियमित तथा आकस्मिक चेकिङ, ट्राफिक सहितको संयुक्त चेकिङ र यात्रु तथा नागरिक सहायता कक्ष समेत सञ्चालन गरिने बताइएको छ। यस्तै बैंक तथा वित्तीय संस्था, सुरक्षा तथा बजार अनुगमन लगायतका काममा पनि प्रहरी परिचालन गरिएको सापकोटाले बताउनु भएको छ। सार्वजनिक स्थल, मेला पर्वमा हुने झैझगडा, हुलदंगा, बजारको कृत्रिम अभाव, कालो बजारी, मूल्य वृद्धि, ठगीका घटनाहरूलाई पूर्ण रूपले नियन्त्रण गर्ने काममा पनि खरो उत्रन पनि उहाँले प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।
0: यस्तै बडा दशैंको आज दोस्रो दिन दशैं घर वा पूजा कोठामा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौंको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, चण्डी, श्रीम देवी भागवत लगायत देवी स्त्रोत पाठ समेत गर्ने गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमा दिनसम्म लगाउने गरिन्छ। संसारका समग्र प्राणीलाई सच्चिदानन्द रूपमा ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भन्ने गरिन्छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,00,000 रूपियाँको बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री चक्र मल्लले बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो। यसअघि असार 1 गते प्रस्तुत बजेट असफल भएपछि चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले परिमार्जित र संशोधन गरेर दोस्रो पटक बजेट प्रस्तुत गरेको हो। प्रदेश सरकारले पूँजीगत र चालू खर्च नछुट्याई बजेट सार्वजनिक गरेको छ। बजेटको स्रोतहरूमा आन्तरिक राजस्व 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुमानित रकम 10,24,00,00,000 र 91 लाख रूपियाँ छुट्याएको छ। यसैगरी संघीय रोयल्टी मार्फतबाट प्राप्त हुने रकम 7 करोड़, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सामान्यकरण अनुदान 9 अर्ब 6 करोड़ 33 लाख भनी उल्लेख गरिएको छ। आर्थिक वर्ष 2082-83 बजेट रकम 9 अर्ब 65 करोड़, अनुदानतर्फबाट प्राप्त हुने रकम 6 अर्ब 3 करोड़ 58 लाख रूपियाँ रहेको छ। यस्तै संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमानित रकम 38 करोड़ 80 लाख र विशेष अनुदान 52 करोड़ 76 लाख रूपियाँ रहेको मन्त्री मल्लले बताउनु भएको छ। बजेट सार्वजनिक भएपछि लामो समयदेखि अन्यमा रहेको प्रदेश सरकारको आर्थिक तथा विकास निर्माण सम्बन्धी काम अघि बढ़ने बाटो खुलेको छ। सरकार फेरबदल लगायतका कारण सुदूरपश्चिम सरकारले निर्धारित समयमा बजेट ल्याउन सकेको थिएन।
0: सल्यानको दारमा गाउँपालिकाबाट शुरू भएको स्क्रब टाइफसको संक्रमण फैलिँदै जाँदा 2.5 महिनाको अवधिमा संक्रमितको संख्या 700 पुगेको छ। जिल्लाका 9 पालिकामा फैलिएको यो रोगबाट विभिन्न स्थानमा गरिएको परीक्षणमा 19 जना थप संक्रमित भेटिएपछि कुल संक्रमितको संख्या 700 पुगेको हो। स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार दारमा गाउँपालिकामा 523 जनाको परीक्षण गर्दा 223, कुमा गाउँपालिकामा 303 मध्ये 81, बागसौर नगरपालिकामा 752 मध्ये 219, कालीमाटी गाउँपालिकामा 21 मध्ये 2, छत्रेश्वरी गाउँपालिकामा 130 मध्ये 42, कपुरकोट गाउँपालिकामा 170 मध्ये 60, बनगाट खुपिन्ने नगरपालिकामा 14 मध्ये 9, त्रिवेणी गाउँपालिकामा 6 मध्ये 1 र सिद्धकुमा गाउँपालिकामा 2 मध्ये 1 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो। जिल्ला अस्पताल सल्यानमा 843 जनाको परीक्षण गर्दा 57 जनामा संक्रमण देखिएको छ। संक्रमित हुनेमा महिलाको संख्या सबैभन्दा बढ़ी छ। संक्रमणका कारण दारमा गाउँपालिकामा 1 बालक 1 महिला र 6 वृद्ध पुरूष गरी 8 जनाको तथा छत्रेश्वरी गाउँपालिकामा 1 महिलाको मृत्यु भइसकेको छ। वर्षायाममा बढ़ी देखिने स्क्रब टाइफस नियन्त्रणका लागि संघ प्रदेश जिल्ला र पालिकाका विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोलीले सञ्चालन गरेको शिविरबाट पहिचान उपचार तथा अनुसन्धान गर्दै आएको छ। वर्षायाम सकिएर हिउँद शुरू भइसक्दा पनि स्वास्थ्य सचेतनाको अभाव र स्थानीयले रोगबाट बच्ने उपाय खासै चासो नदिँदा संक्रमण पूर्ण रूपमा नियन्त्रण आउन नसकेको चिकित्सकहरूले बताएका छन्। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा पत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: सूचना, के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
2: सूचना,
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले आसन्न चाडपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू, 5,000 बढ़ी प्रहरी परिचालन, सल्यानमा स्क्रब टाइफस संक्रमितको संख्या 700 पुग्यो, पूर्ण रूपमा नियन्त्रणमा आउन सकेन लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, गोर्खाको बुढी गण्डकी बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि 387 सुरक्षा कर्मीका साथै सेनाका 4 हेलिकप्टर पनि परिचालन गरिएको छ। नेपाली सेनाका 127 जना, नेपाल प्रहरीका 83 र सशस्त्र प्रहरी बलका 177 जना परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हालसम्म 49 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बाढ़ीले पैयौं र बगर गाउँका 35 घरका साथै जलविद्युत आयोजनाको क्याम्प र 6 पुल समेत बगाएको छ। दोभान, घट्टे खोला, जगत र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुनबुङ्री गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनु भएको छ। यसै गरी बाढ़ीले आरूघाट गाउँपालिकाको सोती र मानबु जोड्ने मोटरेबल पुल सहित 2 पक्की र 4 झोलुङ्गे पुल पनि बगाएको छ। गोर्खाको चुनबुङ्री गाउँपालिका 6 उग्युलुङ खोला थुनिएर अचानक बाढ़ी आएपछि बुढ़ी गण्डकी नदीको पानीको बहाव बढ़ेको थियो।
5: लागु औषध ब्राउन सुगर सहित बर्दियाको गुलरियाबाट एक युवक पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका सह शान्ति टोलका 23 वर्षीय कर्ण मर्स्याङदी मगरलाई लागु औषध सहित नियन्त्रणमा लिएको बर्दिया प्रहरीले जनाएको छ। भारतको लौकाही बजारबाट नेपालतर्फ गणेशपुर आउँदै गरेका मगरलाई चेक जाँच गर्ने क्रममा लागु औषध ब्राउन सुगर जस्तो देखिने 2 ग्राम पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बरामद पदार्थ सहित पक्राउ परेका मगरमाथि जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
6: बर्दियाको गुलरिया नगरपालिका 8 स्थित सर्जु नदीमा एक युवकको शव फेला परेको छ। 3 दिन अघि हराएका 33 वर्षीय स्थानीय समीर शेखको शव भेटिएको प्रहरीले जनाएको छ। नदीमा शव तैरिरहेको देखिएपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए। नेपाल प्रहरी, शस्त्र प्रहरी र स्थानीयको सहयोगमा शवलाई नदीबाट बाहिर निकालेको हो। सर्जु नदीमा रेलिङ नभएको पुल रहेकाले रातिको समयमा शेष पुलबाट नदीमा खसेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले पोस्टमार्टम रिपोर्टपछि मृत्युको यकिन कारण खुल्ने बताउनु भएको छ।
5: यसै गरी बाँकेको डुडुवा गाउँपालिका एक पिप्रोहाबाट प्रहरीले 32 किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा पिप्रोहाबाट साइकलमा रहेका स्थानीय 40 वर्षीय राम नरेश कुर्मीलाई पक्राउ गरेको हो। चेक जाँचका क्रममा कुर्मीले चलाएको साइकलको पछाडि स्याउला तथा घाँसभित्र लुकाइछिपाई राखिएको गाँजा जस्तो देखिने पदार्थ 10 किलो 220 ग्राम फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले कुर्मीको घर कोठा तथा खेतबारीमा खानतलासी गर्दा खेतमा थुप्रो पारेर लुकाएर राखिएको थप 22 किलो 300 ग्राम गाँजा बरामद गरिएको बताउनुभयो। दुवै स्थानबाट गरी कुल 32 किलो 520 ग्राम गाँजा बरामद गरिएको सूचना अधिकारी राठौरले बताउनुभयो। प्रहरीले गाँजासहित एक थान किप्याड मोबाइल र एक थान साइकल समेत बरामद गरेको जनाएको छ। पक्राउ परेका कुर्मीमाथि लागु औषध सम्बन्धी कसुरमा बाँकी जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
6: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
7: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
6: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिस एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
7: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
6: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
7: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
6: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
7: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
8: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
8: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
9: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्ट्सहरूको शल्यक्रिया सेवा,
8: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
9: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
8: एचसीआरसी अस्पताल चारबाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150 र 081535151।
9: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
10: Coffee ready.
11: Wow, thank you. You sound like a

0: Mangal Deep, Scent 3-in-1, Perfume-like Fragrance.
1: सूचना
2: तपाईहरुकै चिरपरिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटे हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5019 र मोबाइल नम्बर 98-484-39-117।

0: Mania.
1: Extreme energy drink.
2: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद कुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र दिला संग्रौला निर्वाचित हुनुभएको छ। उपसभापतिको दुई खुल्ला पदमा भण्डारी र आचार्य तथा एक समावेशी पदमा चौधरी निर्वाचित हुनुभएको हो। महामन्त्रीको दुई खुल्ला पदमा पौडेल र राणा तथा एक महिला पदमा संग्रौला निर्वाचित हुनुभएको हो। अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा निर्वाचित भण्डारीले 3735 मत प्राप्त गर्नुभयो, आचार्यले 2342 र चौधरीले 1745 मत प्राप्त गर्नुभयो। महामन्त्रीमा निर्वाचित पौडेलले 4194, राणाले 2330 र संग्रौलाले 3118 मत प्राप्त गर्नुभयो। आचार्यले तेस्रो स्थानमा रहेका गोविन्द भट्टराईमा भन्दा 590 मत प्राप्त गर्नुभयो। भट्टराईले 1752, सुरेन्द्र राज पाण्डेले 1673, धनराज गुरूङले 1596, दीपक गिरीले 923 र चन्द्रमोहन यादवले 760 मत प्राप्त गर्नुभयो। समावेशी उपसभापतिमा चौधरीले निकटतम प्रतिस्पर्धी जीवन परियारलाई 87 मतले पराजित गर्नुभयो। परियारले 1658, फर्मुला मनसुरले 1144, सीता गुरूङले 1112 र रंजित कर्णले 562 मत प्राप्त गर्नुभयो। महामन्त्रीको खुल्ला प्रतिस्पर्धामा राणासँग निकटतम प्रतिस्पर्धी रहेका सुनिल शर्माले 2257 मत प्राप्त गर्नुभयो। राणाले 2330 मत प्राप्त गर्नुभएको थियो। तत्कालीन महामन्त्री समेत रहेका गुरूराज घिमिरेले 1523, नयनसिंह महरले 1134, अमरसिंह पुनले 1125 मत प्राप्त गर्नुभयो। शंकर तिवारीले 123 र सन्तोष उपाध्यायले 97 मत मात्र ल्याउनुभयो। महिला महामन्त्रीमा संग्रौलाले महालक्ष्मी उपाध्याय डीनालाई 245 मतले पराजित गर्नुभयो। संग्रौलाले 3118 मत प्राप्त गर्दा उपाध्यायले 2864 मत प्राप्त गर्नुभयो। रीता खनालले 804 मत प्राप्त गर्नुभयो। विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेल नियमित महाधिवेशनबाट पनि त्यही पदमा निर्वाचित हुनुभएको छ। उहाँले खुल्ला प्रतिस्पर्धामा 4194 मत प्राप्त गर्नुभयो। पौडेल 14 महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उम्मेद्वार बन्नुभएको थियो। त्यति बेला दुई महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदा पौडेल पराजित हुनुभएको थियो। त्यसपछि पार्टीको नेतृत्व परिवर्तनको प्रक्रियामा थापा नेतृत्वसँग नजिकिएपछि उहाँ विशेष महाधिवेशनबाट महामन्त्री बन्नुभएको थियो। कांग्रेसका अन्य पदाधिकारी र सदस्यहरूको मतगणना चलिरहेको जनाइएको छ।
3: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खादिल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। घटनापछि साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोही विरूद्ध निर्णायक जवाब दिने प्रतिबद्धता जनाएका छन्। गठबन्धनले आक्रमणका लागि इरान समर्थित हुथी समूहलाई जिम्मेवार ठहर गर्दै घटनालाई युद्ध अपराध भनेको छ। कूटनैतिक स्रोतका अनुसार विमानस्थलमा क्षेपास्त्र प्रहार गरिएको थियो। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकमा चार साउदी नागरिक सहित बंगलादेश, अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका नागरिक रहेका छन्। घाइते मध्ये केहीको अवस्था भने गम्भीर रहेको जनाइएको छ।
2: भेरी खबरको अन्तिममा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमै समेटियो। जितसँगै नेपालले लीग टूमा 33 खेलबाट 12 जितसहित 26 अङ्क जोडेको छ। नेपाल तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अङ्कसहित 7 स्थानमा झरेको छ। जितसँगै विश्वकप लीग टूमा नेपालले अङ्क तालिकामा सुधार ल्याएको छ।
3: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुन गएलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2: चाडपर्व लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू, 5,000 बढी प्रहरी परिचालन।
3: सल्यानमा स्ट्रप टाइफस संक्रमितको संख्या 700 पुग्यो, पूर्ण रूपमा नियन्त्रणमा आउन सकेन।
2: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 37,70,39,00,000 रूपियाँको बजेट ल्यायो, अब खर्च गर्ने बाटो पनि खुल्यो।
3: र विश्वकप लीग 2 अन्तर्गत त्रिकुणात्मक सिरिजको पहिलो खेलमा नेपालले क्यानाडालाई हरायो।
2: हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
0: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
4: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
6: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
6: खुसीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
6: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
6: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
6: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
6: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
7: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
6: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
9: कफी रेडी।
10: वाव, थैंक यू। यो सासलाई अच्छे सुगन्धित बनाउँछ मंगलदीप सेन्ट 3-in-1 को साथ। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
9: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
11: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
12: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
11: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
12: झाडा पखाला,
11: दादुरा,
12: पोलियो,
11: कुपोषण,
12: एनिमिया,
11: मम्स,
12: दम,
11: टाइफाइड
12: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
11: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
12: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
6: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ़नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
6: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
6: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस् आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
6: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
3: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
3: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
3: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
3: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
4: Radio Veri FM, Radio Veri FM,
5: Radio Veri FM 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट प्रहरी सहायक हवलदार यामबहादुर खड्का र मरादा सुवेदी उपस्थित भइसकेका छौं।
1: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरी एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो।
0: तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ।
1: अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ।
0: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका साथ मिलनचोक स्थित दुईवटा मोटरसाइकल ठोकिन जाँदा दुवै मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका छन्। गैराती 9:40 को समयमा लालुपाते चोकदेखि कालिनचोक तर्फ आउँदै गरेको कर्णाली प्रदेश 02003 0511 नम्बरको मोटरसाइकल कालिनचोकदेखि मिलनचोक तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001/8289 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 5 बस्ने वर्ष 26 चन्द्रबहादुर राणा र अर्का मोटरसाइकल चालक जिल्ला कालीकोट पातार गाउँपालिका 9 बस्ने वर्ष 18 विशाल बम र पछाडि सवार सोइठाउ बस्ने वर्ष 26 नवीना बम घाइते भएका हुन्। घाइते तीनैजनाको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ।
1: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 10 एयरपोर्ट चोक स्थित गाडीमा मोसा ठोक्किन जाँदा मोसा चालक र पछाडि सवार घाइते भएका छन्। हिजो राति 10:05 समयमा पिपिलादेखि एयरपोर्ट चोक तर्फ जाँदै गर्दा कर्णाली प्रदेश 02001/0126 नम्बरको गाडी मोड्ने क्रममा कर्णाली प्रदेश 02001/898 नम्बरको गाडी ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका मोसा चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 11 पदमपुर बस्ने वर्ष 21 सन्दीप थापा र सोही मोसा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष 21 विशाल साई घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ।
0: ट्राफिक कार्यवाहीमा परे 136 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 136 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्।
1: अठाइस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 1740 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा विभिन्न 28 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 1740 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्।
0: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध।
1: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ।
0: सवारी साधनको छतमा बसेर वा झुन्डिएर यात्रा नगरौ।
1: दायाँ बायाँ मोड्दा समयमै साइड लाइटको प्रयोग गरौ।
0: बी सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याऊ।
1: सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं।
0: आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं।
1: सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ।
0: पैदलातु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौं।
1: मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फिता समेत बाँध्ने गरौं।
0: घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं।
1: सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिन परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला।
0: आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने यमबहादुर खड्का र म राधा सुवेदी बिदा हुन चाहन्छौ। हस्त, धन्यवाद। जय नेपाल।

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट
0: देखि 15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा

0: सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
5: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
7: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
8: साथी, खबर निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
9: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
8: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
9: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
10: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात SDL अब सुर्खेतमै।
0: हजुर, अब SDL मा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
10: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते SDL मा आउँदै हुनुहुन्छ।
10: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना SDL मै।
10: SDL तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र फिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ़नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Liponia.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।

0: ईमान के साथ।
1: आई लव द सेंट,
0: आई लव इट टू। हामीले मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
3: खुसीको खबर,
4: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
3: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
4: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
3: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
4: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
4: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
3: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
4: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1900।
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछापुच्छ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछापुच्छ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछापुच्छ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा। माछापुच्छ्रे ब्याङ्क।
1: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
2: लोक सेवा आयोगका किताबहरू,
1: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
3: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर छ, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।

0: लभ इट टू हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 9801328807 9801328807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स
2: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
3: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज।
4: साथी खबर निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
5: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
4: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
5: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
6: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000 / 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
9: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
10: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
11: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
10: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर, अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। शर्ट शर्ट उपहार।
11: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप, अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
10: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
2: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
3: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईं हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्र .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिले सम्मका मुख्य खबरहरूमा चाडपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू, 5000 बढ़ी प्रहरी परिचालन, सल्यानमा स्क्रब टाइफस संक्रमितको संख्या 700 पुग्यो, पूर्ण रूपमा नियन्त्रणमा आउन सकेन, र विश्वकप लीग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले क्यानाडालाई हरायो। कर्णाली प्रदेशमा दशैं तिहार लगायतका पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख जयराज सापकोटाले कर्णालीका 10 जिल्लाका शान्ति सुरक्षा व्यवस्थालाई भरपर्दो विश्वसनीय बनाउन चाडपर्व लक्षित सुरक्षा योजना तयार गरिएको बताउनुभयो। डीआईजी सापकोटाले कार्तिक 30 गतेसम्मका लागि योजना लागू गरिने भन्दै प्रदेशभर 5314 प्रहरी परिचालन गरिएको बताउनुभयो। वहाँले सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त बनाउन कुनै कसर बाँकी नराख्ने दावी गर्नुभएको छ। सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी तथा मातहतका प्रहरी कार्यालय समेत गरी 5314 प्रहरी खटाइने उहाँको भनाइ रहेको छ। सल्यानको दारमा गाउँपालिकाबाट शुरू भएको स्क्रब टाइफसको संक्रमण फैलिँदै जाँदा 2.5 महिनाको अवधिमा संक्रमितको संख्या 700 पुगेको छ। जिल्लाका 9 पालिकामा फैलिएको यो रोगबाट विभिन्न स्थानमा गरिएको परीक्षणमा 19 थप संक्रमित भेटिएको र कुल संक्रमितको संख्या 700 पुगेको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार दारमा गाउँपालिकामा 523 जना लागू औषध ब्राउन सुगर सहित बर्दियामा गुलरियाबाट एक युवक पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 6 शान्ति टोलका 23 वर्षीय कर्ण मर्स्याङदी मगरलाई लागू औषध सहित नियन्त्रणमा लिइएको बर्दिया प्रहरीले जनाएको छ। भारतको लौकाही बजारबाट नेपालतर्फ गणेशपुर आउँदै गरेका मगरलाई चेक जाँच गर्ने क्रममा लागू औषध ब्राउन सुगर जस्तो देखिने 2 ग्राम पदार्थ सहित बरामद गरिएको र थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमै समेटियो। जितसँगै नेपालले लीग 2 23 खेलबाट 12 जित सहित 36 अङ्क जोडेको छ। नेपाल तालिकाको 6 स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अङ्क सहित 7 स्थानमा झरेको छ। जितसँगै विश्वकप लीग 2 नेपालले अङ्क तालिकामा सुधार ल्याएको छ। हवस्त, अहिलेलाई बिहान 8 बजेको भेरी हाइलाइट्स सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।
1: साथी खबर, निकै खुसी देखिन्छौ त? के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
2: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई तिन लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
1: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
2: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
1: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
2: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
1: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
3: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
4: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151590
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज

0: इन्टिग्रेट गर्ने चाहिँ एउटा सिस्टम छ, त्यसमा गऱ्यो भने हामी सबैले बुझ्न नै सक्छौँ, हामी निकै पछि परेको अवस्था छ। तर यो भन्दै गर्दाखेरि म चाहिँ अब यो फिल्डमा लागेको झन्डै झन्डै 26-27 वर्ष भएको कन्टेक्समा म त एकदम आशावादी छु। म चाहिँ पछिल्लो दशक नेपालको मानसिक स्वास्थ्य क्षेत्रको चाहिँ यो स्वर्णिम युग भन्दा पनि यो पछिल्लो 10-15 वर्षमा चाहिँ हामीले निकै नै धेरै फड्को मारेका छौँ, गेम गरेको अवस्था छ। खालि सरकारी तौर मात्र होइन, सरकारी गैर सरकारी सबै सम्बन्धित स्टेक होल्डर्सहरूले धेरै नै मेहनत गरेको अवस्था छ र धेरै हामीले धेरै चिज परिवर्तन पनि ल्याइसकेका छौँ, अझ गर्नु धेरै नै बाँकी छ।
1: भन्नै पर्दाखेरि अब धेरै तपाईँले भन्नुभयो नि यो 1-1.5 दशकमा चाहिँ मानसिक स्वास्थ्यमा ठूलो फड्को छ भन्नुभयो, उपचारका हिसाबमा हो कि पहिचानका हिसाबमा हो कि केमा चाहिँ धेरै राम्रो चाहिँ भनौँ न उपलब्धिहरू हासिल गरेको छ त?
0: धन्यवाद, यो एकदम महत्वपूर्ण प्रश्न। एउटा त हामीले धेरै महत्वपूर्ण अनुसन्धानहरू गरेर हाम्रो समस्या के कति छन् भन्नेको जोखो चाहिँ गरेको अवस्था छ। जस्तै यो 2019 मात्रै हामीले कम्प्रिहेन्सिभ मेन्टल हेल्थ सर्भेस भनेर हाम्रो राष्ट्रिय व्यापी रूपमा चाहिँ हामीले निकै ठुलो रिसर्च गरेको अवस्था छ र हामीले त्यसबाट अन्दाज गर्न सकेन कति छ त समस्या भन्ने कुराहरू छ। त्यसै गरी हाम्रो मानसिक स्वास्थ्य सम्बन्धी पहिला चाहिँ हेर्ने निकाय समेत थिएन हाम्रो, होइन, गभर्मेन्टले कसैले पनि वास्ता नदिएको अवस्था थियो। र पछिल्लोमा चाहिँ हाम्रो कहाँ एनसिडी भनेर जुन नन कम्युनिकेबल डिजिज नसर्ने रोगहरूको जब विभाग हुनु त्यो सँगै राखेर त्यहाँनिर अब मानसिक स्वास्थ्य पनि एउटा अलग्गै फोकल पर्सनहरू डेभलप भएको र हरेक वर्ष चाहिँ त्यसको बारेमा के गर्ने कसो गर्ने भन्ने कुराहरू छन्। त्यसमा चाहिँ धेरै कामहरू भइसक्यो। त्यस्तै गरी राष्ट्रिय यो मानसिक स्वास्थ्य सम्बन्धी राष्ट्रिय नीति योजनाहरू सबै बनेर त्यो तर्जुमा हुने क्रममा छ, अब सबै इम्प्लिमेन्ट भएर सक्सेस भएको छैन त्यो अर्कै कुरा हो। तर चाहिँ जे होस् अहिले मैले कुन कन्टेक्स्टमा भन्न खोजेँ भन्दा अहिले मान्छेहरूले यसको बारेमा सबै सजग छन्, यसमा काम गर्नुपर्छ भन्ने धेरैले बुझेको छ र कामहरू पनि भइरहेको छन्। अब त्यो रिजल्ट आउने भनेको त छँदै छ तर अहिले एकदमै पोजिटिभ छ। अब तपाईँले हेर्नुहुन्छ उयो जस्तै यो मिडिया कभरेजहरू मात्र नभइकन आजकल कुनै पनि राजनैतिक व्यक्तित्वहरू नै आउन साथै फर्स्ट स्टेटमेन्ट नै हामी म मानसिक स्वास्थ्यमा काम गर्छु भनेर एकदमै यो सकारात्मक रूपमा चाहिँ उहाँहरूले बोलिरहेको देखिन्छ। त्यो कन्टेक्स्टमा मैले भन्न खोजेँ, पहिला त एकदमै डिस्क्रिमिनेसन हुन्छ। अब म 25 वर्ष अगाडि मेरो आफ्नै अनुभव हुँदा हामी यो विषयमा पढ्छौँ भने पनि हामी समेत पनि कति चाहिँ कलङ्कित र मतलब डिस्क्रिमिनेट हुन्छ, यो विषय पढ्ला यो पनि अब यो पनि खुस्किन्छ भने जस्तो अवस्था अब अहिले पटक्कै छैन। यो चाहिँ यो चिज धेरै म चाहिँ यसलाई चाहिँ ठुलो नै अचिभमेन्ट भनेर थाहा
1: भनेपछि समाजदेखि लिएर राष्ट्रसम्ममा चाहिँ धेरै परिवर्तन चाहिँ आएको छ
0: र एकदम जनमानसमा पनि एकदम परिवर्तन छ। अब यो थ्याङ्क्स टु इन्फर्मेसन टेक्नोलोजी पनि भनौँ, आजकल मान्छेहरू सबै वेल इन्फर्म छ। कतिपय मान्छेहरू पहिला त समस्या भइसकेपछि पनि अब यसको उपचार जाऊ डाक्टर कहाँ जाऊ हस्पिटल जाऊ भने पनि जानै नजाने, जानै परे पनि लुकी छिप्पी नामै परिवर्तन गरेर त्यसरी जाने चलन थियो, होइन। अब अहिले त आएर अहिले यङ्स्टर्सहरू पासले पढाएर मलाई यो लाग्छ मलाई यो उपचार चाहियो भनेर मान्छेहरू एकदम उपन्य आउँछन् र आफ्नो कुराहरू पनि सबैले व्यक्त गर्ने गरेको छ। त्यो कन्टेक्स्टमा मैले हामीले राम्रै चाहिँ अचिभ गर्यो भनेर भन्न खोज्छु।
1: अब यहाँले पनि भन्नुभयो मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना चाहिँ बढेको भनिन्छ, होइन, अब धेरै परिवर्तन पनि आएको छ भन्छौँ। साँच्चै व्यवहारमा चाहिँ मानिसहरू कतिको परिवर्तन भएका छन् भनेको सहयोग लिन उपचार पाउन उनीहरूलाई भनौँ न उपलब्धि चाहिँ कतिको भएको पाइन्छ त?
0: अब यसलाई दुईटै हिसाबले हेर्न मिल्छ। जस्तै अब आजकल मानसिक स्वास्थ्यको सेवा हेर्नु पऱ्यो भने हाम्रो देशको कुना काप्चा सबै दुर्गम क्षेत्रहरूमा केही न केही रूपमा पुगेकै अवस्था छ, होइन। जस्तै अब यो डब्ल्युएचओको मद्दतले हामीले चाहिँ टास्क सिफ्टिङ भनेर जुन एक्सपर्ट नभएको कन्टेक्स्टमा जो जति त्यहाँको स्वास्थ्य सेवकहरू छन् उनीहरूलाई नै ट्रेन गरेर अलिकति प्राइमेरी लेभलमा, होइन, यो जुन प्राथमिक स्वास्थ्य केन्द्रमा नै सुरु उनीहरूलाई चाहिँ उनीहरूले केही न केही सेवा पाओस् भन्ने कन्टेक्स्टमा चाहिँ हामीले झन्डै झन्डै सबै जिल्लाहरूमा, होइन, 74-75 जिल्लाका मान्छेहरूलाई ट्रेन गरेको अवस्था छ, उनीहरूले केही न केही त परिवर्तन ल्याए नै होला। त्यसै गरी हाम्रो ग्राउन्ड स्टाफहरू जस्तै यो कम्युनिटी मेन्टल केही कम्युनिटी हेल्थ वर्कर्स भन्ने जुन छ नि हाम्रो महिला स्वयं सहायतादेखि लिएर यिनीहरू सबैलाई ट्रेन गरेको अवस्था छ। अनि त्यसै गरी अहिले हाम्रो मेडिकल स्वास्थ्य शिक्षामा पनि एकदम ठूलो फर्क पारेको छ। हाम्रो मैले त्यही 10-15 वर्षकै कुरा 20 वर्ष जति नै भयो भनौँ, अब त्यस उनीहरूको करिकुलममा अब मानसिक स्वास्थ्य चाहिँ पढ्नै पर्ने चाहिँ भएको छ। पहिला पहिला नपढिकन पनि इभन ठुल्ठुलो डाक्टरहरू बनिसक्थे, अब अहिले त्यस्तो अवस्था छैन होइन। र त्यो कन्टेक्स्टमा चाहिँ हामीले चाहिँ अब जान्ने बुझ्ने मान्छेहरू छन् र सेवा चाह्यो भने सेवा पाउने अवस्था चाहिँ छ। त्यो भन्दै गर्दा सबै ठिक भयो त मैले अवश्य पनि भनेको छैन, त्यसमा कमी कमजोरी अझै धेरै छन्। अझै पनि हाम्रो समाज चाहिँ कस्तो भन्दाखेरि पढे लेख्ने र इभिडेन्स भन्दा पनि हल्लामा सामाजिक जे चलन चल्ती अनुसार चाहिँ चल्ने अझै पनि ग्रुपहरू जति पनि छन् होइन। अब अझै पनि मानसिक स्वास्थ्य भयो भने यो रोग रोग नठानिकन हामी झाँक्री जानेदेखि लिएर पूजाआजा गर्ने यो चलनहरू त त्यो त तुरन्त जाँदैनन् नि होइन। त्यो कन्टेक्स्टमा आज हामी अझै पछि छ र अझै अब यो हामी गरिब राष्ट्रको सधैँ सबै समस्या नै हो। स्वास्थ्यमा नै यस्तो थोरै बजेट छ, अन्त स्वास्थ्यमा पनि मानव स्वास्थ्यमा बजेट चाहिँ अब 1% पनि छैन होल स्वास्थ्यको होइन। त्यो कन्टेक्स्टमा चाहिँ हामी धेरै कुरा सुधार गर्नुपर्ने कुराहरू चाहिँ धेरै नै छन्।
1: जस्तै यहाँले भन्नुभयो कि धेरै परिवर्तन हुँदा हुँदै पनि केही कुराहरू अझै अप्ठ्यारा र चुनौतीहरू छन्। हामी अलिकति अप्ठ्यारा र चुनौतीको बारे चर्चा गरौँ, के कस्ता अप्ठ्यारा र चुनौतीहरू चाहिँ अझै छ।
0: म चाहिँ यो मानसिक स्वास्थ्यको बर्डन त्यसको पीडा चाहिँ एकदम डबल छ, शारीरिक भन्दा डबल छ भनेर भन्ने गर्दछु होइन। त्यो कारण के भन्दाखेरि रोगले पीडा दिने त छँदैछ, रोगले पीडा दिने भन्दा बढी चाहिँ वरिपरिको समाजले उनीहरूलाई पीडा दिइरहेको छ होइन। अब यो मानसिक रोग भयो भने थाहा पायो भने भोलि उसलाई चाहिँ सबै चिजबाट चाहिँ वञ्चित गर्नेदेखि लिएर इभन त्यो मान्छेले त गर्छ र हाम्रो कानुनमा पनि अझै पनि विभेदकारी थुप्रै कुराहरू छ जहाँ हामीले परिवर्तन ल्याउनु पर्ने छ होइन। जस्तै तपाईँ मानसिक रोगी भयो भने तपाईँ त्यो हुन पाउनुहुन्न, जस्तै अब तपाईँ ठुलो पोस्टहरूमा जान इभन अब यो तपाईँ सांसद भन्दा तपाईँ क्यान्डिडेट दिन्छु भने पनि मानसिक रोग कसैले भने तपाईँ नपाउने त्यस्ता किसिमका छन्। एकचोटि भयो भने कि निको भयो भएन भने त्यहाँ प्रश्न छैन, मानसिक रोगी भन्ने चाहिँ प्रमाणित गर्यो भने त्यो नपाउने भन्ने गरेर त्यो थुप्रै विभेदकारीहरू तिनीहरू चाहिँ बाँकी नै छन् होइन। त्यसै गरी यो चुनौती त यही नै छ, हामी सबैले सोच विचारमा परिवर्तन ल्याउनु पर्ने अवस्था नै छ। जसरी अब हामी मोबाइल फोनमा चाहिँ एउटा कुनै सफ्टवेयरको प्रब्लम आयो भने त हामी खुसी नै हुन्छौँ नि, ए यो बिग्रेको छैन सामान त बिग्रेको छैन, यो सफ्टवेयर इन्स्टल गरेर पनि ठिक हुन्छ, एन्टिभाइरस आएर ठिक हुन्छ भनेर हामी खुसी हुन्छौँ। त्यो त्यस्तो अवस्था अझै छैन। दिमाग पनि एउटा मेसिन हो, त्यसको सफ्टवेयर यो मेन्टल इलनेस भनेको त्यही सफ्टवेयर काम गर्ने पछि बिग्रेको मात्रै हो। त्यसमा उपचार गर्यो भने त्यो शारीरिक रोग जस्तै नै हो, अहिलेको माग पनि त्यही हो। यसलाई विभेद नगरौँ, जसरी मानसिक समस्याहरू छन् त्यसै गरी शारीरिक समस्या पनि हो, त्यो दुइटै त्यसलाई अन्तर नगरिकन सँगसँगै नै लगाउँ भन्ने कुरा नै हो। र यो गर्नमा चाहिँ हामीलाई चुनौती त बाँकी नै छ होइन। मैले अघि नै भने जस्तै बजेटदेखि लिएर मान्छेको सोच विचारमादेखि लिएर थुप्रै कुराहरू छन्।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौँ विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा, मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकताका सन्दर्भमा। हामीसँग हुनुहुन्छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर रवि साक्य, उहाँ मनोचिकित्सक हुनुहुन्छ। मानसिक स्वास्थ्य नै के हो, अलिकति त्यसको बारे चर्चा गरौँ।
0: एकदम महत्वपूर्ण प्रश्न, मान्छेहरूले यो एकदम पढे लेखेको मान्छेसँग धेरै गलत धारणाहरू छन्। म चाहिँ छोटकरीमा मानसिक स्वास्थ्यलाई बुझाउन प्रयत्न गर्छु। डब्ल्युएचओले परिभाषित गरेको अनुसार मानसिक स्वास्थ्य भनेको आफू र आफ्नो वातावरणसँग राम्रोसँग भिज्न सक्ने र एउटा समन्वयलाई चाहिँ मानसिक स्वास्थ्य भन्छ। मानसिक स्वास्थ्य भनेको रोग नहुनु मात्र होइन, तपाईँ आफ्नो क्षमता आफ्नो अवस्था सबै बुझेर तपाईँ त्यो वातावरणमा सबभन्दा बढी चाहिँ उत्पादनशील हुन सक्ने हो होइन। अब तपाईँ पढे लेखेछ त खाइ पिई गरेछ सबै गरेछ तर तपाईँ चाहिँ कसैको माथि बोझ भइरहेछ, तपाईँ चाहिँ उत्पादनशील काम गरिरहेको छैन, उल्टो घरमा सबैलाई दुःख दिइरहेछ भने त्यो पनि मानसिक रोग भन्दा मानसिक स्वास्थ्य उसको ठिक छैन भन्ने हिसाबमा हामीले हेर्नुपर्ने हुन्छ है। त्यसैले मानसिक स्वास्थ्य भनेको सिम्पली रोग नहुनु मात्र होइन, मानसिक स्वास्थ्य भनेको कुनै मान्छे चाहिँ अप्टिमल रूपमा ऊ चाहिँ उत्पादनशील हुनु त्यहाँसम्म हामीले सोच्नुपर्छ है। अब तपाईँले बुझ्नु हो त्यो उसले बुझ्नु पर्यो क्या, उसले आफ्नो क्षमता बुझ्नु पर्यो र वातावरण कस्तो छ के छ कस्तो भने बुझ्नु पर्यो। कुनै एउटा परिवर्तनशील वातावरण छ भने उसले त्यही अनुसार आफूलाई ढाल्न सक्नु पर्यो र त्यहाँ चाहिँ उसको आफ्नो समस्या सकेसम्म उसले चाहिँ बेस्ट वेमा सल्भ गर्न सक्ने क्षमताहरू चाहिँ उसले विकास गर्नु पर्यो। त्यसरी ऊ चाहिँ त्यहाँ चाहिँ बुझ्नु पर्यो भन्न खोजेको त्यो मानसिक स्वास्थ्यमा त्यही हो। जसलाई समस्या हुन्छ ऊ चाहिँ त्यो परिवर्तनशीलसँग बुझ्न सक्दैन होइन, त्यो चाहिँ उसको मानसिक स्वास्थ्यको समस्या हो त्यो. अब छोटकरीमा भन्यो भने अहिले अहिले जुन जुन किसिमको हाम्रो डिजिटल इन्फर्मेसन भयो, सोसियल मिडियाहरू भयो, अब कतिपय मान्छे छ नि त्यो भनेकै त्यो त्यो एकदम आत्तिहाल्ने इरिटे ए त मलाई जान्दै जान्दिनँ यो त गर्दै गर्दैन होइन. कतिपय कुराहरू एकदम आफूलाई फाइदा हुने कामहरू पनि उनीहरूले नगरिकन त्यहाँबाट टाढा भागिरहेको हुन्छ. यो यसलाई पनि अब उसलाई रोग छैन तर ऊ चाहिँ परि बदलिँदो परि आज यो तपाईँको प्रोग्रामको नाम पनि त्यही नै छ बदलिँदो बदलिँदो परिवेश हो त्योसँग भिजेर तपाईँ चाहिँ अप्टिमल्ली फङ्सनिङ हुनु होइन तपाईँ चाहिँ एकदम बेस्ट वेमा चाहिँ उत्पादनशील हुनु त्यो पनि मानसिक स्वास्थ्यको परिधिभित्र नै पर्छ. त्यसैले यो एकदम ब्रड छ मानसिक स्वास्थ्य पनि एकदमै ब्रड छ. अनि मानसिक रोग भनेको चाहिँ हामीले चाहिँ कहिले भन्छौँ भन्दाखेरि मानसिक रोग चाहिँ उसले कुनै उसको चाहिँ व्यवहार उसको त्यो जुन छ नि बदलिने परिस्थिति उसको व्यवहार त्यो उसले चाहिँ परिवर्तन गर्न नसकेर उसलाई उल्टा घाटा भइरहेछ. उसको सोसियो अकुपेसनल अथवा उसको सामाजिक जीवन उसको अरू व्यावसायिक जीवन डे टु डे फङ्सनिङमा त्यसलाई घाटा भयो भने अब उसलाई हेल्प चाहियो उसलाई त्यो मान्छेले गर्न सकेन उसलाई मदद गर्यो भने अझ नोक्सान हुन्छ भन्ने कन्सेप्टमा हामी अलि बल्लो रोग भन्ने हो कि मानसिक रोग भनेको उसलाई मदद चाहियो भन्ने कन्सेप्टमा चाहिँ हामीले रोगको लेभल गर्ने हो.
1: हरेक यो तपाईँले भनेको कुरा अनुसार त हरेक व्यक्तिलाई त्यो वातावरण विभिन्न खालका वातावरणहरूमा भिज्नुपर्ने हुन्छ. कहिले त्यो वातावरणमा भिजेर अनुकूल हुन सक्छ, कहिले त त्यो प्रतिकूल वातावरणमा उसले एक्सेप्ट गर्न सक्दैन र मनोसामाजिक समस्याहरू पनि निम्तन्छ होइन. समस्या हुँदैमा रोग होइन भनेर चाहिँ हामीले पहिचान पनि गर्नु पर्यो. यहाँले भने अनुसार अलिकति लक्षणको चर्चा गरौँ न हामी. के कस्ता लक्षण चाहिँ कहिलेसम्म देखियो भने चाहिँ अब सामान्य होइन भनेर चाहिँ हामी अगाडि बढ्ने.
0: यसलाई पनि हामी शारीरिक रोगसँगै तुलना गर्दा हुन्छ. जस्तै अब तपाईँ थाक्नुभयो, तपाईँ आज धेरै काम गर्नुभयो, तपाईँको जिउ दुखेर त्यसलाई रोग भनिहाल्नु परेन नि होइन. औषधि खानिहाल्नु पनि परेन. अब तपाईँ थाक्नुभयो, रेस्ट गर्नु, आरामले सुत्नु, सिधिहाल्नु होइन. अब हामी रोग कहिले भन्छौँ भन्दाखेरि अब त्यो कारण जेसुकै भए तापनि त्यो तपाईँको त्यो नर्मल जुन फिजियोलोजी पाथोलोजीमा अब निको भएन. अब मानिलिउँ तपाईँलाई त्यो थाकेको त्यो तपाईँ दौडाइ पनि छैन केही गरेर तापनि एकदमै थाकिरहेछ र त्यसले गर्दाखेरि तपाईँको दैनिक कामकाजै गर्न सकेन, तपाईँ उठ्नै सकेन, तपाईँ चाहिँ हिँड्नै सकेन भने अब चाहिँ नोक्सान भयो नि आफूलाई. अब चाहिँ यो ठिक भएर गएन, हुनुपर्ने पनि भएन भने अब हेल्प चाहियो भने जस्तै कन्सेप्ट नै हो. र मानसिक रोग पनि हामी त्यसरी नै हो. अब मानसिक रोगमा चाहिँ चुनौती कहाँनिर छ भन्दाखेरि अब यो दिमागले काम गरेको कुरा चाहिँ त्यो ठिक्क तपाईँले तुरन्त चाहिँ देखिँदैन, त्यो तपाईँले हेर्न पनि सक्नुहुन्न होइन. अब फिजिकल रोग त अब तपाईँ घाउ छ अथवा चाहिँ तपाईँलाई ज्वरो आएको छ भने नाप्न मिल्छ होइन. अब तर मानसिक समस्या चाहिँ जुन ब्रेनको फङ्सनिङहरू हामी सबै चिज चाहिँ देखिँदैन, त्यो चाहिँ इन्डाइरेक्टली बुझ्नुपर्ने कुराहरू हुन्छ होइन. त्यो मान्छेले के बोलिरहेछ, के भनिरहेछ, उसले कस्तो व्यवहारहरू गरिरहेछ, उसको भावनात्मक उसको इमोसन्सहरू कस्तो छन्, उसले चाहिँ दैनिक दिनचर्या उसले राम्रोसँग सुत्न सकिरहेछ कि छैन, राम्रोसँग खानापिना गरिरहेछ कि छैन, यो सबै यावत इन्डाइरेक्टली नै हेर्नुपर्ने हुन्छ. र यो अब दिमागको परिधि यति बृहत् छ, दिमागले नै सबै चिज हामीले अनुभव गर्ने हुनाले सबै लक्षणहरू होइन जुन तपाईँले अहिलेसम्म सोचेका शारीरिक रोगका जति लक्षण छ नि त्यो सबै मानसिक रोगको लक्षण हुनसक्छ. र प्लस त्योभन्दा प्लस अरू पनि हामीले नचिताएको नसोचेको सबै चिज चाहिँ मानसिक रोगको लक्षण हुनसक्छ. र सामान्यतया सजिलो गरी बुझ्ने हो भने चाहिँ यति मात्रै भनौँ कि मान्छेको व्यवहारहरू उसको बोलीचाली व्यवहारहरू पहिलाभन्दा परिवर्तन भयो र त्यो परिवर्तन चाहिँ अलि समाजमा चाहिँ नसुहाउँदो छ, हाम्रो जुन परिस्थितिमा नसुहाउँदो छ, र त्यो त्यो परिवर्तनले उसलाई फाइदा होइन कि उसलाई उल्टा घाटा भइरहेछ. अहिले तत्काल उसलाई नभए पनि उसको वरिपरिको समाज वरिपरिको वातावरणमा चाहिँ नोक्सान भइरहेछ र त्यो चाहिँ उसले चाहेर पनि कन्ट्रोल गर्न सकिरहेको छैन र उसले उसलाई चाहिँ मद्दतको जरुरत भयो भने हामी यो चाहिँ हो अब चाहिँ यसलाई हेल्प गरौँ भन्ने कुरा हो. सबै लक्षण एकदम सिम्पल होइन. जस्तै कोही मान्छे खाना खान्छ भनौँ न, अनि कति खाना खाने भन्ने कुरामा पनि त्यो पनि हामीले नर्मल र एबनर्मल भन्ने सोच्छौँ. हिजो अस्ति खाए जस्तै खाइरहेको छ भने अब त्यो ठिकै छ, तर अब खाना नहुने अवस्था पुगिसक्यो भनौँ न, उसले खाना नमिल्ने चिज पनि उसले खाइरहेछ. जस्तै जाँदा सिकै कुरा गरौँ, अब भोजमा हाम्रो उसको कल्चर अनुसार खाएको हामी त्यसलाई त केही भन्दैनौँ, तर खाना नहुने भइसक्यो किनभने खाइरहेछ र खाएर उसलाई फाइदा होइन उल्टा नोक्सान भइरहेछ. र उसलाई कन्ट्रोल गर भनेर उसले बुझाउँदा गराउँदै उसले गर्न नसकिरहेछ भने अब यो चाहिँ मानसिक रोगको लक्षण हो. सबै त्यसरी नै तपाईँ कति हाँस्नुहुन्छ, कति पैसा खर्च गर्नुहुन्छ, तपाईँ कस्तो लुगा लगाउनुहुन्छ, तपाईँ कति रिसाउनुहुन्छ, यो सबै चिजहरू मानसिक रोगका लक्षण हुन सक्छन्। हुँदा हुँदा त्यति मात्र होइन, तपाईँलाई दुख छ भनौँ न, बिहान उठ्दा छ टाउको दुख, त्यो पनि मानसिक रोगको लक्षण हुन्छ। त्यसैले मानसिक रोगको लक्षण एकदम बृहत छ,
1: धेरै जस्तो देखिने लक्षण जुन चाहिँ अब यी लक्षणहरू चाहिँ सामान्य होइन भनेर चाहिँ पहिचान गर्ने बुँदागत रूपमा भन्दा
0: त्यही सबभन्दा उसको व्यवहार नै हेर्नुपर्छ। व्यवहारमा सबभन्दा बढी हुने भनेको अब जस्तै उसको भावनाहरू जस्तै इमोसन्सहरू अस्वाभाविक रूपमा त्यो परिस्थितिसँग नमिल्दो होइन, अस्वाभाविक रूपमा उदास भइराख्ने, अस्वाभाविक रूपमा चाहिने भन्दा बढी खुसी हुने अथवा रिसाउने होइन, अस्वाभाविक रूपमा डराउने, अस्वाभाविक रूपमा चाहिँ अथवा त्यो हेलमेल नहुने, बाहिर ननिस्किने, अथवा चाहिँ गएर चाहिँ आफैले घाटा हुने भयो भने कुनै पनि व्यवहार उसको पहिलाको व्यक्तित्वभन्दा फरक हुँदै गयो र उसलाई घाटा हुँदै गयो भने उसलाई चाहिँ हेल्प गर्न जरुरत हुन सक्छ।
1: कस्तो अवस्थामा चाहिँ यो बाढी पहिरोबाट प्रभावित भएकाहरूले चाहिँ मेरो यो लक्षणहरू चाहिँ अब चाहिँ साधारण होइन, सामान्य होइन भनेर चाहिँ पहिचान गर्ने
0: एकदम महत्वपूर्ण क्वेशन गर्नुभयो। सायद नेपालमा मानसिक स्वास्थ्यको बारेमा चर्चा परिचर्चा बढ्नु र यसको बारेमा जुन मैले अघि भनेको थिएँ चेतना बढ्नुको कारण चाहिँ हामी कहाँ विगत दुई दशकमा भएका ठूल्ठूला दुर्घटनाले पनि धेरै नै सकारात्मक सहयोग गरेको छ भनौँ होइन, हुन त त्यो एकदम दुर्घटना हाम्रो लागि दुःखद थियो, तर त्यही पनि मानसिक स्वास्थ्यको बारेको चेतना बढाउन चाहिँ धेरै हेल्प गरेको छ। जस्तै भूकम्प भयो, कोभिड भयो होइन, अब अहिले आएर यो हाम्रो बाढी पीडितहरू भयो, यहाँ शारीरिक साथसाथै मानसिक समस्या पनि हुन्छ भने मान्छे सबैले चाहिँ अनुभव गरेको कुराहरू नै हो। र यो तपाईँलाई एकदमै ठिक भन्नुभयो, यो यसरी विपद होइन, यो चाहे प्राकृतिक होस् या चाहिँ मानव निर्मित नै होस्, यो ठुल्ठूलो विपदहरू हुँदाखेरि मान्छेलाई चाहिँ शारीरिक साथसाथै मानसिक समस्या छ अझ धेरै पर्छ भन्नु होइन, मान्छेको लागि चाहिँ एकदमै त्यो उसले नचिताएको नसोचेको चिजहरू उसको अनुभवमा जान्छ र त्यसले चाहिँ त्यहाँ चाहिँ उसको दिमागमा अमिट छाप राख्छ होइन। हाम्रो नेपालीमा एउटा एकदम राम्रो उखान पनि छ, त्यो अगुल्टोले हानेको कुकुर चाहिँ बिजुलीदेखि नै तर्सिन थाल्छ भन्ने कुरा छ होइन, त्यो त्यो चिज चाहिँ त्यो एकदमै रियल भएर नै मान्छेहरूले त्यो भनेको हो। हाम्रो अहिले अहिले चाहिँ विज्ञानले यसलाई चाहिँ पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भन्छौँ, यस्तो किसिमको उसले अनुभव गर्यो कि त्यो चिज चाहिँ अब त्यो खतरा नहुँदाखेरि पनि सानो सानो कुराले पनि त्यो त्यो त्यो चाहिँ अनुभव फेरि फेरि चाहिँ उसले चाहिँ अनुभव गरिरहेको हुन्छ होइन, र त्यसले गर्दा उसलाई धेरै नोक्सान हुन्छ। त्यो घटना सम्झिन्छ, त्यो घटना सम्झाउने सानो तिनो कुराले पनि फेरि उसलाई चाहिँ एकदम मनातिने, डर लाग्ने, तर्सिने र उसले उसको आफ्नो दैनिक यावत जीवनहरू चाहिँ गर्न चाहिँ गाह्रो हुन्छ। यो चाहिँ पोस्ट यो दीर्घकालीन जान्छ, यो त तपाईँले भने जस्तो यो त वर्षौंसम्म पनि जान सक्छ होइन, कोही मान्छेले गरेको जिन्दगीको बाल्यकालमा गरेको एउटा अनुभवबाट त्यो जिन्दगीभर पनि रहिरहन सक्छ होइन। र त्यो बाहेक अरू चाहिँ तत्काल हुने समस्याहरू छन् र तत्काल हुनेलाई हामी एक्युट स्ट्रेस रियाक्सन भन्छौँ, अब त्यो यति पिर पऱ्यो कि अब के गर्ने कसो गर्ने, मेरो आफन्त कहाँ छ कसो गर्ने भनेर यति पिर गरेर आत्तिएर ऊ चाहिँ सुत्नै नसक्ने, खानै नसक्ने होइन, अनि त्यसपछि कहिलेकाहीँ आएर त आक्रमक हुने, दिमागले कुनै हिसाबले राम्रोसँग कामै नगर्ने, थम्ब्याउनै नसक्ने, अब आफू को हुँ के हुँ थम्ब्याउनै नसक्ने, सबै गडबड हुनेदेखि लिएर त्यस्तो पनि हुन्छ। र अर्को सबभन्दा कमन चाहिँ त्यो मैले अघि भनेको छ त्यो त्यो बाधाहरूसँग बिझ्न नसक्ने होइन, एडजस्ट हुन सक्दैन, स्टार्टिङको एडजस्टमेन्ट डिसअर्डर त छँदैछ, अनि पछि गएर त्यसमा फ्रेङ्क एकदम उदासीका लक्षणहरूदेखि लिएर पछि गएर चाहिँ बाँच्नै नचाहने गरिकन यो होइन एकदम सुसाइडल हुनेदेखि लिएर र कहिलेकाहीँ चाहिँ त्यो वास्तविकता र अवास्तविक छुट्याउनै नसक्ने गरिकन एकदम दिमाग चाहिँ एकदम होइन, अब जस्तै भनौँ न अब फेरि अब हामी सबै मर्ने भयो भन्ने पऱ्यो होइन, जे जे जति पनि यो खत्तम हुने भयो भनेको यस्तो किसिमको साइकोटिक एक्सपिरियन्सेसहरू पनि हुन्छन्। र सबभन्दा महत्त्वपूर्ण कुरा हाम्रो समाजमा चाहिँ यो मैले देखेको यो हामीले धेरै नै यो गर्न बाँकी चाहिँ लागु पदार्थ जाँड रक्सीहरू यति सहज रूपमा चाहिँ उपलब्ध छ कि यो यस्तो बाढी पीडित अथवा कुनै पनि विपद भएको ठाउँमा त्यसको समस्या चाहिँ एकदमै एक्सपोनेन्सियली बढ्छ, त्यो त्यस्तो ठाउँमा एकदमै बढ्छ है। म यो भूकम्प गएको बेलामा चाहिँ मैले चाहिँ त्यति बेला चाहिँ अनुभव गरेको चाहिँ मान्छेहरू काम नभए बिहानैदेखि चाहिँ त्यो जानसी खाएर त्यसलाई चाहिँ समय चाहिँ बिताइरहेको थिएँ होइन, उसले आफ्नो कोप गरेको त्यो गलत हिसाबले चाहिँ
1: त्यसलाई
0: गलत तरिका चाहिँ भएर र त्यो यसले चाहिँ अवश्य रूपमा चाहिँ धेरै समस्याहरू निम्त्याउँछ। यो यो विपदहरू हुँदाखेरि लागु पदार्थको समस्याहरू पनि एकदमै बढ्ने गर्दछ है। तपाईँको अघिको प्रश्न अब कहिले चाहिँ उसलाई हेल्प गर्ने भन्ने कुरा चाहिँ यसलाई चाहिँ अहिलेको मान्यता के छ भने जसरी शारीरिक उसको हात भाँचेछ कि केही भएछ कि चोट लागेछ कि भन्ने हेरे जस्तै सुरुदेखि नै मानसिक समस्यालाई पनि ख्याल गर्नुपर्छ भन्ने कुरा छ. सुरुमा चाहिँ एक्सपर्ट जानु पर्दैन, त्यो अहिलेको कन्सेप्ट एउटा छ साइकोलोजिकल फर्स्ट एड भन्ने, होइन प्राथमिक उपचार जसरी शारीरिक प्राथमिक उपचार छ त्यसरी साइकोलोजिकल फर्स्ट एड पनि हुन्छ. उसको कुरा सुन्ने, उसको परिस्थिति बुझ्ने र उसलाई चाहिँ सही किसिमले लिङ्क गराइदिने, होइन उसको आफन्तसँग लिङ्क गराइदिने, हेल्प कहाँ कहाँ लिनुपर्छ भनेर लिङ्क गराउने, यो सबै चिज त सुरुदेखि नै गर्नुपर्छ.
1: एक महिनाभन्दा बढी भइसकेको छ भनेको प्राथमिक स्वास्थ्य उपचार चाहिँ भइसकेको छ, होइन अहिले पनि उसलाई समस्याहरू देखिरहेको छ भने चाहिँ अब के गर्ने त?
0: एकदम ठिक कुरा. मैले भन्नु खोजेको के भन्दाखेरि त्यो मानसिक स्वास्थ्यको हेल्प कहिले दिने भन्ने कुरामा मात्र निकालेको कुरा, त्यो सुरुदेखि नै हुनुपर्छ र यसमा बीच बीचमा गएर उनीहरूलाई स्क्रिनिङहरू पनि गर्नुपर्छ र गर्नुपर्ने र कसै कहिले मानसिक स्वास्थ्यको हेल्प कहिले लिने भन्दाखेरि अब त्यही हो, त्यो परिस्थितिसँग जति उसको पीड़ा छ नि समय बित्दैपछि त्यो पीड़ा कम हुँदै जानुपर्छ क्या. जस्तै पहिला एकदम उसलाई रुने मान्छे रहेको रहेथ्यो भने पहिला दिन प्रतिदिन उसको रुने चाहिँ कम हुँदै जानु पर्यो, उसलाई निन्द्रा नलाग्ने थियो बिस्तारै बिस्तारै सुधार हुँदै आउनु पर्यो, अनि ऊ चाहिँ उसको गतिविधि आफ्नो दैनिक दिनचर्याहरू उसले पहिला गर्न नसके बिस्तारै गर्दै गयो भने त्यो चाहिँ ऊ एडजस्ट हुँदै गएको भन्ने बुझ्ने र यसमा बीच बीचमा गएर उनीहरूलाई स्क्रिनिङहरू पनि गर्नुपर्छ र गर्नुपर्ने र कसै कहिले मानसिक स्वास्थ्यको हेल्प कहिले लिने भन्दाखेरि अब त्यही हो, त्यो परिस्थितिसँग जति उसको पीड़ा

0: एकदम वार्निङ साइनहरू भनेको एकदम अस्वाभाविक रूपमा कुनै पनि नशालु पदार्थहरू उसले युज गर्न थाल्यो भने उसलाई हेल्प चाहिन्छ, मार्ने मर्ने भन्ने जस्तो चाहिँ कन्सेप्टहरू ल्याएर अब म मर्छु भन्ने जस्तो सोचहरू विचारहरू आएर भन्न थाल्यो भने त्यो पनि एकदमै डेन्जरस हो। त्यसै गरी अब अरूलाई पनि म आक्रमक हुने अरूलाई नै मार्छु भने जस्ता त्यस्ता रियाक्सन्सहरू पनि आउँछन्। त्यसमा पनि मानसिक स्वास्थ्यको लागि हामीले हेल्प गर्न जानुपर्छ। उनीहरूको अनुभव उसको जीवन्त अनुभव सुन्नु पर्यो। यो हरेक मान्छेको अनुभव भने एकदमै फरक हुन्छ होइन, मेरो हिसाबले गएर उसलाई चाहिँ हेल्प गर्ने भने उसको कुरा चाहिँ सुन्नु, उनीहरूलाई के जरुरत भइरहेको छ भन्ने कुराहरू सुन्न जानुपर्छ भन्ने कुरा हो। नेपालमा पहिलाभन्दा धेरै राम्रो छ, यसपालि चाहिँ फर्स्ट डेदेखि नै यो मनोसामाजिक परामर्श गर्ने मैले सबै मोबिलाइज भएको अवस्था छ र हरेक होल्डिङ सेन्टरहरूमा त्यहाँ चाहिँ पिरियोडिकली गइ पनि रहेछन्। धेरै संघ संस्थाहरू हाम्रै पनि यो मनोचिकित्सक सङ्घहरू पनि हामी पनि गइरहेछौँ। हामी पनि अब आएर जुन अघि मैले भनेको उदासीपना अनि त्यसमा एकदम डर चिन्ताका रोगहरू अनि त्यसै गरी त्यो जागरसीको समस्याहरू देखा पर्ने भनेको एक महिना बितिसकेपछि नै हो क्या। प्रिभेन्टिभ रूपमा त यो अहिले अवस्थामा एक महिना भएको अवस्थामा पनि उनीहरूको एक्सपिरियन्सेसहरू सुनेर त्यसलाई भ्यालिडेट गरेर उनलाई सपोर्ट चाहिँ गरि नै राख्नुपर्छ। के आवश्यकता छ उनीहरूको कुरा सुन्नु पर्यो भन्ने कुरा हो।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकता बारेमा कुराकानी गरिरहेका छौं। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान का मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि मन्त्र नार्कसँग।
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: ಶ್ರೀಧಾಕುರಾ ಪ್ರಶ್ನ ವಿಚಾರ ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ. आजको कार्यक्रममा हामीले मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकता बारेमा कुराकानी गरिरहेका छौं. कुराकानीमा हामीसँग हुनुहुन्छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्य. म डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा.
2: धन्यवाद.
1: हामी यतिखेर चाहिँ अब अलिकति चर्चा गरौं कसले के गर्ने त यो बेला. अब एक महिनापछि चाहिँ यो विपदको घटनाहरू घटिसकेपछि अब चाहिँ फेरि मानसिक स्वास्थ्य समस्याहरू चाहिँ कसरी आउन सक्छ भन्नेमा चाहिँ अलिकति चर्चा गरौं होइन. जस्तो अघि यहाँले भन्नुभयो कि अब चाहिँ कड़ा प्रकृतिको समस्याहरू देखिन्छ कि भन्नेमा चाहिँ हामी अलिकति सजग हुनुपर्छ भनेर. जस्तो यो बेला चाहिँ कसरी अब स्थानीय भनौँ न पालिकाले चाहिँ केमा ध्यान दिने यतिखेर चाहिँ
2: विपद हुँदाखेरि मान्छेहरूमा चाहिँ मानसिक रोगहरू कसरी उत्पन्न हुन्छ भने एउटा एकदम सिम्पल इक्वेसन छ. त्यो कस्तो भन्दाखेरि उसलाई कतिको नोक्सान भयो, त्यो मान्छेको कति नोक्सान भयो, त्यो नोक्सानको कम्पेन्सेसन अथवा पुनर्स्थापन भनौँ न उनीहरूको जे जति चाहिँ भयो पुनर्स्थापन कतिको हुनेवाला छ भनेर हामीले उसलाई चाहिँ ढुक्क बनाउन सक्छौँ. यो दुईवटाको इक्वेसनले उसको डिस्ट्रेस चाहिँ डिफाइन गर्छ. यदि तपाईँलाई लाग्छ मेरो नोक्सान थोरै छ, मैले नोक्सान भयो भने मैले पाउँछ भने तपाईँलाई एकदम विश्वस्त भयो भने उसको चाहिँ साइकोलोजिकल डिस्ट्रेस एकदम कम ठिकै हुन्छ. हामी पनि त्यही त हो नि, तपाईँलाई अहिले तपाईँको पैसाहरू कति हरायो भन्ने हिसाबले हाम्रो रियाक्सन आउँछ नि होइन. थोरै रहेछ अथवा त मैले त्यो हरायो भने मैले कम्पेन्सेट हुन्छ भनेपछि तपाईँको रियाक्सन

0: कम हुन्छ, ठुलै नोक्सान भयो, आउने पनि चान्सै छैन, आउँछ कि आउँदैन भनेर त्यो अन्यलता भयो भने त्यहाँनिर तपाईँको पीडा बढ्छ। यो त्यति नै क्वेसन हो। त्यसैले
1: मानवीय क्षति बेहोरेकाहरूको लागि त अझ कठिन हुने भयो
0: सबै, त्यो त डेफिनेटली हो होइन। त्यो त्यसैले त्यो त्यो जो जति पीडित छन् पहिला त उनीहरूले के सोचिरहेछ, उनीहरूले आफ्नो नोक्सानलाई कति ठुलो सम्झेको छ, कति ठुलो नोक्सान सम्झेका छन् र उनीहरू चाहिँ यो नोक्सानबाट उनीहरू फेरि पुनस्थापन हुने उनीहरूलाई आशा जग्गा कतिको छ उनीहरूलाई, यो एकदम महत्वपूर्ण हुन्छ है। यो यो दुईटाको इक्वेसनमा यो अब आशै छैन भनेपछि त उसलाई त दिन प्रतिदिन त्यो पीडा त थपिँदै जान्छ। उसले सोचेको हामीले सोचेर भएन क्या, त्यो अघि आजको कुरा नै त्यही नै हो होइन। उसको त एउटा सानो एउटा के अरे पसल गरेर उसको त 2-4 हजार मात्र खर्च भयो, त्यसरी हेरेर भएन। उसले के अर्थ गर्दैछ, हामीले उसको चाहिँ त्यो जुन पीडा उसको नोक्सानमा हामीले त्यसमा कम्पेन्सेट गर्ने उसलाई रिहेबिलिटेट गर्ने उसलाई हामीले कतिको आशा जगाउन सकेको छौँ, त त्यसले चाहिँ उनीहरूको डिस्क्रिप्सन डिपेन्ड गर्छ। अब यो यो भनेपछि हामीले अब एकदम क्लियर छ, हामी सबैको यसमा चाहिँ रोल छ, हामी हरेक मान्छे उसको उसको साथीहरूदेखि लिएर हामी हरेक नागरिकहरू चाहिँ रोल छ, हामी यसमा चाहिँ के कति चाहिँ के कति चाहिँ हामी हामीले चाहिँ उसलाई चाहिँ कन्ट्रिब्युट गर्न सक्छौँ भन्ने कुरामा हामीले आशा जगाउन एकदमै जरुरत छ।
1: जस्तो यही आशा जगाउने क्रममा चाहिँ हामी भनौँ न फेज वाइज नै जाउँ, जस्तो पालिकाले चाहिँ कस्तो आशा चाहिँ जगाउनुपर्छ अथवा कस्तो व्यवस्था चाहिँ गरिदिनुपर्छ यो बेला चाहिँ, अब महिना दिन बढी नै भइसक्यो नि त।
0: हजुर हजुर, अब महत्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि, अहिले त अझै पनि मान्छेहरू जसले आफन्तहरू गुमाएका छन् उनीहरूको त आफन्तको वेयर अबाउट्स के भइरहेछ कसो भइरहेछ भन्ने कुरामा नै उहाँहरू अझै पनि अन्यल होला होइन। अब यसमा यो निरन्तर हामी मदत चाहिँ अभाइलेबल हुन्छ है भन्ने कुरा चाहिँ अब यो पालिका लेभलदेखि लिएर इभन स्टेटले समेत गर्नुपर्छ। अब चाहिँ उद्धारकारी बन्द त्यस्तो किसिमको स्टेटमेन्टले मान्छेलाई हताश गर्ने चाहिँ डर चाहिँ हुन्छ
1: भने सरकारले
0: बुझाउनु पर्थ्यो होला, उनीहरूले अब एक्टिभली खोज्ने चाहिँ जाने चाहिँ भनेको होला होइन। तर चाहिँ उसको आफन्तको गुमेकोहरूको त अझै चाहिँ खोज तलासहरू जानकारी भयो भने त हेल्प गर्ने भने त्यो त ओपन त राखिदिनुपर्छ, उहाँलाई आशा चाहिँ मारिदिनुहुन्न भन्ने चाहिँ मेरो सोचाइ हो। आशा चाहिँ मारिदिनुहुन्न र जानकारी भयो भने हामी अझै हेल्प गर्छौँ, यो चाहिँ निरन्तर हुन्छ भन्ने चाहिँ त्यस्तो किसिमको आशा चाहिँ मेन्टेन गर्नुपर्छ। अब पालिकाहरूले गर्नुपर्ने भनेको पनि अब उनीहरूलाई जुन अहिले होल्डिङ सेन्टर राखेर अब फेरि अब पुनस्थापनाको कुराहरू आउँछ होइन। अब पुनस्थापन मान्छेहरू हामी मान्छे भनेको खाना पलाए पिउन पाए भनेर मात्र हुँदैन कि, उनीहरूलाई आफ्नो दैनिक दिनचर्या आफ्नो वर्क मैले कन्ट्रिब्युट गरेँ भनेर राति सोध्दै ए आज मैले राम्रो काम गरेँ भनेर त्यो सोच्न हामीलाई जरुरत छ होइन। तिनीहरूलाई पनि बिस्तारै च्यालेन्जेसहरू आफ्नो क्षमता अनुसारका काम काजहरूमा चाहिँ हामीले पुनर्स्थापना गर्नलाई हामी सबैले चाहिँ त्यहाँनिर मद्दत गर्नुपर्छ। खालि बसेर खुवाइराखेर मात्र चाहिँ हुँदैन होइन, त्यसैले त्यो च्यालेन्जेसहरू चाहिन्छ आफ्नो। त्यसैले त्यहाँ बसिरहेको मान्छेहरूलाई नर्मल जीवन उनीहरूको पहिला स्वाभाविक जिन्दगीको त्यहाँतिर पुनर्स्थापना गर्ने कुरामा चाहिँ प्रक्रियामा चाहिँ हामी सबैजना लाग्नुपर्छ। त्यो सानै कुरा होस् होइन, त्यहाँ टिचर होला त्यहीँ बसेको बच्चालाई उसले पढाऊ भनेर उसलाई जिम्मा दिन सकिन्छ, त्यहाँ अरू कोही काम गर्नेले हेल्प गर्यो, त्यो त्यहाँ सबैलाई सक्रिय बनाउन चाहिँ पुनर्स्थापना गर्न जरुरी छ। अब त्यसपछि अरू आएर बेसिक कुरा त छँदैछ, घाँस बाँस कपास भन्ने त छँदैछ, त्यो होल्डिङ सेन्टरमा त्यो ग्रुपमा नगरेको त्यहाँ त धेरै समस्याहरू हुन्छ, प्राइभेसीको कुरादेखि लिएर त्यहाँको अरू शारीरिक रोगहरूदेखि लिएर त्यहाँ बदमास मान्छेहरू होला, त्यहाँ क्राइमहरू होला, के होला कसो, त्यो सबै चिजबाट चाहिँ हामीले सुरक्षित बनाउनलाई चाहिँ अब हामी सबैले चाहिँ लाग्नुपर्छ।
1: सुरुमा भएका होल्डिङ सेन्टरबाट आधा भन्दा बढी होल्डिङ सेन्टर घटिसक्यो, त्यो भनेको उनीहरू चाहिँ आफ्नो आफ्नो हिसाबले चाहिँ व्यवस्थापन गर्नतिर लागेका छन्। अब यसैमा चाहिँ सरकारको दायित्व सकिन्छ, जस्तो मनोसामाजिक समस्या अवस्था के छ भनेर त्यहाँ बेला बेला सरकारले उसलाई भेटिरहने त्यो वातावरण चाहिँ जरुरी छ कि छैन?
0: एकदमै जरुरी छ, तर अब हरेक इन्डिभिजुअलमा जान पनि अब त्यो हामीले पनि हाम्रो लिमिटेसन त बुझ्नै पर्छ होइन। लिङ्क गर्ने भन्छ कि त्यो केही पर्यो भने कहाँ जाने के गर्ने
1: हो
0: त्यो लिङ्क गर्ने त्यो संयन्त्र चाहिँ राख्नुपर्छ। स्थानीय सरकारहरूको एकदमै इम्पोर्टेन्ट रोल हुन्छ, मैले अघि नै पनि भनिसकेँ, अहिले यो स्थानीय सरकारहरूलाई पनि धेरै नै पावर बजेटहरू पनि चाहियो, मानसिक स्वास्थ्य पनि धेरै छन्, त उहाँहरूले पनि सबैले अब यो चाहिँ जिम्मा लिनुपर्छ, सबै चाहिँ केन्द्रीयलाई छोडेर पनि पुग्दैन।
1: अब अलिकति समाजको अनि उसको वरपर जुन व्यक्ति चाहिँ मनोसामाजिक समस्यामा छ, मानसिक समस्यामा बाट गुज्रिरहेका छन्, यो चाहिँ विपद मात्र होइन सबैलाई समग्रमा जोडेर भन्न चाहे, उनीहरूको लागि चाहिँ उसको वरपरको भनौँ न समाज अनि उसको आफन्त परिवारको भूमिका चाहिँ के रहन्छ?
0: मैले अघि सुरु गरेँ नि यो मानसिक रोग भनेको यस्तो डबल पीडा कसरी हुन्छ भन्दाखेरि एउटा रोगले पीडा दिन त छँदैछ र त्योभन्दा बढी चाहिँ वरिपरिको समाजले उसलाई चाहिँ विभेद गरेर उसलाई अलग्याइदिएर त्यो त्यो त्यो चाहिँ एकदमै ठुलो चाहिँ प्रब्लम छ। जस्तै सिम्पल एक्जाम्पल मात्रै, अब अहिले त अलिक धेरै कम छ मानसिक रोगलाई, यो यो यो परिवारमा बिहा गर्नु हुँदैन, यो मान्छेसँग त ओहो सम्बन्ध सम्बन्ध राखेर खत्तम, अथवा भने बिहा गरेको मान्छे यसको दिमाग खराब हो, अब त मेरो बच्चाहरू पनि खत्तम हुन्छ, योसँग त छुट्टिने एक्जाम्पल है। अथवा त अझ ठिक उल्टोहरू पनि छ, पहिला पहिला जुन भन्ने एउटा अहिले हामी डिसोसिएटिभ डिसअर्डर भन्छ, पहिला हिस्टेरिया भन्ने गर्थ्यो, अहिले आजकल हामीले भन्ने चलन छैन त्यो, त्यसमा कस्तो विभेद लगाइरहेको छ, छिटो बिहा गर्ने भने यस्ता किसिमका सामाजिक गलत धारणाहरूले र त्यो त्यसले यति उनीहरूलाई पीडा दिएको हुन्छ कि त्यो बरु रोगले खासै उसले पीडा दिए हुँदैन, यो वरिपरिको मान्छेले चाहिँ यो उनीहरूलाई अझ बढी चाहिँ पीडा दिएका हुन्छ। अनि यही कारणले गर्दा मान्छेले अब त्यो भन्न पनि रुचाउँदैनन्, भन्यो भने मेरो जागिर जाला, मेरो सम्बन्ध बिग्रेला भनेर उनीहरू चाहिँ भित्रभित्र एक्लै एक्लै गुम्स्याएर लुकाएर बसिरहेका हुन्छन् होइन। अब यो यो हाम्रो यो मानसिक रोग दिवस मनाउनेको मुख्य उद्देश्य नै यही नै हो, यो स्टिग्माहरू चाहिँ घटाउनुमा हामी सबैको रोल छ। यो चाहिँ परिवार मात्र होइन, सबै होइन, सबै स्टेक होल्डरको हामीमा परिवर्तन जरुरी छ। यो होइन मानसिक रोग हुँदैमा यसरी मान्छेहरूलाई चाहिँ अलगाउने जरुरत छैन, यो पनि जसरी शारीरिक रोग हो, अब मान्छेको कसैको खुट्टा भाँच्यो भने उपचार गरेर खुट्टा निको हुन्छ, फेरि हुँदा फेरि खेल्छ दौडिन्छ भने जस्तै नै हो यो पनि है। यसलाई यसरी नै रूपमा लिनु पर्यो, यसलाई चाहिँ जुन कसैले चाहिँ यो रोगभित्र गएको छ भने उसलाई चाहिँ हामीले सपोर्ट गर्नु पर्यो होइन, यो रोग पनि अरू जस्तै हो, उपचार गरौँ यो चाहिँ ठिक हुन्छ, नभए पनि यसमा रोग हुँदा हुँदैन अझै पनि काम गर्न सक्छ, सबै त खत्तम भए हुँदैन नि, एउटा मान्छेको एउटा पछि चाहिँ गयो भने पनि दायाँ हात चाहिँ उसको भाइ मान्छेले ऊ फेरि बायाँ हातले लेख्न सिक्छ त, दुइटै खुट्टा नभए पनि हातले क्रल गरेर मान्छे सगरमाथा चढिदिन्छ भने जस्तै मानसिक समस्याहरू हुँदाखेरि पनि हामी त्यो एटिच्युड चाहिँ हामीलाई चाहियो, उपचार गऱ्यो भने नभए पनि अझै पनि गर्न सक्छ भन्ने कुराहरू हो। यो साथ भरोसा हिम्मत र हामीले वातावरण दिनु पर्यो, मानसिक रोग लाग्दैको सबै चिज खत्तम होइन भन्ने कुरामा वातावरण त्यो भयो होइन, न कि अब यसमा ठिक उल्टा भइरहेको हुन्छ कि। हाम्रो नेपालमा त यस्तोसम्म चाहिँ पीडादायक हुन्छ कि, जस्तै अब बाउ हाम्रो त बिराम भएर हाम्रो नाक काटिस् यस्तो किसिमको चाहिँ होइन, यस्तो पीडाहरू हुन्छ, त जन्मेर त बेकारमा जन्मिस् तैँले गरेर त हाम्रो त हाम्रोसम्म जिन्दगी खराब भयो, कति पीडादायक हुन्छ, तँ मेरो लागि बोझ होस् भने एउटा बाउले एउटा छोराले भन्यो भने कस्तो लाग्छ हामीलाई, एकदम राम्रोसँग काम गरेको भए पनि है अब कमाएर तैँले केही गर्न सकेन भने हामी कति पीडा लाग्छ, अब ऊ रोगी भइला यतिकै पीडा छ, त्यसमाथि अझ चाहिँ त्यो हाम्रो नेपालीमा भन्छ नि त्यो के अरे घाउमा चाहिँ नुन छर्केको जस्तो,
1: यो कार्यस्थलमा पनि कस्तो खालको वातावरण चाहिन्छ, किनभने कार्यस्थलमा पनि यो हुन्छ नि जस्तो उसलाई चाहिने जुन वातावरण अनुकूल वातावरण नहुँदाखेरि कामको प्रेसर तनावले झन् उसलाई समस्याहरू बढिरह देखिन्छ।
0: तपाईँले एकदमै राम्रो विषय निकाल्नु भयो, मैले यो घरको वातावरणको कुरा गरि नै हालेँ, योभन्दा 2 वर्ष जति अगाडि चाहिँ स्लोगन नै मेन्टल हेल्थ एन्ड वर्क प्लेस भन्ने पनि थियो, यो यसमा त हामीले धेरै काम गर्न बाँकी छ। आजको दिनमा पनि तपाईँ मलाई ज्वरो आयो म के आज अफिस आउन सक्दिनँ सबैले मान्छ, आज म चाहिँ एकदम मेरो मन दुखी छ म आज आउँदिनँ भन्यो भने तपाईँलाई सबैले उडाउँछ, कस्तो केटाकेटी जस्तो कुरा गरेर भने आज पनि उडाउँछ, तपाईँले त्यो आजदेखि लेख्नै सक्नुहुन्न, त्यो मानसिक रूपमा म चाहिँ अहिले चाहिँ ठिक छैन भनेर भन्न चाहिँ त्यो वातावरण नै छैन। इम्प्लोयर आएर ए यो यो यो के रोग भएको हो उसलाई भनेर त्यहाँ आउँछ, यो रोग निको नै हुन्छ हामी डाइरेक्ट निकाल्नुपर्छ भन्दा होइन, हामीलाई घाटा हुन्छ भनेर हामी कहाँ यो त यो वातावरण धेरै हामी चेन्ज गर्न एकदमै आवश्यक छ, तर हामीले यो चिजमा चाहिँ चेन्ज गर्न धेरै नै बाँकी छ है। हामी कहाँ चाहिँ भनौँ न अब ठुल्ठुलो स्कुल राम्रो राम्रो इन्स्टिच्युटहरूमा केही समस्या भयो भने इन्फर्मरी त्यो गर्नेहरू ठाउँहरू हुन्छ, तर मानसिक समस्या भयो भने कस कहाँ जाने के गर्ने अहिलेसम्म हामीले त्यो संयन्त्र त्यो त हामीले सोच्न सकेकै छैनौँ है। त्यो भनेको एक्सपर्टै चाहिन्छ भन्ने पनि होइन नि, त्यो मानसिक स्वास्थ्य राम्रो होस् भनेर त्यही आफ्नो कलिगहरू बिचको एउटा ग्रुप हुन सक्छ, केही पर्यो भने गफ सुनिदिने एउटा मान्छे राखिदिने होइन काउन्सिलर राखिदिने त्यस्तो किसिमको कन्सेप्ट बिस्तारै आइरहेछ अहिले। अहिले चाहिँ त्यो ठुल्ठुलो राम्रो राम्रो इन्स्टिच्युटहरू बिस्तारै छ, अहिले धेरै स्कुलहरूमा अझ राम्रो स्कुलहरूमा अहिले त्यहाँ पनि साइकोसोसियल काउन्सिलर भन्ने कन्सेप्टहरू आएको छ, हामीले यसमा चाहिँ धेरै काम गर्न बाँकी छ. वर्क प्लेसमा चाहिँ मेन्टल हेल्थ चाहिँ हामीले चाहिँ त्यति धेरै ध्यान दिएको अवस्था चाहिँ छैन.
1: अलिकति मैले बालबालिकाहरूको हेर्दाखेरि देखेको, आजकल त उनीहरूले जे पनि पोस्टहरू गरिरहेको हुन्छ, त्यो पोस्ट गर्ने क्रममा चाहिँ अरू कसैको आमाले पिटेको कुटेको अनि आमाले उल्टै गाली गरेका त्यस्ता पोस्टहरू राख्ने गर्ने गरेका छ भनेको उसको मनमा भएको पीड़ा चाहिँ उसले पोस्ट मार्फत अरू कसैको राख्ने गरेका छन् भने चाहिँ बालबालिकाहरूको मनोभावना चाहिँ परिवार र विद्यालयहरूले चाहिँ बुझ्ने कोसिस कतिको गरे जस्तो लाग्छ.
0: गर्दै गरे नभनौं, मैले अघि नै भने त्यस्तै मान्छेहरूमा यो सेन्सिटिभिटी अवेरनेस त चेन्ज भएकै छ. तर यो अनफर्चुनेट के भन्दाखेरि यो जुन सोसियल मिडियाको जुन सहज पहुँचले गर्दाखेरि विश्वमा नै यो सबै चेन्ज भएर गएको छ. हामी रियल मान्छेसँग कुरा गर्ने सम्बन्ध विकास गर्ने भन्दा पनि यो चाहिँ भर्चुअल वर्ल्डमा चाहिँ आफ्नो सम्बन्ध विकास गर्ने र भर्चुअल वर्ल्डमा नै सबै चिज गर्ने, अब मिल्ने मात्र भएको भए त मान्छेले खानेपिने पनि त्यहीँ गर्थ्यो होला भने है, त्यो चाहिँ यो चाहिँ यो हाम्रो संसारकै समस्या हो. मान्छेहरू नै परिवर्तन कुरा गर्न आज तपाईँ आफै मात्रै हिसाब गरौँ, भात खाएर सँगै बस्दाखेरि चारजना मान्छे खाइरहेको छ भने चारजनाले मोबाइल हेरेर बुझिरहेको छ, एक आपसमा कुरा पनि गर्दैन होइन. त्यहाँ उसको साथी त्यो टेक्स्टमा बसेकोहरूले यति गेटवेल छु तिमीलाई के भयो कसो भयो सब गफ गरेर त्यहाँ सँगै बसेको आफ्नो दाई भाइको चाहिँ रोग भएको तिमीलाई कस्तो हुँदैन सोध्ने भ्याउँदैन त्यहाँ सँगै बस्दाखेरि पनि होइन. यो हाम्रो कम्युनिकेसन गर्ने यो चाहिँ ट्रेन्ड चाहिँ यसले बिगारेको छ अवश्य पनि.
1: यसले मनोसामाजिक समस्या र मानसिक रोग कतिको बढ्दैछ
0: त्यो त अहिले त यो भयावह नै छ है. यो मैले छोटकरीमा मात्रै भने यसले नयाँ किसिमको समस्याहरू निकै उब्जाइरहेका छन्. यो जुन अस्ट्रेलिया क्यानाडा जस्तो देशहरूले 16 वर्ष मुनिकाहरूलाई चाहिँ सोसियल मिडिया युज गर्नु हुँदैन भने नियम यतिकै बनाएका होइन, यो जटिलताहरू आएकालाई नै भएको हो र हामी कहाँ पनि यस्तो एकदमै मनमा के समस्याहरू छ. छोटकरीमा म भन्छु यहाँ सबभन्दा प्रब्लम के छ भन्दाखेरि सोसियल नेटवर्कमा बस्ने मान्छेहरू चाहिँ उनीहरूले चाहिँ कहिले पनि रियल कुरा चाहिँ देखाइरहेको हुँदैन. सधैँ म एकदम एक्सेसिभली सक्सेसफुल भइरहेको छु, एक्सेसिभली म ट्यालेन्टेड छु, एक्सेसिभली म त राम्रै छु, अनि त्यो एआई युज गरेर फोटो पनि राम्रो, उसको एउटा पिम्पल पनि निकालेर सबै राम्रो पर्फेक्ट चाहिँ देखाइरहेको हुन्छन्. र यहाँ त्यसले गर्दाखेरि कस्तो हुन्छ भने त्यो युज गर्ने बाँकी मान्छेलाई एकदम सामान्य चिजलाई पनि ओहो म त एकदम खराब रहेछु भन्ने जस्तो गरेर पर्पेचुअली लो सेल्फ इस्टिम होइन, मतलब उनीहरूले आफूले एकदम कम आकलन गरेर म मात्र खराब भन्ने जस्तो गरेर एकदम भयावह छ. यो एकदमै प्रब्लमेटिक छ. यो जुन वर्ल्ड, यो चाहिँ साइबर वर्ल्ड, यो भर्चुअल वर्ल्डले चाहिँ मान्छेहरूलाई चाहिँ रियालिटीसँग झन्झन झन्झन टाढा लगिरहेको अवस्था छ र उनीहरू यो रियल वर्ल्डसँग एडप्ट हुनु गाह्रो भएछ
1: भनेको
0: मैले अघि नै मेन्टल हेल्थको डेफिनेसन दिएँ. रियालिटीबाट झन् टाढा भइरहेको छ कि उनीहरू रियालिटी बुझेर आफूलाई बुझ्ने रियालिटी बुझ्ने कहाँ कहाँ झन् पर पर गएर उनीहरू चाहिँ आफ्नो यो इन्भाइरोमेन्टसँग एडजस्ट हुन नसक्ने भएर गइरहेको छ. अहिले तपाईँलाई कुनै पनि बच्चाहरू कस्तो ट्यालेन्टेड हुन्छ, दुईजना मान्छे अगाडि बोल्यो भने उसलाई बोल्नै आउँदैन. हिजै मात्र मैले हेर्दा अहिले यहाँ लोकल ल्याङ्ग्वेज कसैले बोल्नै आउँदैन, अङ्ग्रेजी बोल्छ, अब आजकलको जिन्जीहरूको उसको आफ्नो आफ्नो भाषा हुन्छ. यहाँ अहिले गएर चाहिँ नेपालीमा कति 20 रुपियाँ भनेको कति भनेर सुनिदा हुन्छ होइन. यस्तो अवस्था छ, आफ्नो वातावरणसँग भिज्न नसक्ने अवस्था. यो यसको धेरै प्रब्लमहरू छन्, काम गर्नुपर्ने धेरै आवश्यक छ.
1: अलिकति व्यक्तिलाई सुझाव दिनु पर्दाखेरि चाहिँ कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले?
0: समस्याहरू समस्या समाधानतिर लागू, त्यसलाई लुकाएर छोपेर चाहिँ होइन, त्यसलाई चाहिँ हामीले चाहिँ ढाकछोप गर्नु चाहिँ त्यो चाहिँ बुद्धिमत्ता होइन, त्यो हिरोइजम पनि होइन. होइन, यदि समस्या छ भने त्यसलाई समस्या सठिक रूपमा वैज्ञानिक रूपमा त्यसलाई समाधान गरौँ भन्ने नै कुरा हो. र मैले सबैलाई त्यही नै आह्वान पनि के गर्न चाहेँ भन्दाखेरि यो पनि जसरी शारीरिक रोग हो यो पनि त्यस्तै नै हो र यसलाई अलग रूपमा विभेद नगरौँ भन्ने चाहिँ मैले चाहिँ गरेँ. र यो थिम अनुसार आजको थिम अनुसार मैले अर्को एउटा पनि सबै जो रोगीहरू छन् उनीहरूलाई आह्वान गर्न चाहेँ. आजको थिम नै के छ भन्दाखेरि वास्तविक अनुभवलाई सुनौ भन्ने छ नि. यसको मतलब अर्को के पनि हो भने जसले चाहिँ समस्या भोग्नु भने तपाईँहरू सेयर गर्नुहोस्, अरूहरूलाई भन्नुहोस् भन्ने पनि कुरा हो. तर यो भन्दाखेरि चाहिँ के चिज चाहिँ याद गरिदिनुहोस्, तपाईँको आफ्नो सबै प्राइभेसी चाहिँ सबै छताछुलो गरेको अघि जस्तो सोसियल मिडिया राख्नु भनेको होइन, यो जरुरत छैन. होइन, तपाईँले अर्कोलाई सुनाउनुहोस् र सुनाउँदाखेरि अब त्यो तपाईँ कति भन्ने कति नभन्ने त्यो सबै तपाईँको आफ्नो सोच्नुहोस् र यो भनेर चाहिँ तपाईँले सिम्प्याथी गेन गर्ने त्यो भन्दा पनि यो जुन हाम्रो टोटल सोसियल जुन हामीले जुन सोसियल संयन्त्रमा सोच विचारमा चेन्ज ल्याउन त्यो एडभोकेसी रूपमा मात्रै गर्ने हो क्या. तपाईँले चाहिँ यो फेरि चाहिँ आफ्नो चाहिँ कमजोरी भनेर आफू उल्टा भन्नरेबल चाहिँ नभइदिनुहोस् त्यो भनेको होइन होइन. अन्त ल मलाई मलाई त यस्तो रोग छ भने फेरि भोलि डाइरेक्ट निस्किने अवस्था त्यस्तो त्यस्तो पनि जरुरत छैन. तपाईँले आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुहोस् र त्यसले गर्दाखेरि भोलि तपाईँलाई चाहिँ दिने उपचार या नेपाल हाम्रो सरकारले लिने चाहिँ नीति यो सबै चिजमा चेन्ज आओस् भन्ने किसिमले कन्ट्रिब्युट गर्नलाई हो होइन. यो चिज चाहिँ ध्यान दिइदिनुहोस्. यो हामी सब मान्छेले फेरि कहिले काहीँ चाहिँ त्यो अप्ठ्यारो पनि परिरहेको हुन्छ कि अहिले पनि हामी सबै समाज चाहिँ परिवर्तन सबै त्यस्तो ओपन छैन होइन. त भन्दै हिँड सबैलाई एकदम चाहिँ के एडभर्टाइज गर्दै हिँड भन्ने चाहिँ होइन. एडभोकेसीमा चेन्ज ल्याउनु होइन. हाम्रो नीति निर्माण यो स्वास्थ्य सेवा दिने ठाउँहरूमा नीतिहरूमा त्यो पोलिसीहरूमा चेन्ज ल्याउनुको लागि कन्ट्रिब्युट गर्नुहोस् भन्ने कुरा हो.
1: अब अलिकति सरकारले चाहिँ तत्काल हुन त धेरै परिवर्तन भयो भन्दा भन्दै पनि केही अझै पनि खड्किएका विषयवस्तुहरू त हामीले चर्चा गरिहाल्यौं. सरकारले चाहिँ संघबाट पालिकासम्म होइन वडा तहसम्म कस्ता खालका के कामहरू चाहिँ गर्नु तत्काल गर्न जरुरी ठान्नुहुन्छ.
0: प्रदेशबाटै ल्याउँ है म त अब फेरि यो मानसिक स्वास्थ्य कर्मीहरू उत्पादन गर्ने ठाउँमा पनि काम गरिरहेको हुनाले अब भन्नलाई हामी त म्यान पावर कम छ भनेर भन्छ सबै नै त्यो फलाकी नै रहन्छ हामी जस्तो देश करप्ट भन्छौँ. तर हाम्रो पोलिसी यस्तो इम्प्लिमेन्टेसन पार्टमा हामी यति विक छौँ कि अब आज मेरो कलेजबाट मैले पढाएको विद्यार्थीहरू आधीभन्दा बढी पास भएको भोलिपल्ट विदेश जाने अवस्था छ. त्यो उनीहरूलाई मैले दोष दिएँ होइन. त्यो के भने यहाँ कहाँ मैले वातावरण चाहिँ छैन फेरि त्यो त्यही अनुसार मान्छेको दरबन्दी थप्नु पर्यो कहाँ कसरी म्यान पावर युटिलाइज गर्ने भन्ने कुरा यो चाहिँ हामीले तत्कालै नै एकदमै ध्यान दिएर चाहिँ गर्नुपर्ने अवस्था छ होइन. हामीलाई म्यान पावर चाहिन्छ भन्छ तर हामी मोबिलाइज गर्न सकिरहेको हुँदैनौँ. अब धेरै मेहनत गरेर अब एमबिबिएस स्कलरसिप पाएकोहरूले 2 वर्ष दुर्गममा काम गर्नुपर्छ भनेर चाहिँ त्यो नियम बनाएर त 2 वर्ष होइन अहिले मान्छे यिनीहरूले चाहिँ के गरेर अब 1 वर्ष गरेर पुग्ने बनाए अब भोलि त्यो पनि गरेर पाउँदैन होला त्यो फेरि सबैजना भाग्ने अवस्था छ. मैले भन्न खोजेको के भन्दाखेरि यो नीति निर्माण गर्नेले यो म्यान पावरहरू कसरी युटिलाइज गर्ने कसरी उनीहरूलाई पनि चाहिँ थेगेर राख्ने रिटेन गर्ने कसरी होइन त्यो त्यो काम गरे बापत उसलाई पनि सन्तुष्टि हुनु पर्यो. त्यो मैले पैसाको मात्रै कुरा गरेँ होइन सन्तुष्टि हुनु पर्यो. सेवा सुविधाहरू सबै चिजहरू चाहियो त्यो त्यो चिजमा चाहिँ हामीले धेरै नै गर्न बाँकी छ. र यो अरू त हामी मैले भने चाहिँ राष्ट्रिय नीति निर्माणमा त्यो सबै चिजहरू गरेर बजेटै खर्च हुँदैन. अब हामीले इम्प्लिमेन्ट गर्न सकेका छैन
1: छ
0: खर्च गर्न नसकेको अवस्था कति छ. प्रदेशले हाम्रो चाहिँ यो प्राथमिक स्वास्थ्य केन्द्रहरूमा इसेन्सियल मेडिकेसन आधारभूत औषधि भनेर मानसिक रोगको औषधिहरू पनि सबै फ्री गरेर राखेको छ. त्यो त फ्री चाहिँ युजै नभएको नै एक्सपायर भएको अवस्था हो. त्यसमा हामीले त्यो इम्प्लिमेन्टेसन पार्टमा अझै पनि वाट वर्क्स वाट डजन्ट वर्क्स भन्ने कुरामा धेरै अझै दिमाग पाएर रिसर्च गरेर हामी त्यो इम्प्लिमेन्ट गर्ने त्यो च्यालेन्ज त धेरै नै बाँकी छ. त्यसै गरी कतिपय कुराहरू यो चाहिँ अब फेरि यो छ नि अब यो फिल्ड अपराइजिङ भएको हुनाले अब यो फेरि ट्रेन्डिङ भन्छ यो फिल्डमा जो पनि काम गर्न आएको भने जस्तो लाग्छ क्या. फेरि आजकल एनजिओ आइएनजिओ पनि यति धेरै छ यसमा काम गर्ने र यसमा चाहिँ साँच्चैको एक्सपर्ट हो होइन भन्ने कुराहरू पनि यो नियमन गर्ने अनुगमन गर्ने त्यो पनि एकदमै जरुरी छ. अब यो अहिले अघि मामले भनेर चाहिँ यो सोसियल मिडियामा आफूले चाहिँ एक्सपर्ट भन्दैन त्यो फका फलाक्दै उल्टा तिनीहरूले गलत कुराहरू गलत भ्रमहरू फैलाइराख्ने पनि कम छैन होइन. उनीहरूको आफ्नो भेस्टेड इन्ट्रेस्ट आफ्नो निजी स्वार्थ पैसा कमाउने हिसाबले बिरामीलाई त्यो गर्ने हिसाबले त्यो गलत गरिरहेका छन्. यो सबै नियमन गर्ने पनि साथसाथै लाउनुपर्छ. मैले अघि सुरु गरेँ पुरानो एकदम रित गलत धारणाहरू पुराना के अरे सुपरस्टिसन होइन यो जुन अन्धविश्वास छ भन्ने क्रममा अहिले नयाँ पनि त्यत्तिकै बनाउँदै गइरहेछन् कि त्यहाँ त्यो चिजमा पनि हामीले ध्यान दिनु पर्यो होइन. अहिले जुन सो कल्ड एक्सपर्टहरू यो साँच्चै एक्सपर्ट हो होइन यो नियमन गर्ने यो सबै चिज पनि चाहिन्छ. र मैले सबै यो आम जनताहरूलाई पनि रिक्वेस्ट के गर्न थालेँ भने त्यो युट्युब सुट्युब गरी यिनीहरू जुन सोसियल मिडियामा पाउँछ कसलाई विश्वास गर्ने र को चाहिँ आधिकारिक मान्छे हो भने त्यो छुटाउन एकदमै जरुरी छ. त्यो पनि त्यो त्यसमा पनि यो सरकारले चाहिँ ध्यान पुर्याउनु एकदमै जरुरी छ.
1: अन्त्यमा चाहिँ जस्तो मानसिक स्वास्थ्यको हेरचाहको लागि प्रत्येक नागरिकले चाहिँ गर्नै पर्ने दैनिक उसको आफ्नो जीवनमा चाहिँ अप्नाउनै पर्ने केही बुदागत सुझाव के छ.
0: यो मानसिक रोग चाहिँ किन हुन्छ भन्ने कुरा चाहिँ त्यो शारीरिक रोग जस्तो एकदम सिम्पल चाहिँ छैन है. यो जसरी अब तपाईँलाई चोट लाग्यो भने लड्यो भने तपाईँ खुट्टा भाँच्छ भनेर त्यस्तो एकदम सिम्पल चाहिँ छैन. त्यसैले सबै यस्तो सिम्पल एडभाइस पनि छैन होइन, मानसिक रोगबाट यो यो गरेर तपाईँले हुँदै हुँदैन भन्ने कुरा यस्तो यस्तो फर्मुला चाहिँ छैन। तर ओभरअल होइन मतलब ओभरअल रूपमा चाहिँ हामी मानसिक रोग चाहिँ के गर्दाखेरि फाइदा हुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ सिम्पलै छ। त्यो चाहिँ के भन्दाखेरि नियमित त्यो खानपान छुट्ने होइन, त्यो जुन हाम्रो नेचुरल आफ्नो निड अनुसार त्यसमा ध्यान दिने अनि नियमित व्यायाम गर्ने होइन, अनि कामकाजबाट फुर्सद लिएर आफ्नो आफ्नो चाहिँ रिक्रिएसन पनि गर्ने होइन, र तपाईँ चाहिँ आफ्नो नेटवर्कहरू सोसियल लाइफहरू पनि राम्रोसँग गर्ने, आफ्नो तपाईँले चाहिँ त्यो आफूलाई पर्दाखेरि चाहिने चाहिँ सम्बन्धहरू चाहिँ विकास गर्ने यो सबै चिज गर्ने, र केही परिहाल्यो भने कहाँनिर चाहिँ कसँग चाहिँ हेल्प लिने भन्ने कुराहरूको त्यो त्यो त्यो चाहिँ चार पाँचवटा कुराहरू गर्यो होइन। र त्यसमा मैले भन्नै पर्ने चाहिँ यो आफ्नो तनाव हुँदाखेरि अनावश्यक रूपमा गलत तरिकाले चाहिँ त्यसलाई ह्यान्डल गर्ने चाहिँ त्यो बानी नउमारिकन मैले भने हो, त्यो चाहिँ तपाईँलाई तनाव भयो भने जाँड रक्सी खाने अथवा चाहिँ त्यो त्यसो त भुलेर चाहिँ झन् भाग्ने त्यसो नगरिकन हो, यो यी चार पाँच कुराहरू होइन, त्यो आफ्नो स्वास्थ्यलाई सुत्ने खाना पिने अनि आफूलाई समस्या पर्ने अरूलाई कुरा गर्ने आफ्नो सामाजिक जीवन पनि राख्ने अनि रिक्रिएसन मतलब आराम गर्ने त्यो चार पाँचवटा कुराहरू सँगै ध्यान दिएर त्यो दिनचर्याहरू गर्न खोज्यो र समस्या पर्दाखेरि वैज्ञानिक रूपमा चाहिँ समाधान गर्ने चाहिँ तरिकाहरू खोज्न गयो भने यो हामी धेरै चिज नोक्सान हुनुबाट बच्छौँ।
1: हस् डाक्टर साहब, यो महत्वपूर्ण विषयमा कुराकानी गर्न समय दिनुभएकोमा म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई।
0: यहाँलाई पनि मलाई यो मौका दिनुभयो र सुनिदिने सबै श्रोताहरूलाई पनि निकै धन्यवाद छ।
1: उहाँ हुनुहुन्थ्यो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्य। उहाँसँग हामीले विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकताका लागि व्यक्ति, समाज र सरकारको भूमिका र प्रयासका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौ। भोलि भने देश परदेश सुन्न सक्नुहुन्छ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार। डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ़नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या, र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा, सुर्खेत।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
1: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
3: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बूढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा बढ़ी परिवार विस्थापित, राहत वितरण शुरू। पहिरोले नदी थुनेर बाँध फुट्दा बूढ़ी गण्डकीमा बाढ़ी आएको इसिमठको प्रारम्भिक निष्कर्ष। आरू घाटमा बेली ब्रिज जडानको तयारी, बेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज। नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडाच्याङ्ग्रा बजारमा पुग्न थाले। रियाद विमानस्थलमा फेरि आक्रमण, एकजनाको ज्यान गयो, 11 जना घाइते। साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्किने जोखिम। र दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई 82 रनले हरायो। नेपाल खबरमा अब पूरा खबर। गोर्खाको बूढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुमनुम्रीमा 43, धार्चेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुमनुम्री, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपड़ा सहितका अरू सामग्री पठाएको प्राधिकरणको भनाई छ। बाढ़ीले 45 घर पूर्ण, 27 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र बंगुरका 12 खोरमा क्षतिसँगै 3 वटा गाड़ी बगाएको छ। दर्जनौ घर डुबानमा परेका छन्। 2 पक्के पुल, 1 बेली ब्रिज र 2 झलुङ्गे पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 व्यक्ति बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। बूढ़ी गण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोले थुनिदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका छ लुम्निङ नजिकैको उंगीलुङ खोलाबाट बहाव र गेगरान आएर स्यारखोला थुनिएको थियो। स्यारखोला थुनिएर केही समयपछि फुट्दा बूढ़ी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गोर्खाको चुमनुम्री गाउँपालिका 6 चुमचेत नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा बूढ़ी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। इसिमोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो बिहान झण्डै 4 बजेतिर बाढ़ी शुरू भएको थियो। त्यसैले बूढ़ी गण्डकीको करिडोर भई लेदो, गेग्रान र फोहोर बगाएर तलतिर ल्याएको हो। बूढ़ी गण्डकीमा 2 वर्ष अघि पनि बाढ़ी आएको इसिमोडले जनाएको छ। पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढ़ी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू रहेको भन्दै इसिमोडले पर्वतीय जोखिम बढ़ेकामा चिन्ता समेत व्यक्त गरेको छ। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बेली ब्रिज जडानको तयारी थालेको छ। बाढ़ीका कारण पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमनमा समस्या आएकाले यातायात सम्पर्क पुनस्थापित गर्न सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेली ब्रिज जडानका लागि आवश्यक तयारी अघि बढ़ेको छ। बेली ब्रिज निर्माण भएपछि गोर्खा र धादिङ बीचको आवागमन सहज हुने अपेक्षा छ। बाढ़ीले पुल बगाएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवत जावतमा कठिनाई भोग्नु परेको छ। तत्काल उद्धार तथा राहतका साथै क्षतिग्रस्त पूर्वाधारको पुनस्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको सेनाले जनाएको छ। यस्तै भोटेकोशी बाढ़ीले राष्ट्रिय सड़क सञ्जालबाट बाहिरिएको रसुवा नेपाली सेनाले फलामे पुल जडान गरेसँगै सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै रसुवा नुवाकोट आवत जावत गर्ने गाड़ीले अप्ठ्यारा वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। सेनाले निर्माण गरेको पुल हिजो गल्छे रसुवागढ़ी सड़क आयोजनालाई हस्तान्तरण गरिएको छ। रसुवाको उत्तर गया नगरपालिका 5 र नुवाकोटको विदुर नगरपालिका 10 जोड्ने फलाकु खोलामा निर्मित नयाँ पुल र पुराना पुल बाढ़ीले बगाएपछि रसुवा संघको सड़क सम्पर्क विच्छेद भएको थियो। सड़क विभाग संघको समन्वयमा सेनाले झण्डै 300 मिटरको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरी बेत्रावतीसम्म सड़क खुलाएको हो। पुल बनेसँगै धादिङको गल्छे नुवाकोटको देवीघाट, त्रिशुली र बेत्रावती तथा रसुवाको धुन्चे हुँदै स्याफ्रुबेसीसम्म सड़क सञ्चालनमा आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सही धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको हो हिजै घटस्थापना गरिएको ठाउँमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागि नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद भागवत लगायतका देवी स्त्रोत पाठ समेत गरिन्छ दशैं तिहार नजिकैसँगै हिमाली भेडा च्याङ्रा बजारमा पुग्न थालेका छन् उच्च हिमाली क्षेत्रको प्राकृतिक घाँस र जड़ीबुटी खाएर हुर्किएका भेडा च्याङ्राको मासुको माग बढ़न थालेपछि बझाङको साइपाल गाउँपालिकाबाट व्यापारीले ठूलो संख्यामा भेडा च्याङ्रा शहर पठाउन थालेका छन् साइपाल गाउँपालिकाबाट यस वर्ष मात्रै पोखरा र काठमाडौँका लागि 38 ट्रक भेडा च्याङ्रा पठाइएको छ यस वर्ष निर्यात हुने संख्या बढ़ेको व्यवसायीहरूले बताएका छन् ग्राहकको माग बढ़दै गएपछि कतिपय उपभोक्ताले व्यापारी पुग्न ढिला भए पनि भेडा च्याङ्रा कुरेर बस्ने भेडा च्याङ्राको व्यापारले हिमाली क्षेत्रका पशुपालक र व्यापारीलाई आमदानीको अवसर समेत दिएको छ अबको तीन दिन देशका हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ पर्सी बुधबार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका साथै कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ तराईका धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ अब विदेशको खबर साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एकजनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन् यसअघि हिजो भएको आक्रमणमा कम्तीमा 12 जनाको ज्यान गएको र 300 भन्दा धेरै घाइते भएका समाचार सार्वजनिक भएको थियो कतारी संचार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुती विद्रोहीमाथि लगाइएको छ यसैबीच हुती विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुती सम्बन्ध संचार माध्यमहरूले जनाएका छन् यमनको साना र ताइज क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख छ पछिल्लो घटनाले साउदी अरब र हुती विद्रोही बीचको द्वन्द थप चर्कन सक्ने चिन्ता बढ़ाएको छ अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबियाका प्रमुख विमानस्थल प्रयोग गर्दा अत्यधिक सावधानी अप्नाउन आफ्ना नागरिकहरूलाई आग्रह गरेका छन् मध्यपूर्वमा युद्ध अन्त्यका लागि कूटनैतिक प्रयास भइरहे पनि रियाद विमानस्थलमा दोहोरिएका आक्रमण यमनमा चलिरहेको हवाई आक्रमण र हर्मुज जलमार्गमा बढ़दो जोखिमले क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता पैदा गरेको छ अब खेल खबर पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ लगातार दोस्रो जीतसँगै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको हो राउलपिण्डीमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो पाकिस्तानका माज सदाकतले 51 बलमा 96 रनको आक्रामक इनिङ्स खेलेका छन् यस्तै कप्तान साहिजादा फरहानले 44 बलमा 73 रन बनाएपछि पाकिस्तानले विशाल योगफल तयार पारेको थियो जवाफमा 216 रनको लक्ष्य पछि आएको श्रीलंका निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 133 रन समेटियो श्रीलंकाका ब्याटरले पाकिस्तानी बलरसम्म अपेक्षित प्रदर्शन गर्न सकेनन् पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिए यस जीतसँगै पाकिस्तानलाई तीन खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक बुढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित राहत वितरण शुरू पहिरोले नदी थुनेर बाँध फुट्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको इसिमुटको प्रारम्भिक निष्कर्ष आरूघाटमा बेली ब्रिज जडानको तयारी बेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडाच्याङ्ग्रा बजारमा पुग्न थाले। रियाद विमानस्थलमा फेरि आक्रमण, एकजनाको ज्यान गयो, 11 जना घाइते। साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्किने जोखिम। र दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई 82 रनले हरायो।
2: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 जना मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025249।
3: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
3: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
5: के तपाई उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98484461।

0: Laconia
1: Extreme Energy Drink.
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405119 र 9858151715

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Mania Extreme Energy Drink.
1: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार. नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज. आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा. लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत. सम्पर्क 9801328807 9801328807. दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा.
2: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो. यता त केही उपाय नै लागेन.
3: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि.
2: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त. सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्. अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ. काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्.
2: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो. कमाइ चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई. कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ. तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ.
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने. कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई. चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ.
4: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन. अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्.
0: हजुर, आजै सम्पर्क गर्नुहोस्. सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90.
5: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना.
6: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार.
5: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर, अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर. सर्ट सर्ट उपहार.
6: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप, अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि.
5: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ. हायर सँग खुसीको पल सजाउ हरेक घर. Higher, more creation, more possibilities.

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिगाँटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: Xiaomi One Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi।

0: California.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लागेको छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97460 8840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405119 र 98580517115।
7: रेडियो भेरी एफएम।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्क मार्फत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै सिक्न मिल्ने। अब सधैँभरि सहज र फरपर्दो सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिज मा ड्राई आयरन डबल डोर मा मिक्सर ग्राइंडर अनि साइड बाई साइड रेफ्रिजरेटर मा फूड प्रोसेसर शॉर्ट उपहार
1: फ्रंट लोड वॉशिंग मशीन मा इन्फ्रारेड कुकटॉप अनि इन्वर्टर एसी मा निशुल्क इंस्टॉलेशन सुविधा पनि
0: 0% ब्याज मा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुशीको पल सजाऊ हरेक घर हायर मोर क्रिएशन मोर पॉसिबिलिटीज
2: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
3: के भयो बोलादै के गुनगुनाइरहेको
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
3: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: Insomnia Extreme Energy Drink.
1: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
2: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
1: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
2: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पञ्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
1: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
2: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
1: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
3: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खारीमुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
4: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
6: फिजिसियन डाक्टर समेत नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
8: रेडियो भेरी एफएम

0: Siliconia.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-44-43।
4: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
8: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
9: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताए।
9: लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु।

0: आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
0: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: Insomnia Extreme Energy Drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फरपर्द सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्। तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशारोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083521599 र मोबाइल नम्बर 9840349117।
1: खुसीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज तपाईको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार बाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
4: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा मुगुमा पहिरोले एक्सकाभेटर सहित चालक पुरिए, सहचालक घाइते, सल्यानमा स्क्रब टाइफस संक्रमितको संख्या 700 पुग्यो, पूर्ण रूपमा नियन्त्रणमा आउन भने सकेन, र विश्वकप लीग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले क्यानाडालाई हरायो। मुगुको खत्याड गाउँपालिका 11 बीरा खोलामा सुक्खा पहिरो खस्दा एस्काभेटर सहित चालक पुरिएका छन्, सहचालक घाइते भएका छन्। आज बिहान करिब 8:30 बजे मुगु रारा भित्री सड़क खण्ड अन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सड़कको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको थियो। पहिरोमा 32K 3276 नम्बरको एस्काभेटर र त्यसका चालक 24 वर्षीय विमल बाघ पुरिएको प्रहरीले जनाएको छ। बाघको स्थायी ठेगाना बझाङ रहेको भए पनि पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। एस्काभेटरमै रहेका सहचालक मुगुको सोरू गाउँपालिका एक निवासी 22 वर्षीय विनय मल्ल ढुङ्गाले लागेर घाइते हुनुभएको छ। उहाँको हात र खुट्टामा चोट लागेको छ। उहाँ बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका चालकलाई बाहिर निकाल्न प्रहरी टोलीले उद्धार कार्य जारी रहेको जनाएको छ। इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको कमाण्डमा 6 जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक आनन्द कुमार प्याकुरेलको कमाण्डमा 7 जना गरी 13 जना प्रहरी घटनास्थलमा खटिएका छन्। घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब 7 किलोमिटर पूर्व र प्रहरी चौकी माचौरबाट 11 किलोमिटर पश्चिममा पर्दछ। चालकको उद्धार तथा घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशमा दशैं तिहार लगायतका पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख जयराज सापकोटाले कर्णालीका 10 वटै जिल्लामा शान्ति सुरक्षा व्यवस्थालाई भरपर्दो विश्वसनीय बनाउन चाडपर्व लक्षित सुरक्षा योजना तयार गरिएको जानकारी दिनुभयो। डीआईजी सापकोटाले कार्तिक 30 गतेसम्मका लागि योजना लागू गरिने भन्दै प्रदेशभर 5314 प्रहरी परिचालन गरिएको बताउनुभयो। उहाँले सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त बनाउन कुनै कसर बाँकी नराख्ने दावी गर्नुभयो। सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी तथा माताहतका प्रहरी कार्यालय समेत गरी 5314 प्रहरी खटाइने उहाँको भनाइ रहेको छ। सल्यानको दारमा गाउँपालिकाबाट शुरू भएको स्क्रब टाइफसको संक्रमण फैलिँदै जाँदा 2.5 महिनाको अवधिमा संक्रमितको संख्या 700 पुगेको छ। जिल्लाका 9 वटा पालिकामा फैलिएको यो रोगबाट विभिन्न स्थानमा गरिएको परीक्षणमा 19 जना थप संक्रमित भेटिएपछि कुल संक्रमितको संख्या 700 पुगेको हो। स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार दारमा गाउँपालिकामा 523 जनाको परीक्षण गर्दा 223, कुमा गाउँपालिकामा 303 जना मध्ये 81, बागचौर नगरपालिकामा 752 मध्ये 219, कालीमाटी गाउँपालिकामा 21 मध्ये 2, छत्रेश्वरी गाउँपालिकामा 130 मध्ये 42, कपुरकोट गाउँपालिकामा 170 मध्ये 60, बनगाट कुपिन्ने नगरपालिकामा 14 मध्ये 9, त्रिवेणी गाउँपालिकामा 6 मध्ये 1 र सिद्धकुमा गाउँपालिकामा 2 मध्ये 1 जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। जिल्ला अस्पताल सल्यानमा 843 जनाको परीक्षण गर्दा 57 जनामा संक्रमण देखिएको छ। संक्रमित हुनेमा महिलाको संख्या सबैभन्दा बढ़ी रहेको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले हराएको छ। ओमानको अल अमिरातमा हिजो भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमै समेटियो। जीतसँगै नेपालले लीग 2 33 खेलबाट 12 जीतसहित 26 अंक जोडेको छ। नेपाल तालिकाको 6 स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अंकसहित 7 स्थानमा रहेको छ। जीतसँगै विश्वकप लीग 2 नेपालले अंक तालिकामा सुधार ल्याएको छ। हवस् त, बिहान 11 बजेको भेरी हाइलाइट सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।

होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Pneumonia?
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099। पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो।
0: क्यारु र कसरु भएको छ मेरा दिनेशे यी बाइजना भया
4: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
0: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाया आरोग्यमा जानु पड्डो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98484956576
8: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
9: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
8: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर सर्ट सर्ट उपहार
9: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
8: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाऊ हरेक घर Higher, more creation, more possibilities.

0: Mania Extreme Energy Drink.
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
6: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
8: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90
9: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

0: Sonia. Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
4: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
5: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
5: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: Media, extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाण्डौबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ़्यो, यातायात व्यवसायलाई यात्रुको व्यवस्थापन गर्न समस्या। बूढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू। पक्की पुल बगाएको आरू घाटमा बेली ब्रिज जडानको तयारी। कांग्रेस महाधिवेशन अन्तर्गत सह महामन्त्री मतगणनाको अन्तिम परिणाम आजै आउने। खुल्लातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवा कोटी तथा महिलातर्फ प्रतिमा गौतमको अग्रता। साउदी अरब र हुथी बीच तनाव बढ़दा इरानद्वारा संवादको प्रस्ताव। संवाद कहिले र कुन प्रक्रिया मार्फत अघि बढ़छ भन्ने बारे स्पष्ट हुन बाँकी। र पाकिस्तानले प्रेसिडेन्ट ट्रफीका खेलहरू पेशावर र एबटावादबाट अन्यत्र सार्यो। नेपाल खबरमा अब पूरा खबर। बड़ा दशैं शुरू भएसँगै काठमाण्डौको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ़न थालेको छ। काठमाण्डौमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुहरूको चहल पहल बढ़ेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढ़ेको हो। नयाँ बस पार्क संचालन गरेको संस्था लोत्से बहुद्देश्य प्रणालीका महाप्रबन्धक पंकज मल्लले असोज 17 देखि हिजो 25 गतेसम्म नयाँ बस पार्कबाट 2,07,000 भन्दा धेरै बाहिरिएको जानकारी दिनुभयो। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनु भएको छ। यही असोज 23 गते अग्रिम बस टिकट बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदीमा पृथ्वी राजमार्ग भाँसिएर गाड़ी आवागमन अवरूद्ध हुँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो। महासंघले यात्रुलाई टिकट काटेर यात्रा गर्न, तोकिएको भाड़ा तिर्न र गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। गोर्खाको बूढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुमनुब्रीमा 43, धारचेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुमनुब्री, धाब्जे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपड़ा सहित अरू सामग्री पठाइएको प्राधिकरणको भनाई छ। बाढ़ीले 45 घर पूर्ण रूपमा र 37 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र बंगुर का 12 खोरमा समेत क्षतिसँगै 3 वटा गाड़ी बगाएको छ। दर्जनौ घर डुब्बानमा परेका छन्। 2 पक्की पुल, 1 बेली ब्रिज र 2 झोलुङ्गे पुल समेत बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बेलीब्रिज जडानको तयारी थालेको छ। बाढ़ीका कारण पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमनमा समस्या भएकाले यातायात सम्पर्क पुनर्स्थापित गर्न सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेलीब्रिज जडानका लागि आवश्यक तयारी अघि बढ़ाइएको छ। बेलीब्रिज निर्माण भएपछि गोर्खा र धादिङ बीचको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा छ। बाढ़ीले पुल बगाएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवत जावतमा कठिनाई भोग्नु परेको छ। तत्काल उद्धार तथा राहतका साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मतगणना चलिरहेको छ। खुलातर्फ रामहरि खतिवड़ा र अजय बाबुशिवा कोटी तथा महिलातर्फ प्रतिमा गौतमले अग्रता लिनुभएको छ। सहमहामन्त्रीको नतिजा आजै आउने र त्यसपछि जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना शुरू हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ। गैराती उपसभापति र महामन्त्रीको अन्तिम नतिजा आएको थियो। उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रवड़ा निर्वाचित हुनुभएको छ। यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दोधारा चाँदनी झोलुङ्गे पुल मर्मतका लागि 1 करोड़ बजेट, पोखराको प्रख्यात ताल बाराही मन्दिर 3 वर्षपछि भक्तजनका लागि खुल्ला लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ़्यो। बुढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू, पक्की पुल बगाएको आरू घाटमा बेलीब्रिज जडानको तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। आज सुन 2,100 रूपियाँले घटेर तोलामा 2,94,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रूपियाँले बढ़ेर 2,96,500 रूपियाँमा कारोबार भएको थियो। शुक्रबार पनि सुनको भाव तोलामा 2,900 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव तोलामा 25 रूपियाँले घटेको छ। आज चाँदी तोलाको 4,415 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,440 रूपियाँ थियो। सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको चालू आर्थिक वर्ष 2083-84 लागि हिजो प्रदेशसभामा पेश भएको बजेटमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड़ बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभयो। केही दिन अघि महाकाली नदीको बाढ़ीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो। 2061 सालमा निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवत जावत प्रभावित बनेको छ। पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा रहेको ऐतिहासिक ताल बाराही भगवती मन्दिरको पुनर्निर्माणपछि हिजोदेखि भक्तजनका लागि पूजा गर्न खुल्ला भएको छ। घटस्थापनाका दिन पारेर मन्दिर खुल्ला गरिएको मन्दिरका पुजारी समेत रहनुभएका तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहाड़ीले बताउनु भएको छ। क्षमा पूजा गरेर विधिवत रूपमा घटस्थापनाको दिनमा देवीको शक्ति पुरानो शिलामा सारेको उहाँले बताउनुभयो। अब भक्तजनले पुरानै शिलामा दर्शन तथा पूजा आजा गर्न सक्नेछन्। 2080 कार्तिकदेखि मन्दिर पुनर्निर्माण शुरू भएपछि मन्दिरमा नियमित पूजा आजा बन्द भएको थियो। अब विदेशको खबर। इरानले साउदी अरब र यमन बीच संवाद प्रक्रिया अघि बढ़ाउन तथा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्न आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताउनु भएको छ। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदसँग टेलिफोन वार्ता गर्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। साउदी अरब र यमन बीच वार्ताको वातावरण निर्माण गर्न इरानले आवश्यक सहयोग गर्न सक्ने वहाँको भनाई थियो। इरानको यस्तो प्रस्ताव साउदी अरब र यमनका हुथी विद्रोही बीच तनाव चुलिएका बेला आएको हो। पछिल्लो समय साउदी अरबले हुथीहरूको नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी हवाई कार्यवाही तीव्र बनाएको छ। त्यसको जवाफमा हुथीहरूले पनि साउदी अरबभित्रका विभिन्न लक्ष्यमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गर्दै आएका छन्। द्वन्द्व यमनको सीमाभन्दा बाहिर फैलिँदै गएपछि क्षेत्रीय सुरक्षाबारे चिन्ता थपिएको छ। साउदी अरब र हुथी विद्रोही बीचको द्वन्द्वमा इरानको भूमिकालाई पनि क्षेत्रीय कूटनीतिमा महत्वपूर्ण रूपमा हेरिँदै आएको छ। यस्तो अवस्थामा तेहरानले संवादका लागि सहयोग गर्ने प्रस्ताव राख्नुलाई जारी संकटको राजनीतिक समाधान खोज्ने प्रयासका रूपमा लिन सकिन्छ। अब खेल खबर। पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले खैबर पाख्तुनवा प्रान्तका पेशावर र एवटावादमा चलिरहेको प्रथम श्रेणीको प्रतियोगिता प्रेसिडेन्ट्स ट्रफीका खेलहरू अन्यत्र सारेको छ। खैबर पाख्तुनवा प्रान्तमा राजनीतिक उथलपुथलपछि संघीय सरकारले संकटकाल घोषणा गरी गवर्नरको शासन लागू गरेपछि पीसीबीले यो निर्णय लिएको हो। प्रतियोगिता अन्तर्गत इस्लामाबाद र रावलपिण्डीमा हुने खेलहरू निर्धारित तालिका अनुसारै सञ्चालन हुने भए पनि पेशावरको इमरान खान रंगशाला र एवटावाद क्रिकेट रंगशालामा तय गरिएका खेलहरूको तालिका परिवर्तन गरिएको छ। अब यी खेलहरू पर्सि बुधबारदेखि शेखपुरामा रहेको नाविद एकाडेमी र लाहोरको गद्दाफी स्टेडियमसँगै जोड़िएको एलसीसीएमा हुनेछन्। प्रेसिडेन्ट्स ट्रफीको लीग चरण राउण्ड रोबिनमा सञ्चालन भइरहेको छ, जसमा आठवटै टोलीले एकअर्कासँग खेल्नेछन्। प्रतियोगिताका शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाण्डुबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ़्यो, यातायात व्यवसायीलाई यात्रुको व्यवस्थापन गर्न समस्या। बुढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू, पक्की पुल बगाएको आरूघाटमा बेली ब्रिज जडानको तयारी। कांग्रेस महाधिवेशन अन्तर्गत सहमहामन्त्री मतगणनाको अन्तिम परिणाम आजै आउने, खुलातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटी तथा महिलातर्फ प्रतिमा गौतमको अग्रता। साउदी अरब र हुथी बीच तनाव बढ़दा इरानद्वारा संवादको प्रस्ताव, संवाद कहिले र कुन प्रक्रिया मार्फत अघि बढ़छ भन्ने बारे स्पष्ट हुन बाँकी। र पाकिस्तानले प्रेसिडेन्ट्स ट्रफीका खेलहरू पेशावर र एवटावादबाट अन्यत्र सार्यो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
6: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
7: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
6: यो सोलर बलियो र भरपर्दछ।
8: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
10: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
11: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
10: हाम्रा सेवाहरू
11: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
10: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
12: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
13: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
12: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर, अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट उपहार।
13: फ्रंट लोड वाशिंग मशीन में इन्फ्रारेड कुकटप अनि इन्वर्टर एसी में निशुल्क इंस्टॉलेशन सुविधा पनि
12: 0% ब्याज में किस्ताबंदी सुविधा पनि छ। हायर संग खुशी को पल सजाऊ हरेक घर। हायर मोर क्रिएशन मोर पॉसिबिलिटी।
14: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारू र कसोहरू भएको छ मेरा दिनेशले यी बाइजना भया
15: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
14: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
15: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
16: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
17: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
18: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376

0: रेडियो एरी एफएम 98.6 हर्रे बाट 102.7 वीरेन्द्रनगर सुर्खेत बाट
1: What is he doing, God? Good.

llorar.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: Mania Extreme Energy Drink.
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Pro, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे।
7: सबैको मन सुने
8: रेडियो भेरी एफएम।

0: sip on ya. Extreme energy drink.
1: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन।
2: घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम।

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-8999 र 97-679-044-43।
3: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ।
5: तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157590 97157590।

0: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Siphonia.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
4: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
7: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
8: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
7: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
8: झाडा पखाला,
7: दाबिरा,
8: पोलियो,
7: कुपोषण,
8: एनिमिया,
7: मम्स,
8: दम,
7: टाइफाइड
8: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
8: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
0: रेडियो भेरी एफएम,
9: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 1 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: Hibonia.
1: Extreme energy drink.
2: फाइल्स र फिस्टुलाको चार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले चार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक चार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर 6 सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-599 र मोबाइल नम्बर 98-484-39117।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97453 9975
0: र 98 144 81 31।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Pneumonia.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फूल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
5: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हात खुट्टा
2: प्रतिरोधक स्टिल
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै त ए काउजु क्या

0: भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
2: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489956।
3: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
4: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
3: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
4: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
3: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
5: रेडियो भेरी एफएम

होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Bonia.
1: Extreme energy drink.
2: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
3: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
2: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
3: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पञ्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
2: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
2: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
4: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
5: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
6: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra har ek din 8 jana lai Redmi Buds 6 play har ek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday yo yojana mangsir 9 gate samma matra aajai najikai ko Xiaomi dealer ma samparka garnu hos Xiaomi

0: ब्याङ्क
1: आफ्नो कार्ड कार्ड नम्बर कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा ब्याङ्कमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो ब्याङ्क स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस् याद राख्नुहोस् ब्याङ्कले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड ट्रान्जेक्सन पिन र ओटिपी लगायतका जानकारीहरू माग्दैन त्यसैले सतर्क रहनुहोस्
2: रेडियो भेरी एफएम

0: तपाईलाई पोली हाउस, स्प्रिंकलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिक एज मार्केटिङ सुर्खेत।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
3: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 9708439043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: रेडियो भेरी एफएम
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होन्डा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Funnier.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा, सुर्खेत। सम्पर्क 9801328807 9801328807। दसैँको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय, कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
9: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
10: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
9: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर, अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
10: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप, अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
9: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटिज।
11: रेडियो भेरी एफएम।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15%सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 9745 र 9145-84-0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Mania Extreme Energy Drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।

0: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइरोइड सम्बन्धी रोगका विशेषज्ञ,
0: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
0: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्रनगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सूचना के, तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठ हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठ हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर, सुर्खेद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, अर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-484-6031।
7: समय बदलियो, पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: स्कूल देखि कैंपस स्तर का पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायत का पाठ्य सामग्री
1: लोक सेवा आयोग का किताब
0: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्था आवश्यक स्टेशनरी सामान तथा खेलकूद सामग्री का लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षा का लागि हामी प्रतिबद्ध छौं।
2: सुपथ मूल्य सेवा का लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर्स वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Sonia.
1: Extreme energy drink.
2: सूचना
3: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-489-117।
4: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विश्वमा गरीबी बढ़दा नेपालमा भन्ने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार। पृथ्वी राजमार्गको गलौदी खण्ड मर्मतका लागि आज राति बन्द रहने। बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा। सुदूरपश्चिममा सत्ता पक्षकै सांसदले बजेटमा असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित। आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप। एलनिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा। आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी। र बेलायती प्रधानमन्त्री बर्नहमले म्यान्चेस्टर सिटी संघका बैठकको विवरण सार्वजनिक गर्ने। नेपाल खबरमा अब पूरा खबर। विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसहरूको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 वटा देशले बहुआयामिक गरीबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरीबी निवारणमा तीव्र प्रगति गर्दा नेपालले पनि गरीबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरीबीमा बाँचिरहेका मानिसको संख्या बढ़ेर 1 अर्ब 20 करोड़ पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरीबीको संख्या 5 करोड़ 15 लाखले बढ़ेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरीबी बढ़ेको प्रतिवेदनमा उल्लेख छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 मा रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालयले धादिङले सूचना निकालेर सड़क मरमतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा यसअघि भित्तो काटेर संचालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमन पूर्ण रूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयको सूचनामा भनिएको छ। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरमत गर्न लागेको सड़क विभागले जनाएको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले पौष मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड़ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पूर्वतर्फको बाटो बगाउँदा पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौष मार्ग निर्माण गरी आज बिहानदेखि गाड़ी सञ्चालनमा ल्याइएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रमा व्यापार व्यवसाय र होटल क्षेत्र सुनसान बनेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेटप्रति सत्तारूढ़ दलकै सांसदहरूको असन्तुष्टि बढ़ेपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 बजेका लागि तोकिएको प्रदेशसभा बैठक सत्तापक्षकी सांसदहरूको असन्तुष्टिका कारण भोलि बिहान 9 बजेसम्मका लागि स्थगित गरिएको छ। सत्तारूढ़ दल नेकपाका सांसद नरेश कुमार शाहीका अनुसार बजेटमा व्यथिति भएको भन्दै सत्तापक्षकी सांसदहरूले चर्को विरोध गरेपछि मुख्यमन्त्रीले बैठक सार्नु भएको हो। प्रदेश सरकार 3 महिनादेखि बजेट शून्यतामा छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेशसभा बैठकमा 37 अर्ब 70 करोड़ 39 लाख 66 हजार रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमा आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप छ। दशैं नजिकिता पनि कर्मचारीहरूले 3 महिनादेखिकै पारिश्रमिक पाउन सकेका छैनन्। यस कारणले पनि सरकार निकै दबावमा छ। हतार हतार बजेट पारित गर्ने तयारी भए पनि सत्तारूढ़ दलकै सांसदहरूको कारण समस्या बढ़ेको छ। गृहमन्त्री सुधन गुरूङ बिमेस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपाल सहित सातै सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहनेछ। बैठकमा लागु औषध ओसार प्रसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू प्रधानमन्त्री बालेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको छ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै उहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ अनुचित दबाव प्रभाव र पदीय अधिकारको दुरूपयोगप्रति शून्य सहनशीलताको नीति अप्नाइने स्पष्ट पार्नुभयो अब विदेशको खबर शक्तिशाली एलनिनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गएको सेप्टेम्बर महिनामा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली संघ यूको जलवायु अनुगमन सेवाले जनाएको छ यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् यूको कोपरनिकस जलवायु परिवर्तन सेवाका अनुसार निनो 3.4 क्षेत्रमा समुद्री सतहको तापक्रम 29.70 डिग्री सेल्सियस पुगेको थियो गएको सेप्टेम्बर विश्वव्यापी समुद्री सतहको औसत तापक्रम 21.05 डिग्री सेल्सियस पुगेको थियो यस्तै विश्वको औसत सतही तापक्रम 16.27 डिग्री सेल्सियस रहेको छ यो पूर्व औद्योगिक औसत भन्दा 1.63 डिग्रीले धेरै हो कोपरनिकसका निर्देशक कार्लो बुन्टेम्पोकाले शक्तिशाली एलिनोका कारण सन् 2027 पनि मासिक तापक्रम पूर्व औद्योगिक स्तरभन्दा 1.5 डिग्री सेल्सियस भन्दा माथि रहने सम्भावना रहेको बताउनुभयो तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउनु महत्वपूर्ण रहेको वैज्ञानिकहरूको भनाइ छ अब खेल खबर बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले म्यान्चेस्टर सिटीका उच्च अधिकारीहरूसँग भएका आफ्ना भेटघाटका विवरण सार्वजनिक गर्ने बताउनु भएको छ प्रिमियर लीगको आर्थिक नियम उल्लंघन सम्बन्धी सबै आरोपमा क्लब दोषी ठहरिएपछि आफूले दिएको टिप्पणीको आलोचना भए लगत्तै बर्नहमले विवरण सार्वजनिक गर्ने बताउनु भएको हो म्यान्चेस्टर सिटीले सन् 2009 देखि 2018 को बीचमा 9 वर्षको अवधिमा आफ्ना व्यावसायिक साझेदारहरूसँग नक्कली सम्झौता गरी 83 करोड़ पाउण्ड भन्दा धेरै रकम गोप्य रूपमा आफ्ना फुटबल गतिविधिहरूमा भित्राएर नियमनको उल्लंघन गरेको एउटा स्वतन्त्र आयोगले पत्ता लगाएको छ सन् 2017 मेदेखि 2026 जूनसम्म ग्रेटर म्यान्चेस्टरको मेयर रहनुभएका बर्नहमले क्लबसँगको आफ्नो सम्पर्क अहिलेको नभएको बताउनु भएको छ गएको सेप्टेम्बरमा बर्नहमले म्यान्चेस्टर सिटी दोषी ठहरिएपछि उसका मालिकहरूले क्लब बेच्न सक्ने भन्ने चिन्ता व्यक्त गर्नुभएको थियो उहाँले आफूहरू आधुनिक म्यान्चेस्टरको निर्माण तथा क्लबलाई विश्वस्तरीय शक्तिमा रूपान्तरण गर्ने कार्यमा निकै ठूलो साझेदार रहेको बताउनु भएको थियो चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक विश्वमा गरीबी बढ्दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेखनीय कमी स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार पृथ्वी राजमार्गको गलौदी खण्ड मरमतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा सुदूरपश्चिममा सत्तापक्षकै सांसदले बजेट प्रति असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित योजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गरेको सांसदहरूको आरोप एलिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी र बेलायती प्रधानमन्त्री बर्नहमले म्यान्चेस्टर सिटीसँगका बैठकको विवरण सार्वजनिक गर्नेछन्

0: Mania Extreme Energy Drink.
1: के छ साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
4: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ
3: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
6: Xiaomi किन्दा उपहार एभ्रीडे
7: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
8: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
7: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
8: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
7: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाऊ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटिज
9: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
10: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Liponia.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 98012338307, 98012338307। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भयो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: Radio Berry FM.

झण्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: California. Extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98584-54-899 र 97679-044-43।
5: रेडियो भेरी FM।

0: California. Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: पायल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।

0: आफ्नो कार, कार नम्बर, कार एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
1: रेडियो भेरी एफएम 98.6 MHz
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा मोगुमा पहिरोले स्काभेटर सहित चालक पुरी सहचालक घाइते, दाङमा टिप्परको ठक्करबाट बालकको ज्यान गयो, सल्यानमा स्क्रब टाइफस संक्रमितको संख्या 700 पुग्यो, पूर्णरूपमा नियन्त्रणमा आउन अझै सकेन र विश्व लीग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले क्यानाडालाई हरायो, एक स्थान माथि उक्लिन सफल। मोगुको खत्यार गाउँपालिका 11 बिरा खोलामा सुक्खा पहिरो खस्ता एक्सकाभेटर सहित चालक पुरिएका छन्। सहचालक घाइते भएको प्रहरीले जनाएको छ। आज बिहान करिब 8:30 बजे मुगुरारा भित्री सड़क खण्ड अन्तर्गत बेली ब्रिज पुल जोड्ने नयाँ सड़कको कटिङका क्रममा सुक्खा पहिरो खसेको हो। पहिरोमा 23K 3276 नम्बरको एक्सकाभेटर र त्यसका चालक 24 वर्षीय विमल बाघ पुरिएको प्रहरीले जनाएको छ। बाघको घर बजाङ रहेको भए पनि उहाँको पूरा ठेगाना खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। एक्सकाभेटरमा रहेका सहचालक मुगुको सोरो गाउँपालिका 1 का 32 वर्षीय विनय मल्ल घाइते भएको, उहाँको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। इलाका प्रहरीकाले राहता पानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक वरिष्ठ सही निबन्ध बुढाको कमानमा 6 जना प्रहरी र प्रहरी चौकी माझघरबाट सहायक प्रहरी निरीक्षक आनन्द कुमार प्याकरेलको कमाण्डमा 7 जना गरी 13 जना घटनास्थल पुगेका छन्। स्थलबाट घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब 7 किलोमिटर पूर्व र प्रहरी चौकी माचोरबाट 11 किलोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ। पूर्ण विवरण अझै खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। उता दाङमा टिप्परको ठक्करबाट 1 जना बालकको ज्यान गएको छ। घोराई लमै सड़क खण्ड अन्तर्गत लमै उपमहानगरपालिका 3 कुइने पानीमा रा 1 ख 2511 नम्बरको टिप्परले ठक्कर दिँदा प्युठानको 9 वाहिनी गाउँपालिका 1 का राजन अधिकारीको ज्यान गएको जनाइएको छ। टिप्परको ठक्करबाट घाइते बालक अधिकारीको कुराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डाक्टर हेमराज केसीले बताउनु भएको छ। केसीले घोराईबाट लमैतर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको बताउनु भएको छ। टिप्पर चालक तुलसीपुर नगरपालिका 14 का 26 वर्षीय राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पनि उहाँले बताउनु भएको छ। घटनास्थलपछि स्थानीयले दोषीलाई कार्यवाही र पीड़ितलाई न्यायको माग गर्दै घोराई लमै सड़क खण्ड अवरूद्ध गरेका छन्। सल्यानको दार्मा गाउँपालिकामा शुरू भएको स्क्रब टाइफसको संक्रमण फैलिँदै जाँदा 2.5 महिनामा संक्रमित हुनेको संख्या 700 पुगेको छ। जिल्लाका 9 पालिकामा फैलिएको यो रोगबाट विभिन्न स्थानमा गरिएको परीक्षणमा 19 जना थप संक्रमित भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार दार्मा गाउँपालिकामा 523 जनाको परीक्षण गर्दा 223, कुमा गाउँपालिकामा 303 मध्ये 81, बागसोर नगरपालिकामा 552 मध्ये 219, कालीमाटी गाउँपालिकामा 21 मध्ये 2, छत्रसरी गाउँपालिकामा 130 मध्ये 42, कपूरकोट गाउँपालिकामा 170 मध्ये 60 जनामा संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल सल्यानमा 883 जनाको परीक्षण गर्दा 57 जनामा संक्रमण देखिएको जनाइएको छ। संक्रमित हुनेमा महिलाको संख्या अझ धेरै रहेको कार्यालयको तथ्याङ्क रहेको छ। आईसीसी क्रिकेट विश्व लीग 2 अन्तर्गतको आफ्नो अन्तिम श्रृंखलामा नेपालले शानदार शुरूआत गरेको छ। रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गर्दै श्रृंखलामा विजयी शुरूआत गरेको छ। ओमानको अल अमिरातमा भएको खेलमा नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको हो। निकै कमजोर शुरूआत गरेको नेपालका लागि रोहितले निकै सम्हालेर ब्याटिङ गर्दै शतकीय पारी खेल्दै सम्मानजनक योगफलमा पुर्याउनु भएको हो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमै समेटिन पुग्यो, जससँगै नेपाल लिग दुईमा 33 खेलबाट 12 जित सहित 26 अंकका साथ एक स्थान उक्लिँदै छैटौं स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अंकसहित 7 स्थानमा झरेको छ। जितसँगै विश्वकप लिग दुईमा नेपालले अंक तालिकामा सुधार गरेको हो। नेपालले शीर्ष 6मा रहेर एक दिवसीय मान्यता जोगाउन क्यानाडालाई पछि पार्नुपर्ने बाध्यता रहेको छ। नेपालले ओमानसँग 2 र क्यानाडासँग अब 1 खेल खेल्न बाँकी रहेको छ। यीमध्ये कम्तीमा 2 खेल जितेमा नेपालले आफ्नो एक दिवसीय मान्यता जोगाउन सफल हुनेछ। हस्तरीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले साँझ 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Liponia. Extreme energy drink.
1: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार. नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज. आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा. लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत. सम्पर्क 9801328807 9801328807. दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा.
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो. क्यारू र कसोहरू भएको छ मेरा दिन यस्तै बाइजना भयो.
3: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्र?
2: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो. तै त म क्यारू त आफै भन्दिन क्या.
3: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त.
4: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत. मोबाइल नम्बर 9748036175 र 9848039576.
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 9745533975 र 9145484031.
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
9: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना.
10: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार.
9: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर. सर्ट सर्ट उपहार.
10: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि.
9: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ. हायरसँग खुसीको पल सजाऊ हरेक घर. हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी.

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: Laconia.
1: Extreme energy drink.
2: के छ साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
3: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
2: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
3: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फुल सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: महाचार
6: शाओमी वा रेडमी को फोन किन्दा
5: उपहार नै उपहार
6: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
5: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे
7: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ
8: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस
7: नाक बन्द हुने समस्या
8: नाकबाट रगत बग्ने
7: नाकभित्र मासुको गिर्खा पलाएको
8: घ्राण शक्ति गुम्ने
7: कान सम्बन्धी समस्याहरू कान दुख्ने
8: कानको संक्रमण
7: कान सुन्न गाह्रो हुने
8: कान बज्ने समस्या
7: चक्कर लाग्ने
8: घाँटी सम्बन्धी समस्याहरू ग्ल्यान्ड सुन्निने
7: घाँटी दुख्ने
8: आवाज बन्द हुने
7: निल्न गाह्रो हुने
8: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस् HERC अस्पताल
7: चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081538150 081535151
9: सबैको मान सुने
10: रेडियो भेरी FM

0: 1998 मा फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 1998 मा फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिलै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 1981998।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 1998 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात् एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात् सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
6: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाषो त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
9: हजुर आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97151597190 97151597190।
0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: रेडियो भेरी एफएम

0: me a...
1: extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका।

0: हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
2: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
6: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
7: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यस्तै बाइजना भयो।
8: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
7: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
8: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
9: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486-36175 र 98486-39576।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी डट कम डट एनपी मोबाइल एप्लिकेशन र हाम्रो बाथरूममा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा मुगुमा पहिरोले एक्साभेटर सहित चालक पुरी सहचालक घाइते, दाङमा टिप्परको ठक्करबाट बालकको ज्यान गयो, कर्णालीवासीले निकै चासोका साथ हेरेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कामले अवगति लिने लगानी बोर्डले चासो देखायो र नेपाली क्रिकेट टोलीले एक दिवसीय मान्यता जोगाउने सम्भावना बढ़ायो, लीग दुईको आफ्नो अन्तिम श्रृंखलामा विजयी शुरूआत। मुगुको खटाड गाउँपालिका एघार बिरा खोलामा सुक्खा पहिरो खस्ता एक्सावेटर सहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन्। आज बिहान करिब 8:30 बजे मुगु रारा भित्री सड़क खण्ड अन्तर्गत बेली ब्रिज पुल जोड़ने नयाँ सड़कको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोमा 3K 32 76 नम्बरको एक्सावेटर पुरिएको बताइएको छ। चालक 24 वर्षीय विमल बाघ पनि एक्साभेटरसँगै पुरिएको र सहचालक मोगुको स्वरू गाउँपालिका एकका 22 वर्षीय विनय मल्ल घाइते भएको प्रहरीले जनाएको छ। उहाँको हात र खुट्टामा चोट लागेको छ। पहिरोमा पुरिएका चालकलाई बाहिर निकाल्न प्रहरी टोली उद्धार कार्यमा खटिएको बताइएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब 7 किलोमिटर पूर्व र प्रहरी चौकी माछौरबाट 11 किलोमिटर पश्चिममा रहेको छ। चालकको उद्धार तथा घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ। उता दाङमा टिप्परको ठक्करबाट बालकको ज्यान गएको छ। घोराई लमै सड़क खण्ड अन्तर्गत घोराई उपमहानगरपालिका 3 कुइरे पानीमा रा 1K 25 11 नम्बरको टिप्परले ठक्कर दिँदा प्युठानको 9 वाहिनी गाउँपालिका 1 का राजन अधिकारीको ज्यान गएको छ। टिप्परको ठक्करबाट गम्भीर घाइते भएका बालक अधिकारीको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनापछि मृतक बालकका आफन्तले दोषीलाई कार्यवाही र पीड़ितलाई न्यायको माग गर्दै घोराई लमै सड़क खण्ड अन्तर्गत कुइरे पानीमा सड़क अवरूद्ध गरिरहेका छन्। कर्णालीवासीले निकै प्रतीक्षाका साथ हेरेको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको निर्माण कार्य अब अघि बढ़ाइने भएको छ। एक दशकदेखि अल्पत्र परेको 900 मेगावाट क्षमताको जलविद्युत आयोजना तत्काल अघि बढ़ाउन लगानी बोर्डले पहल गरेको छ। निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले एक दशक बितिसक्दा पनि लगानी जुटाउन नसकेपछि अल्जिएको योजनाले अब गति लिने अपेक्षा गरिएको हो। परियोजनाको विकास सम्झौता पीडीए अनुसार 73 सालभित्रै लगानीको स्रोत जुटाउनु पर्ने र 78 योजना सम्पन्न गरेर उत्पादन शुरू गर्नुपर्ने सम्झौता थियो। तर पछिल्लो पटक माथिल्लो कर्णालीबाट उत्पादित विद्युत खरिद गर्ने निर्णयबाट बंगलादेश पछि हटेपछि योजना अन्यलमा परेको छ। नेपाली क्रिकेट टोलीले एक दिवसीय मान्यता जोगाउने सम्भावना बलियो बनाएको छ। आईसीसी क्रिकेट विश्वकप लीग दुईको आफ्नो अन्तिम श्रृंखलामा नेपालले विजय शुरूआत गरेसँगै यो सम्भावना बढ़ेको हो। रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गर्दै शीर्ष 6 भित्र रहने सम्भावना बलियो बनाएको छ। ओमानको अल अमिरातमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। निकै खराब ब्याटिङ गरिरहेको बेला नेपालका लागि रोहित कुमार पौडेलले 101 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झाले पनि आक्रमक ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याउनुभयो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमै समेटिन पुग्यो। जीतसँगै नेपालले 2 मा 33 खेलबाट 12 जितसहित 26 अंक जोड़ेको छ भने नेपाल तालिकाको 6ठौं स्थानमा उक्लिएको छ। पराजित क्यानाडा 25 अंकसहित 7ठौं स्थानमा झरेको छ। नेपालले भोलि घरेलु टोली ओमानसँग खेल्नेछ भने फेरि क्यानाडा र ओमानसँग 1-1 खेल खेल्नेछ। नेपालले बाँकी 3 मध्ये 2 खेलमा जितेमा शीर्ष 6 भित्रै रहेर एक दिवसीय मान्यता जोगाउनेछ। हवस् तरीलाई साँझ पाँच बजेको फेरी हाइलाइट सक्यो, साँझ साढे छ बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको फल योजना।
2: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
1: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
2: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
1: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.

0: होन्डा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: Mania Extreme Energy Drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1969।

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: Coffee ready.
6: Wow, thank you. You sound like achhe sugandhit banaunchu. Mangaldeep scent 3-in-1 ka saath.
5: I love the scent.
6: I love it too. Hamile man parcha bhane bhagwan lai pani man parcha.
5: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
7: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
8: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
9: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
8: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
9: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
10: Radio Veri FM. Radio Veri FM.
11: Radio Veri FM. 98.6 Rexy 2.7 MHz.

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
2: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
1: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
2: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै।
1: यता त केही उपाय नै लागेन।
2: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
1: अनि नगई भाषा त बहिनी, अर्काको

0: हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
0: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
2: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
3: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97 15 97 15 90 97 15 97 15 90।

0: Bunia. Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-148 र 520-702।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: Scent 3-in-1 Perfume-like Fragrance。
1: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
2: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
3: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
1: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385-22-360।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 98-4-80-50-227।

0: Mania Extreme Energy Drink.
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 5-20-702।
4: सबैको मन सुने
5: रेडियो भेरी एफएम
6: एक्सट्रीम एनर्जी ड्रिंक। टाइम चेक अहिले ठीक 6 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
7: गोर्खाका झण्डै 5,000 घरदोरी विद्युत सेवाबाट वञ्चित, भोटेकोसी नदीमा बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण।
8: विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेख्य कमी, स्वास्थ्य शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार।
7: प्रभाव र प्रभाव मुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन। पदीय दुरूपयोगमा शून्य सहनशीलताको नीति लिने आईजीपी कार्कीको प्रतिबद्धता। चाड़ पर्वमा सुरक्षाको व्यवस्था चुस्त।
9: खास गरी सूचना प्रविधि, प्रहरी परिचालन, नागरिक सहकार्य मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ। यसपालि
8: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र वुडफोर्डलाई आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन सहयोग पुर्याउने कामका लागि सम्मान।
7: र महिला फुटबल खेलाड़ी आर्थिक र मानसिक स्वास्थ्यका कारण चाँडै सन्यास लिन बाध्य हुँदै।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
8: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले बूढ़ी गण्डकी नदीमा हिजो बिहानै आएको बाढ़ीको कारण गोर्खाको चुम्नुब्री पहिरो खसेर नदी थुनिएको भएको जनाएको छ। केही संचार माध्यममा हिउँ पहिरो झरेको चर्चा आए पनि पहिरोले नदी थुनिएको कुरा देखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। नदी थुनिएको समय आसपास अर्थात हिजो बिहान 4:30 बजेतिर त्यस क्षेत्रमा 4.2 म्याग्नेच्युटको भूकम्प बराबरको तरंग पनि रेकर्ड भएको र त्यो पहिरोकै कारण उत्पन्न भएको कम्पन हुन सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। बाढ़ीका कारण गोर्खाका चुन्नुब्री, धार्चे र आरूघाट गाउँपालिका बढ़ी प्रभावित भएका छन्। बाढ़ीले सड़क र पक्की पुलहरू भत्काउँदा झण्डै 300 मानिसहरू प्रभावित भएका छन् भने चुम्नुब्रीका 7 जना सधैं सम्पर्क विहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सड़क सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रहरूमा आज नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामग्री पुर्याइएको छ। यसअघि हिजो 9 जना विदेशी नागरिक सहित 95 जनाको सकुशल उद्धार गरिएको थियो। आज नदीको बहाव सामान्य बन्दै गएकाले तत्कालको जोखिम टरेको भए पनि त्यो क्षेत्र कमजोर भएकाले निगरानी भने भइरहेको महाशाखाले जनाएको छ।
7: बूढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीका कारण उत्तरी गोर्खाका झण्डै 5,000 घरदूरी विद्युत सेवाबाट वञ्चित भएका छन्। बाढ़ीले सिरदीवास सहिया लघु जल विद्युत आयोजनामा क्षति पुर्याएपछि चुनमुरी गाउँपालिकाका विभिन्न 16 गाउँका 971 घरदूरी अन्धकार बनेका छन्। बाढ़ीले विद्युतका पोल टावर र तारहरू बगाएको छ। त्यसै गरी विद्युत प्राधिकरणको आरूघाट स्थित वितरण केन्द्रमा बाढ़ीले क्षति पुर्याउँदा धार्चे गाउँपालिकाका 7 वडाका झण्डै 4,000 घरदूरी र आरूघाट गाउँपालिकाका 50 घरदूरीमा समेत बिजुली ठप्प भएको छ। विद्युत इन्टरनेट र सड़क सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाज ठप्प हुनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। बाढ़ीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीय वासीले बताएका छन्।
8: सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका जिल्ला विपद समिति र प्राधिकरण मार्फत यो विवरण यकिन गरिनेछ। नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले ओडा कार्यालय मार्फत बढ़ीमा 5 दिनको म्याद दिई निवेदन आह्वान गर्नेछन्। बेपत्ताका परिवारले नाता प्रमाणित र सो घोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएकाको हकमा भने स्थानीय प्रहरी र ओडा सचिवको रोहबरमा सरजीमन मुसलका उठाइनेछ। पालिकाले 3 दिनको दावी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। त्यसको 5 दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाउनेछ। यसै गरी बेपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दवास तथा कूटनीतिक नियोगबाट विवरण प्रमाणित गरी मृत्यु घोषणाका लागि प्रक्रिया अघि बढ़ाउने प्राधिकरणले जनाएको छ। सरकारले भोटेकुशी बाढ़ीमा बेपत्ता भएकाहरूलाई पनि मृत घोषणा गर्ने तयारी गरेको छ।
7: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मरम्मतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएका सड़कमा यसअघि तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मरम्मत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमनमा पूर्ण रूपमा बन्द गर्न लागिएको प्रशासन कार्यालयले सूचना मार्फत जानकारी दिएको हो। अहिले दशैंको समयमा पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्याधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरम्मत गर्न लागेको सड़क विभागले जनाएको छ। त्यहाँ झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
8: काली गण्डकी नदीमा आएको बाढ़ीले पौष मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुंगा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात सेवा ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौष मार्ग निर्माण गरी आज बिहानदेखि गाड़ी सञ्चालनमा ल्याएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रको व्यापार व्यवसाय र होटल क्षेत्र पनि सुनसान बनेको थियो। मध्य पहाड़ी लोकमार्ग र काली गण्डकी करिडोरको संगम स्थल रहेको यो रणनीतिक पुल पुनः खुलेसँगै स्थानीय जनजीवन सहज हुने र पर्यटन तथा व्यापार पुरानै लयमा फर्कने आशा रहेको छ।
7: बाढ़ीले सड़क र पुल बगाएपछि लामो समयदेखि यातायात सम्पर्क विच्छेद भएका रसुवाको आमा छोडिङमो गाउँपालिकाका स्थानीयलाई सहजता दिन स्याप्रो बेसीमा रहेको खोलामा काठेपुल निर्माणको काम शुरू भएको छ। खेतबारीमा उत्पादित तरकारी बजारसम्म पुर्याउन नपाएको कुहिने अवस्थामा आएपछि स्थानीय युवा र जनप्रतिनिधिको सक्रियतामा यो काठेपुल निर्माण अघि बढ़ाइएको हो। भदौ 10 गते आएको बाढ़ीका कारण सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो। बाटो र पुल बगाएपछि वड़ा नम्बर 1 देखि 5 सम्मका किसानले झण्डै 1.5 महिनादेखि नाकाबन्दी जस्तै गम्भीर समस्या भोग्नु परेको छ। मुख्य गरी यस क्षेत्रका किसानले उत्पादन गरेका बन्दकोपी र आलु समयमै बजारमा बिक्रीका लागि लैजान नपाउँदा ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको र संकटमा परेका हुन्। खेतबारीमै तरकारी कुहिन थालेपछि किसानको जीविकोपार्जन जोगाउन स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू पुल निर्माणमा एकजुट भएर लागेका हुन्।
8: विश्वभर गरीबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टीडाइमेन्सनल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार आउन सकेको छैन, तर नेपाल भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसहरूको संख्या दुवैमा उल्लेखनीय कमी ल्याएको हो। पछिल्लो 15 वर्षमा नेपालसहित 33 देशले बहुआयामिक गरीबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरीबी निवारणमा तीव्र प्रगति गर्दा नेपाललाई पनि गरीबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरीबीमा बाँचिरहेका मानिसहरूको संख्या बढ़ेर 1.2 अर्ब जना पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरीबको संख्या 5.15 करोड़ बढ़ेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरीबी बढ़ेको प्रतिवेदनमा भनिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दशैं लगायतका चाडपर्वको सुरक्षा बारे गरेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
13: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
13: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
13: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बूढी गण्डकी नदीको उच्च निगरानी सहित बाढ़ी प्रभावितलाई राहत वितरण चल्दै गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित, भोटेकोशी बाढ़ीमा विपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण, विश्वमा गरीबी बढ़दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी, स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब नेपाल दर्पणमा बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै उहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकारको दुरूपयोगप्रति शून्य सहनशीलताको नीति अप्नाइने स्पष्ट पार्नुभयो। साइबर अपराध र अन्तर्देशीय अपराध जस्ता नयाँ चुनौती सम्बोधन गर्न प्रविधि र एआईको प्रयोगसँगै मानव अधिकार र कानूनी प्रक्रियालाई केन्द्रमा राखेर काम गर्न उहाँले निर्देशन दिनुभयो। झण्डै 16 महिनाको कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरू अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन्।
8: दशैं पर्व शुरू भएको छ। चाडपर्वले बजारमा चहल पहल र मनमा खुशी दुवै बढ़ाएको छ। मानिसहरू किनमेलमा व्यस्त छन्। धेरै मानिस दशैं मनाउन गाउँघर जाने क्रम चलेको छ। तर खुशी र उमंगको यही समयमा चोरी, पकेटमारी, ठगी, जुवातास र सड़क दुर्घटना जस्ता जोखिम पनि बढ़ने गरेका छन्। चाडपर्वको सुरक्षा व्यवस्थाबारे साथी महेश गेवालीले नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
9: सुरक्षा चुनौती निश्चय नै बढ़ी हुन्छ। चोरी तथा डकैतीका घटनाहरू बढ़न सक्ने हुनसक्छ। जुवातास, सत्तेबाजी जस्तो क्रियाकलापहरू वृद्धि हुन सक्छ र अन्तर्राष्ट्रिय खुला सीमा नाकाहरू प्रयोग गरेर पटकाजन्य विस्फोटक पदार्थहरू ओसार पसार बिक्री वितरण वृद्धि हुन सक्ने हुन्छ। बजार एरिया तथा ब्याङ्क वित्तीय संस्थानमा चोरी डकैती लुटपाट हुन सक्ने अवस्थाहरू हुनसक्छ। खाद्यान्न, लत्ता, कपड़ा, उपभोग्य वस्तुहरूको कृत्रिम अभाव, यसै गरी महँगो मूल्य लिने, म्याद गुज्रिएको मिसावट युक्त खाद्य पदार्थहरू बिक्री गर्ने प्रवृत्ति बढ़न सक्छ। रेमिटेन्सको कारोबार बढेसँगै ह्याकिङ, अनलाइन ठगी, अवैध हुण्डी, नक्कली नोटको कारोबार पनि बढ्न सक्ने हुन्छ। विशेषत एउटा चुनौतीको रूपमा लिएका छौँ।
7: चाडपर्व लक्षित सुरक्षा निकायले चाहिँ के कस्ता पूर्व तयारी अथवा तयारी गरेको छ?
9: विशेष सुरक्षा योजना 2083 देशैभर लागू गरेको अवस्था छ। छठ पर्व सकिउन्जेलसम्म लागू हुन्छ। यो प्रहरी जनशक्ति परिचालनमा विशेष जोड़ गरेका छौँ। देशभरि हामीले 50,000 प्लस प्रहरी जनशक्तिहरू खटाएका छौँ। यसमा खास गरी क्यूआरटी, एलआरटी, एसआरटी, चेक पोइन्टहरू, सुरक्षा चेक जाँच, भीभीआईपीको सुरक्षाको कुराहरू, रिजर्भ टोली, सादा पोसाक, 24 घण्टा राजमार्ग विशेष चेकिङ लगायत ड्रोन, सीसीटीभी क्यामेरा, बडी वन क्यामेरा लगायतको टिटीहरूमा हामीले परिचालन गरेका छौँ। 408 स्थानमा यात्रु सहायता कक्ष, हेल्प डेस्क र फेरि अन्तर्राष्ट्रिय सीमा नाका भनेको भारत तथा चाइनासँगको सीमा नाकामा 108 हेल्प डेस्कहरू स्थापना गरेको छौँ। सार्वजनिक स्थानमा हुन सक्ने झैझगडा तथा होहल्ला हुन नदिनलाई विशेष रणनीति अप्नाइएको छ। पटका तथा विस्फोटक पदार्थहरूको अवैध कारोबार रोक लगाइएको छ। काठमाडौँ उपत्यका प्रमुख शहरहरूमा के बजार तथा सपिङ मल मार्टहरूमा चाहिँ हुन सक्ने अवैध क्रियाकलापहरूलाई हामीले रोकको लागि व्यवस्थापन मिलाएको व्यवस्था छ। काठमाडौँ उपत्यकाबाट बाहिरिनुभन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र लाइसेन्स चेक गर्छौँ हामी। मापस्ती एवं लापस्ती पनि चेक जाँच गरेर मात्रै सवारी साधन हामी छोड्ने व्यवस्थाहरू मिलाएका छौँ। त्यसै गरी प्रविधिमा आधारित सुरक्षा निगरानी बढ़ाएको अवस्था छ। यसपालि सीसीटीभीबाट हामी प्रमुख बजार, चोक, नाका तथा भीड़भाड़ क्षेत्रको निगरानी गर्छौँ। ड्रोन मार्फत हामी एरियल सर्भेलेन्स देशभरमा करिब करिब 52 ड्रोन हामी प्रयोग गर्दैछौ। डग स्नाइपिङ, सर्चको व्यवस्था, त्यसबाट सर्चको व्यवस्था मिलाएको अवस्थाहरू छ। डिजिटल इन्फर्मेसन र सोसियल मिडियालाई हामीले मोनिटरिङ गर्छौँ। डिजिटल ठगीलाई पनि हामीले विशेष ख्याल गरेका छौँ। एआई, अनलाइन फ्रड नियन्त्रणमा फेक अनलाइन सपिङ तथा फेस्टिभ अफरहरूलाई हामी वाच गर्छौँ। नक्कली लोटरी, गिफ्ट सम्बन्धी मेसेजहरू जो आइरहेको हुन्छ त्यसलाई हाम्रो टिमले त्यसलाई पनि हेरिरहेको हुन्छ।
7: विशेष गरी काठमाडौँ उपत्यका भनौँ शहरी क्षेत्रबाट डेरामा बस्ने व्यक्तिहरू लामो समय बन्द गरेर गाउँ घर फर्किने क्रम पनि यो समयमा पर्छ। यस्तो अवस्थामा उहाँहरूले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन्?
9: लामो समय घर छोडेर जाँदा ढोका, झ्याल, ग्यास तथा विद्युत राम्रोसँग जाँच गरी घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्ने, भीड़भाड़मा नगद घर गर्न तथा महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अप्नाउने कुराहरू पनि छ। त्यसै गरी अब उहाँले त्यो लामो अवधिसम्म घर चाहिँ छोडेर जानु भन्दा अगाडि सम्बन्धित स्थानीय प्रहरीमा जानकारी गराउने, छिमेकीमा जानकारी गराउने, लाइटिङहरूको व्यवस्थापन त्यो अनुसार मिलाउने, डबल तालचा सिस्टम क्या, एउटा बाहिर चाबी लगाउने कुरा छैन, अर्को इन्टरलक लगाउने सिस्टम चाहिँ असाध्यै प्रभावकारी हुन्छ। त्यो चाहिँ सबैले अप्नाउनु पर्ने देखिन्छ। त्यसमा गर्न सकिन्छ, सीसीटीभी राख्न सकिन्छ आफ्नो घरमा, मापसे गरेर लागू पदार्थ सेवन गरेर, यात्रु वाहन सवारी साधन मात्रै होइन आफ्नो पर्सनल सवारी साधनमा जाँदाखेरि पनि यो ध्यान दिनुपर्ने कुराहरू छ। ट्राफिक नियमको पालना गर्नुपर्ने कुराहरू, चाडपर्व चाहिँ वर्षेनी आउँछ तर आफ्नो सुरक्षा कुरा, आफ्नो भविष्यको कुराहरूलाई विशेष ख्याल गरेर हामीले चाहिँ चाडपर्व मनाउनु पर्ने हुन्छ। खास गरी सूचना प्रविधि, प्रहरी परिचालन, नागरिक सहकार्यले चाहिँ मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ यसलाई यसपालि। तर आपतकालीन अवस्थामा प्रहरी कन्ट्रोलको 100 नम्बरमा सम्पर्क गर्नुहोस्।
7: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले। नेपाल दर्पणमा खबरकै सिलसिला। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकि दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राख्नुका साथै घटस्थापना गरिएको ठाउँमा नौ दुर्गा मध्येकि पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका नौ दिन घटस्थापना गरिएको ठाउँमा हरेक दिन छुट्टा छुट्टै देवीको पूजा गरिन्छ।
8: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको सरकारी अधिकारीहरूले नै स्वीकार गरेका छन्। स्वास्थ्य पत्रकार मंचले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले केवल 20% नागरिकले मात्रै खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेको बताउनुभयो। उहाँका अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ। सन् 2020 सर्वे अनुसार 5.2% किशोर किशोरीमा यो समस्या देखिएकाले स्थिति चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ। तथ्याङ्क अनुसार नेपालमा प्रतिवर्ष झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। अहिले प्रति 1,00,000 जनसंख्यामा 24 जनाले आत्महत्या गर्ने गरेकोमा यसलाई आउँदो 4 वर्षभित्र 5% तल झार्ने लक्ष्य छ। तर स्वास्थ्य क्षेत्रमा सरकारी लगानी न्यून हुँदा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा चुनौती थपिएको डाक्टर पौडेलले बताउनुभयो। उहाँले एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको झण्डै 52 करोड़ रूपियाँ बजेटबाटै सम्पूर्ण मानसिक स्वास्थ्य तालिम र कार्यक्रमहरू चलाउनु पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो। सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा साझेदार संस्थाहरूको सहयोगमा समुदाय स्तरमा कार्यक्रम अघि बढ़ाउनु परेको उहाँको भनाइ छ। यसैबीच कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 9801328807 9801328807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
17: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
18: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
17: हाम्रा सेवाहरू
18: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
17: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
19: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: स्तरीय बैठक पहिलो पटक आयोजन हुन लागेको हो। भ्रमणका क्रममा गृहमन्त्री सुदन गुरूङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी असोज 28 गते स्वदेश फर्कनुहुनेछ।
1: नेपाली कांग्रेसले 15 महाधिवेशन अन्तर्गत चलिरहेको मतगणनालाई तीव्रता दिन मतगणना स्थल थप गरेको छ। निर्वाचन समितिका अनुसार अहिले केन्द्रीय कार्यालय सानेपामा 23 ठाउँमा मतगणना चलिरहेको छ। सभापति सहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिए पनि सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार पर्सि बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी मतगणनालाई तीव्रता दिएको छ। धेरै पद र उम्मेद्वारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टर अनुसार छुट्टा छुट्टै समूह बनाएर गणना गरिरहेको छ। यस्तै 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुल्लामा रामहरि खतिवडा र अजय बाबु शिवाकोटीको अग्रता कायमै छ। 3288 मतगणना खतिवडा अग्रस्थानमा हुनुहुन्छ। खुल्लामा दुईजना निर्वाचित हुनेछन्। सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको मतगणनामा रामहरि खतिवडाले 439 मत ल्याउनु भएको छ भने रामहरि खतिवडालाई पछ्याउँदै अजय बाबुले 1046 मत प्राप्त गर्नुभएको छ। त्यसको स्थानमा दिनीराम सुवेदीले 829 मत प्राप्त गर्नुभएको छ।
0: सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेटप्रति सत्तारूढ़ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 बजेका लागि तोकिएको प्रदेशसभा बैठक सत्ता पक्षकै सांसदहरूले असन्तुष्टि जनाएपछि भोलि बिहान 9 बजेसम्मका लागि स्थगित गरिएको हो। सत्तारूढ़ दल नेकपाका सांसद नरेश कुमार शाहीका अनुसार बजेटमा व्यतिथि भएको भन्दै सत्तापक्षकै सांसदहरूको चर्को विरोधपछि मुख्यमन्त्रीले बैठक सार्नु भएको हो। बजेटमा आयोजना र बजेट बिचौलियाहरूद्वारा खरिद बिक्री गराइएको सांसदहरूको आरोप छ। दशैं नजिकिँदै गर्दा पनि कर्मचारीले 3 महिनादेखि पारिश्रमिक पाएका छैनन्।
1: शेयर बजार लगातार तेस्रो कारोबार दिन बढ़ेको छ। हप्ताको पहिलो दिन कारोबार दिन शेयर बजार परिसूचक नेप्सी 4 अंकले बढ़ेर 2595.81 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 105 कम्पनीको शेयर बढ़ेकामा 165 घटेको छ। 7 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सी बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 4 अर्ब 83 करोड़ रूपियाँको कारोबार भएकोमा आज 354 कम्पनीको 1 करोड़ 27 लाख किता शेयर 4 अर्ब 46 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: उदयपुरमा प्रहरीले 1040 किलोभन्दा बढ़ी लागू औषध गाँजा बरामद गरेको छ। गाँजा ओसार पसारमा संलग्न रहेको अभियोगमा ताप्ली गाउँपालिका 2 का 22 वर्षीय विश्वराज राईलाई एउटा जीप सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार कटारी नगरपालिका सागोरी पुल नजिकैको जंगलबाट 5 वटा बोडामा राखिएको 100 किलो गाँजासहित राईलाई पक्राउ गरिएको हो। त्यसै गरी चौधन्दीगढ़ी नगरपालिका 1-4 घड़ेमा रहेको रानीटार बेलटार सड़क खण्डमा पार्किङ गरी राखिएको 2014-6-22-55 नम्बरको जीपबाट 29 वटा बोडामा राखिएको 940 किलो भन्दा बढ़ी गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेका घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
1: जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न प्रभावित समुदायको जीविकोपार्जन सुरक्षित पार्न स्थानीय अनुकूलन सुरक्षित बसाइ सराई र जलवायु वित्तमा केन्द्रित नीति आवश्यक रहेको विज्ञहरूले बताएका छन्। ग्रामीणमुखी युवा अभियान नेपालले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा विज्ञहरूले यस्तो जोड़ दिएका हुन्। कार्यक्रममा विपद व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष डाक्टर वसन्त राज रेग्मीले भोटेकोशी बाढ़ीको प्रसंग उल्लेख गर्दै हिमाली क्षेत्रमा हुने विपदले देशको समग्र विकासमै गम्भीर धक्का पुर्याउने बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल भुटफोर्टलाई प्रदान गरिने भएको छ। न्यू केनेसियन प्याराडाइम भनिने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन विश्वभरका नीति निर्मातालाई सहयोग पुर्याउने कामका लागि उहाँहरूलाई पुरस्कृत गर्न लागेको नोबेल समितिले जनाएको छ। समितिका अनुसार उहाँहरूका मोडलहरूले प्रभावकारी स्थितिकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार गरेका छन्। अर्थशास्त्री हल र उफोर्टको संयुक्त रूपमा एक करोड़ 10 लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। यो सँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताहरूको नाम घोषणा भएको छ। गएको सोमबार चिकित्साशास्त्र, मंगलबार भौतिक शास्त्र, बुधबार रसायनशास्त्र, बिहिबार साहित्य र शुक्रबार शान्तितर्फका विजेताको नाम घोषणा भएको थियो। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ।
1: भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरीले सुरक्षा र सड़क व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमका आन्दोलन, धरना र सभा समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नु भएको नयाँ आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको साटो 3 ठाउँ तोकिएको छ, जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान रहेका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। महिला फुटबल अरबौं डलरको उद्योग बन्ने दिशामा अघि बढ़िरहे पनि धेरै व्यावसायिक खेलाड़ीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक भएको छ। खेलाड़ीहरूको संघ फिफा प्रोले 800 भन्दा धेरै फुटबल खेलाड़ी माझ गरेको विश्वव्यापी सर्वेक्षणको नतिजाले यो खुलासा गरेको बीबीसीले जनाएको छ। सर्वेक्षणमा सहभागी झण्डै 49% खेलाड़ीले आफूहरू योजना भन्दा अगाडि नै फुटबलबाट विदा लिने बारे सोचिरहेको बताएका छन्। तीमध्ये 59%ले आर्थिक कारण र 46%ले मानसिक तनावलाई यसको कारणका रूपमा उल्लेख गरे। फिफा प्रोमा महिला फुटबल प्रमुख एलेक्स कल्विनले बढ़दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाड़ीहरू दबावमा रहेका बताइन्। महिला खेलकुदको विश्वव्यापी आमदानी सन् 2024 झण्डै 581 मिलियन अमेरिकी डलरबाट बढ़ेर सन् 2027 1 अर्ब डलर भन्दा धेरै पुग्ने अनुमान छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: बूढी गण्डकी नदीको उच्च निगरानी सहित बाढ़ी प्रभावितलाई राहत वितरण चल्दै गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण।
1: विश्वमा गरीबी बढ़दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार।
0: दबाव र प्रभाव मुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन। पदीय दुरूपयोगमा शून्य सहनशीलताको नीति लिने आईजीपी कार्कीको प्रतिबद्धता। चार पर्वमा सुरक्षाको व्यवस्था चुस्त।
1: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन सहयोग पुर्याउने कामका लागि सम्मान।
0: र महिला फुटबल खेलाड़ी आर्थिक र मानसिक स्वास्थ्यका कारण चाँडै सन्यास लिन बाध्य हुँदै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विवश कुलुङ र भोजेन्द्र पस्थित पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Patagonia.
1: Extreme energy drink.
2: के छ साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
3: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
2: वाह साथी सेवासँगै मेवा मिल्ने क्या गजबको प्रगति
3: धनसँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
4: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
5: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
4: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर सर्ट सर्ट उपहार
5: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
4: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुसीको पल सजाउ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
6: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
7: रेडियो भेरी एफएम 98.6 वेक्ते 2.7 मेगाहर्ज

मुगुमा पहिरोले एक्सकाभेटर सहित चालक पुरिए, सहचालक घाइते। दाङमा टिप्परको ठक्करबाट बालकको ज्यान गयो। कर्णालीवासीले निकै चासोको साथ हेरेको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको निर्माण कार्य अब अघि बढ्ने लागत लगानी बोर्डको चासो। बबई नदीको निरन्तर कटानले बर्दियाको बारबर्दिया उपदी क्षेत्रका किसान मर्कामा नियन्त्रणका लागि पहल नभएको गुनासो। र नेपाली क्रिकेट टोलीले एक दिवसीय मान्यता जोगाउने सम्भावना बलियो। लीग टू अन्तर्गतको आफ्नो अन्तिम श्रृंखलामा विजय शुरूआत। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई। साँझको भेरी खबरबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। मुगुको खत्याड गाउँपालिका 11 बीरा खोलामा सुक्खा पहिरो खस्दा एस्काभेटर सहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन्। आज बिहान करिब 8:30 बजे मुगु रारा भित्री सड़क खण्ड अन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सड़कको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको हो। पहिरोमा 32K 3276 नम्बरको चालक 24 वर्षीय विमल बाघ पुरिएको प्रहरीले जनाएको छ। यसैगरी सहचालक मुगुको सोरू गाउँपालिका 22 वर्षीय विनय मल्ल ढुङ्गाले लागेर घाइते हुनुभएको छ। उहाँको हात र खुट्टामा चोट लागेको छ। पहिरोमा पुरिएका चालकलाई बाहिर निकाल्न प्रहरीले उद्धार गरी उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब 7 किलोमिटर पूर्व र प्रहरी चौकी माचौरबाट 11 किलोमिटर पश्चिममा पर्दछ। चालकको उद्धार तथा घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। यस्तै दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएको छ। घोराई लमही सड़क खण्ड अन्तर्गत घोराई उपमहानगरपालिका 3 कुहिरे पानीमा रा 1 ख 25 11 नम्बरको टिप्परले ठक्कर दिँदा प्युठानको नौ बहिनी गाउँपालिका 1 का राजन अधिकारीको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब 7 किलोमिटर पूर्व र प्रहरी चौकी माचौरबाट 11 किलोमिटर पश्चिममा पर्दछ। चालकको उद्धार तथा घटना सम्बन्धी थप

0: ते बालक अधिकारीको घोरा स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङका सूचना अधिकारी एवं डाक्टर हेमबहादुर केसीले घोराईबाट लमहीतर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको बताउनुभयो। टिप्पर चालक तुलसीपुर उपमहानगरपालिका 14 का 26 वर्षीय राजन कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनु भएको छ। कर्णालीवासीले निकै प्रतीक्षाका साथ हेरेको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको निर्माण कार्य अब अघि बढ़ने भएको छ। एक दशकदेखि अलपत्र परेको 900 मेगावाट क्षमताको जलविद्युत आयोजना तत्काल अघि बढ़ाउन लगानी बोर्डले पहल थालेको हो। निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी जीएमआरले एक दशक बितिसक्दा पनि लगानी जुटाउन नसकेपछि अल्झिएको योजनाले अब गति लिने अपेक्षा गरिएको छ। परियोजना विकास सम्झौता पीडीए अनुसार 2073 सालभित्रै लगानीको स्रोत जुटाउनुपर्ने र 2078 योजना निर्माण सम्पन्न गरेर उत्पादन शुरू गर्नुपर्ने सम्झौता थियो। पछिल्लो पटक माथिल्लो कर्णालीबाट उत्पादित विद्युत खरिद गर्ने निर्णयबाट बंगलादेश समेत पछि हटेपछि आयोजना थप अन्यलमा परेको छ। आयोजनाको 500 मेगावाट बिजुली बंगलादेशले नकिन्ने भएको छ। बंगलादेशको अन्तरिम सरकारले विशेष ऊर्जा ऐन अन्तर्गत गरिएका सबै सम्झौता रद्द गर्ने निर्णय गरेसँगै माथिल्लो कर्णालीबाट बिजुली आयात अन्यलमा परेको हो। सरकार र जीएमआर बीच पहिलो पटक 10 माघ 2064 माथिल्लो कर्णाली परियोजना सर्वेक्षण तथा 300 मेगावाट विद्युत निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सल्यानको कालीमाटी गाउँपालिका 7 सल्यान थरीमा खानेपानीको धारा पुगेपछि स्थानीय 4 किलोमिटर टाढाको मुहानबाट पानी ल्याउनुपर्ने बाध्यताबाट मुक्त भएका छन्। घरदैलोमा धारा पुगेपछि सल्यान थरीका बासिन्दाले झण्डै 6 दशकदेखि भोग्दै आएको खानेपानी समस्या अन्त्य भएको हो। गाउँका 17 घर परिवारले अहिले घरकै धाराबाट पानी भर्न पाएका छन्। कालीमाटी गाउँपालिकाको 10 लाख रूपियाँ अनुदान र स्थानीय उपभोक्ताको 1 लाख रूपियाँ बराबरको जनश्रमदान गरी करिब 11 लाखको लागतमा खानेपानी योजना निर्माण गरिएको हो। 4 किलोमिटर टाढाको मुहानबाट ल्याइएको पानी बस्तीका 17 वटै घरमा धारा पुगी वितरण गरिएको छ। वडा नम्बर 7 का अध्यक्ष मित्रलाल रिजालले दुर्गम भूगोलका कारण योजना निर्माण चुनौतीपूर्ण भए पनि स्थानीयको आवश्यकता र लामो समयदेखिको समस्यालाई प्राथमिकतामा राखेर काम अघि बढ़ाइएपछि योजना सफल भएको बताउनु भएको छ। उपभोक्ताले पनि खानेपानी समस्याको समाधान भएको बताएका छन्। विगतमा गाग्री बोकेर बाहिर जानुपर्ने बाध्यता हटेको उनीहरूको भनाइ रहेको छ। कर्णाली करिडोरको सिमकोट हिल्सा सड़कको फेरि अवरूद्ध भएको छ। बाढ़ी पहिरो सहित आएको लिएदोले नामका गाउँपालिका 2 को ढाड केर्मीमा खहरे खोलामा निर्माण गरिएको कलभर्ट बगाएपछि यातायात सेवा अवरूद्ध भएको हो। 4 मिटर लम्बाई भएको सिमकोट हिल्सा सड़कमा पर्ने ढाड केर्मीको कलभर्ट बाढ़ी पहिरोले बगाएर सड़क अवरूद्ध भएको हिल्सा सिमकोट सड़क योजना प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो। वर्षापछिको बाढ़ी पहिरोले कलभर्ट पुननिर्माणमा क्षति हुने गरी बगाएकाले सिमकोटबाट नामका गाउँपालिकाको यातायात सेवा अवरूद्ध भएको उहाँले बताउनु भएको छ। पक्की कलभर्ट नै बगाएर लगेपछि यातायात सेवा अवरूद्ध भएको र विकल्पका रूपमा खहरे खोलामा सड़क निर्माण गर्नुपर्ने अवस्था भएको उहाँको भनाइ छ। यसका लागि जेसीबी व्यवस्था गरेर सड़क निर्माण कार्य गरिने उहाँको भनाइ छ। 2 वर्ष अगाडि उक्त कलभर्टको निर्माण कार्य भएको हो। यसैबीच कर्णाली करिडोरको सिनकोट सल्लीसल्ला खण्डको था खोलामा निर्माण गरिएको कलभर्ट पनि बाढ़ी पहिरोमा पुरिएको हिल्सा सिमकोट सड़क योजनाले जनाएको छ। कलभर्ट नदेखिने गरी बाढ़ी पहिरोले पुरिएको बताइएको छ। सड़क विभागले तयार पारेको कलभर्टको डिजाइनमाथि प्रश्न उब्जेको स्थानीयको गुनासो छ। खोलाभन्दा थोरै अग्लो हुने गरी कलभर्ट निर्माण गरिएको कारण यो समस्या आएको स्थानीयको गुनासो रहेको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
1: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
1: नाक बन्द हुने समस्या,
2: नाकबाट रगत बग्ने,
1: नाकभित्र मासुको गिर्खा पलाएको,
2: घ्राण शक्ति गुम्ने,
1: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
2: कानको संक्रमण,
1: कान सुन्न गाह्रो हुने,
2: कान बज्ने समस्या,
1: चक्कर लाग्ने,
2: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड

0: सुन्निने,
1: घाँटी दुख्ने,
0: आवाज बन्द हुने,
1: निल्न गाह्रो हुने,
0: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
1: चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: Bonia.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: सूचना के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोली गाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383-522-253 र मोबाइल नम्बर 98-580-56-455।
6: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
5: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
6: यदि तपाईँको सुगर वा थाइरोइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
5: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
6: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802-90053, फोन नम्बर 083-523-400 वा 9802-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसजीएलमै।
6: एसजीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
1: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले मुगुमा पहिरोले एक्सकाभेटर सहित चालक पुरिए, सहचालक घाइते, दाङमा टिप्परको ठक्करबाट बालकको ज्यान गयो, कर्णालीवासीले निकै चासोका साथ हेरेको माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माण कार्य अब अगाडि बढ़ने लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कालीकोट प्रहरीले तिला कर्णाली हाइड्रो पावरको इन्जिनियरिङ हुँ भन्दै ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। प्रहरीले तिला हाइड्रो 1 र 2 को नाम प्रयोग गरी सर्वसाधारणबाट 5 लाख रूपियाँ ठगी गरेको आरोपमा जुम्लाको चन्द्रनाथ नगरपालिका 1 का 35 वर्षीय कर्णवीर महतरालाई पक्राउ गरेको हो। उनलाई सदरमुकाम मानमामा ठगी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीको भनाई रहेको छ। कर्णालीको हिमाली जिल्ला मुगुमा पहिलो पटक व्यवस्थित पेट्रोल पम्प सञ्चालनमा आएको छ। छायानाथ रारा नगरपालिका 3 तुम गेरूनीमा करिब 4 करोड़ रूपियाँ लगानीमा अनुसा फ्यूल सप्लायर्स एण्ड डिस्ट्रीब्युटर्स प्रणाली सञ्चालनमा ल्याइएको हो। 2080 कार्तिक 19 गते निर्माण शुरू गरिएको पेट्रोल पम्प करिब 3 वर्षपछि सञ्चालनमा आएको हो। यस्तै कर्णाली प्रदेशका विभिन्न हिमाली जिल्लामा जाने मुगुमा जाने यात्रुहरूलाई अब सहज हुने जनाइएको छ। यसअघि मुगुमा व्यापारीहरूले फाटफुट रूपमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आए पनि पर्याप्त इन्धन उपलब्ध नहुँदा स्थानीयवासी, यातायात व्यवसायी र पर्यटकहरूले समस्या भोग्दै आएका थिए। कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कल्याणी खड्कालाई प्रादेशिक शहीद पार्क तथा वनस्पति उद्यान वीरेन्द्रनगर नगरपालिका 4 सुर्खेतले पर्यटन शुल्क पुनरावलोकनका सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ। मन्त्रालयमा पुगेर मन्त्री खड्कालाई पार्क सञ्चालन गरिरहेको भैरव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रा चालिसे नेतृत्वको टोलीले पर्यटन शुल्क पुनरावलोकन गर्न र पार्कको विकासमा आवश्यक बजेट व्यवस्थापन गर्न ज्ञापन पत्र बुझाइएको हो। ज्ञापन पत्र बुझाउँदै समूहका अध्यक्ष इन्द्रा चालिसेले विगतका वर्षमा पार्कको आमदानी 10% प्रदेश सरकारलाई रोयल्टी पर्यटन शुल्क बुझाउने गरिए पनि गत वर्षदेखि 10% वृद्धि गरी 40% पुर्याइएको भन्दै यो शुल्क आगामी वर्षदेखि पुनरावलोकन गरिदिन मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बताउनुभयो। उहाँले सरकारवाला पक्षसँग कुनै समन्वय नै नगरी कर्णाली प्रदेशको आर्थिक ऐनमा पार्कहरूमा कुल आमदानीको 40% पर्यटन शुल्क बुझाउनु पर्ने उल्लेख गरिएकाले यस निर्णयले पार्क सञ्चालन गर्न कठिनाई भएको उहाँको भनाइ छ। गत आर्थिक वर्षमा पार्कमा कुल आमदानी 28,06,000 भएको र त्यसको 40% हुने आउने रकम 11,22,400 रूपियाँ प्रदेश सरकारको प्रदेश संचित कोषमा दाखिला गरिएको समूहले जनाएको छ। पर्यटकहरूको प्रवेश शुल्कबाट उठाइएको रकमको 40% पर्यटन कर लगाउँदा प्रदेश सरकारलाई संघीय सरकारलाई राजस्व बुझाउनु पर्ने, पार्कका कर्मचारीलाई सेवा सुविधा दिनुपर्ने तथा पार्क विकास तथा मरमत सम्भारको काम गर्न नसकिने भएकाले आगामी वर्षदेखि बढ़ाइएको शुल्कबारे पुनरावलोकन गर्न र पार्कको विकासका लागि वार्षिक बजेट समेत विनियोजन गरिदिन ज्ञापन पत्र बुझाइएको समूहका अध्यक्ष चालिसेले जानकारी दिनुभयो। ज्ञापन पत्र बुझ्दै मन्त्री खड्काले वृद्धि भएको पर्यटन शुल्कबारे बुझेर मन्त्री परिषदमा लैजाने प्रतिबद्धता जनाउनु भएको छ। शहीद पार्कले प्रदेशको आन्तरिक पर्यटनमा टेवा पुग्नुका साथै प्रदेश सरकारलाई पनि राम्रो राजस्व बुझाएको पाइएको भन्दै 81 वृद्धि गरिएको पर्यटन शुल्कबारे अध्ययन गरेर आर्थिक मामिला तथा योजना मन्त्रालय तथा मन्त्री परिषदमा लगिने उहाँले बताउनु भएको छ। यस्तै मन्त्रालयका सचिव सञ्जीव कर्णले पनि ज्ञापन पत्रपछि मन्त्रीसँग पनि सकारात्मक भएको हुँदा मन्त्रालयले यसबारे अगाडि बढ़ाउने जानकारी दिनुभएको छ। ज्ञापन पत्र बुझाउने टोलीमा वन समूहका अध्यक्ष इन्द्रा चालिसे सहित सचिव ललित बस्याल, कोषाध्यक्ष एम कुमारी चालिसे तथा सदस्यहरू विलियम बस्याल, फूलमाया जैसी र फूलमाया नेपाली हुनुहुन्थ्यो। धेरै खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
2: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
0: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5599 र मोबाइल नम्बर 98-489-1117।
0: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नु भयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।

0: Extreme energy drink.
1: Radio Veri FM. Radio Veri FM.
2: Radio Veri FM. 98.6 102.7 MHz.
3: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, बबई नदीको निरन्तर कटानका कारण बर्दियाको बारबर्दिया नगरपालिकाभित्रको उब्दी क्षेत्रमा खेतीयोगी जमीन बगरमा परिणत भएपछि किसान मर्कामा परेका छन्। उनीहरूले पटक पटक माग गरे पनि नियन्त्रणका लागि पहल नभएको गुनासो गरेका हुन्। नदीले यस वर्ष उत्तरतर्फ धार परिवर्तन गरेर कटान तीव्र बनाएपछि स्थानीय किसान को जमीन जोखिममा परेको छ। गुलरिया र बारबर्दिया नगरपालिकाको बीचबाट बग्ने बबई नदीले जब्दी पुलदेखि पश्चिमतर्फको क्षेत्रमा कटान गरेको स्थानीयले बताएका छन्। यता नगर प्रमुख छविलाल थारूले नदी किनारामा तीव्र कटान भइरहेको खेतीयोग्य जमीन संरक्षण चुनौतीपूर्ण बनेको बताउनु भएको छ। धेरै खबरमा अब खेल खबर। नेपाली क्रिकेट टोलीले एक दिवसीय मान्यता जोगाउने सम्भावना बलियो बनाएको छ। आईसीसी क्रिकेट विश्वकप लीग टूको आफ्नो अन्तिम श्रृंखलामा नेपालले विजयी शुरूआत गर्दै यो सम्भावना बलियो बनाएको हो। रोहित कुमार पौडेलको ऐतिहासिक शतकीय पारीसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको हो। ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमा समेटियो। जितसँगै नेपालले लीग टूमा 33 खेलबाट 12 जितसहित 26 अङ्क बनाएको छ भने नेपाल तालिकाको 6 स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अङ्कसहित 7 स्थानमा झरेको छ। जारी श्रृंखलामा नेपालले भोलि घरेलु टोली ओमानसँग खेल्नेछ भने फेरि क्यानाडा र ओमानसँग एक एक खेल खेल्नेछ। खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक। मुगुमा पहिरोले एक्सकाभेटरसहित चालक पुरिए, सहचालक घाइते। दाङमा टिप्परको ठक्करबाट बालकको ज्यान गयो। कर्णालीवासीले निकै चासो साथ हेरेको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको निर्माण कार्य अब अघि बढ्ने लगानी बोर्डले चासो देखायो। बबई नदीको निरन्तर कटानले बर्दियाको बारबर्दिया जब्दी क्षेत्रका किसान मर्कामा नियन्त्रणका लागि पहल नभएको गुनासो र नेपाली क्रिकेट टोलीले एक दिवसीय मान्यता जोगाउने सम्भावना बलियो बनायो। लीग टू अन्तर्गतको आफ्नो अन्तिम श्रृंखलामा विजयी शुरूआत। हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Jungle Deep Scent 3-in-1 Perfume Light Fragrance。
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405119 र 9858517115
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रो भेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
2: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
3: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 9858054899 र 9769-044443
4: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
5: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
4: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
5: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
4: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
6: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
7: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715-9715-90
8: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल वायरनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार. नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज. आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा. लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत. सम्पर्क 98012338807 98012338807. दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा.
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो. सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के. हुक्क छु म त.
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ. अब बाहिर धाएर दुःख पाउनु पर्दैन. हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि.
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि. म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ.
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन. सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्. नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद.
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ.
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार.
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा. सम्पर्क नम्बर 97048 39043. आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत.
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं.
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ.
4: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर 6 सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ. सम्पर्क फोन नम्बर 0385215599 र मोबाइल नम्बर 98489117.
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार. यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे. यो योजना मंगसिर 9 गते सम्म मात्र. आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्.
6: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे.
7: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना.
8: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार.
7: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर. सर्ट उपहार.
9: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
10: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
11: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Mangaldeep Scent 3-in-1 Perfume Like Fragrance.
1: साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
4: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
1: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
0: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त
1: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
0: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
0: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
2: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
3: हजुर आज ही संपर्क गर्नुहोस् संपर्क मोबाइल नंबर 97151915 90 97151915 90
4: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98480-44631
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
7: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
9: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
4: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
10: रोक लगाइएको छ भने भोलि बिहान 5 बजेदेखि 2-3 रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्
11: र पाकिस्तानले श्रीलंकालाई दोस्रो T20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अघि नै 3 खेलको श्रृंखला जितेको छ
12: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
11: सहकारी ठगेर मिटर ब्याजको विरूद्धमा बेला बेलामा आन्दोलन हुन्छन् तर त्यसको दीर्घकालीन समाधान हुन सकेको छैन। सहकारी ठगेर मिटर ब्याजमा राजनैतिक दलका नेता तथा कार्यकर्ता नै संलग्न हुने र उनीहरूको संरक्षणमा दलहरू नै लागि पर्ने हुनाले धेरै समस्या छ। प्रचलित कानून अनुसार यस्तो ठगी दण्डनीय अपराध भए पनि दोषीलाई कार्यवाही गर्न अप्ठ्यारो परिरहेको छ। अब खबर सन्तोषी रावलबाट।
13: प्रधानमन्त्री बालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारीलाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ। पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उहाँको भनाइ छ। जिम्मेवारी प्रति जवाबदेही हुनु पनि पेशागत सफलताका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताउनुभयो।
14: कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारीता हो। यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मदद गर्दछ। जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
13: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। स्वास्थ्य पत्रकार मंचले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका 20% नागरिकले मात्रै आवश्यक परेको समयमा सेवा पाउने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा करिब 10% नागरिकमा कुनै न कुनै प्रकार को मानसिक स्वास्थ्य समस्या रहेको छ भने सन् 2020 सर्वेक्षणले 5.2% किशोर किशोरीमा यस्तो समस्या देखिएको छ। नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको उल्लेख गर्दै वहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी न्यून हुँदा कार्यक्रम सञ्चालनमा चुनौती थपिएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
15: मानसिक स्वास्थ्यमा समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन्। यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ। मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानूनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेको छ। अब यसैमा आधारमा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाइनेछ।
13: विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरीबीको ग्लोबल मल्टी डाइमेन्सनल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। सरकारले नयाँ तथा पुराना सवारी साधन खरिदमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनुमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्या

0: व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयको सोमबारको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। विभागका अनुसार अब निजी तथा सार्वजनिक सुवारी साधन दर्ताका बेला प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेक जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। काली गण्डकी नदीमा आएको बाढ़ीले पहुँच मार्ग भोगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ स्थित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। संसदीय सुनवाई समिति संयुक्त लीस विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूत विरूद्ध परेका 7 उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ। 4 जनाबाट प्राप्त उजुरी मध्ये भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो। जापानका लागि प्रस्तावित राजदूत ज्ञानप्रसाद थापा विरूद्ध उजुरी परेका उज्जवल कृष्ण श्रेष्ठ सम्पर्कमा नआएकाले उनको विषयमा तत्काल प्रक्रिया अघि नबढ़ाएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो।
1: बुदा नम्बर 1 रहेको प्रस्तावित राजदूतहरूका सम्बन्धमा उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल सम्बन्धी विषयमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरू, विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ। मान्य सदस्यहरू, अब म प्रस्तावित 13 राजदूतका सम्बन्धमा एवं जापानका लागि प्रस्तावित राजदूत श्री जिज्ञान कुमार थापाका सम्बन्धमा उजुरी दर्ता गराउनु हुने उजुरीकर्ता श्री उज्जवल कृष्ण श्रेष्ठ ललितपुर, उहाँ अहिले सम्पर्कमा नआउनु भएको बेहोरा जानकारी गराउन चाहन्छु।
0: त्रिशुली नदीको कटानका कारण भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी स्थित गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भएकाले आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप मरमत सम्भारका लागि गाड़ी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। उक्त सड़क खण्डमा अझै थप मरमतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनी र रातीको समय पारेर आवागमन रोक्न लागेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सीआईएनलाई जानकारी दिनुभयो।
2: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको गलौदी भन्ने ठाउँमा बाटो भाँचिएर हामीले चाहिँ बाटो मरमतको लागि अस्ति गाड़ी पूर्ण रूपमा दुईतर्फी रूपमै रोकाएर मरमतको काम गरिरहेका थियौँ र अब गाडी चाडबाडको समय भएको हुँदाखेरि अब केही बाटो चाहिँ बनाइसकेपछि दुईतर्फी रूपमा फेरि त्यो रोकाएको बाटोलाई हामीले खुलाएर सवारी साधनहरू जाममा भएका सवारी साधनहरू सबै क्रस गरायौँ र अत्यावश्यक वस्तुहरू ग्यासको बुलेटहरू अनि इन्धनको गाडीहरू लगायतका इमर्जेन्सी भेहिकलहरू पनि क्रस गराइयो र अब केही मर्मत काम अझै पनि बाँकी रहेको हुँदाखेरि आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि पूर्ण रूपमा दुईतर्फी सवारी साधन बन्द गराएर रातको समयमा त्यहाँ लाइटहरू बालेर र मिसिनहरू पर्याप्त मिसिन सहित जनशक्ति परिचालन गरेर पृथ्वी राजमार्गलाई दुईतर्फी रूपमा चलाउनको लागि काम भइरहेको हुँदाखेरि आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 बजेदेखि दुईतर्फी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
0: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साटफेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुगाएको छ। उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास विक्रेता महासंघ

0: समन्वयमा शुरू गरिएको यो सेवा असोज 30 गतेसम्म हरेक दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म उपलब्ध हुनेछ। संघका अनुसार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा तोकिएका केन्द्रबाट फरक कम्पनीका सिलिण्डर साट्न सकिनेछ। तोकिएका 11 केन्द्र बाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीका सिलिण्डर साट्न नमिल्ने संघले जनाएको छ। बाजुराको बढ़ीमालिका नगरपालिकामा लामो प्रयासपछि कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन शुरू भएको छ। स्थानीय उत्पादनको प्रवर्धन, रोजगारी सिर्जना र नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको पहलमा उद्योग संचालनमा ल्याइएको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो। परम्परागत कोदोलाई पौष्टिक बिस्कुटका रूपमा उत्पादन गरी स्थानीय स्रोत साधनको उपयोग बढ़ाउने र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगावै तीन खेलको श्रृंखला जितेको छ। रावलपिण्डीमा भइएको खेलमा माज सदाकतको 96 र कप्तान साहिब जदा फरहानको 73 रनको मदतमा पाकिस्तानले 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। जवाफमा श्रीलंकाले 7 विकेट गुमाएर 133 रन बन्न मात्रै बनाउन सक्यो। पाकिस्तानका मोहम्मद अमरानले 3 विकेट लिए। लगातार दोस्रो जितसँगै पाकिस्तानले श्रृंखलामा 2-0 अग्रता बढ़ाउँदै उपाधि आफ्नो नाममा गरेको छ।
1: सन्तोषी रावल बाढ़ी आउन सक्ने जोखिम भएका क्षेत्रमा सधैँ सतर्कता अप्नाउनुपर्ने,
2: विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढ़ी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने,
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली, बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यका लागि अप्नाउनुपर्ने सावधानी, चिकित्सा मनोविदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
4: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरूप्रति सकारात्मक व्यवहार गरौं, समय बिताउँ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौं। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
3: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
4: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
3: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
5: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
3: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना, पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
5: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
3: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
7: तपाई गोर्खा बुढी गण्डकी बाढ़ीले असर गरेको ठाउँमा हुनुहुन्छ अनि बस्न र खानाका लागि कहाँ सम्पर्क गर्ने भन्ने पो लागेको छ कि? गोर्खाका सिडिओ धर्मेन्द्र प्रसाद मिश्र,
8: हरेक विपदको समयमा आवश्यकता पर्यो भने सुरक्षा निकाय स्थानीय प्रशासन गर्न सकिन्छ। अहिले उद्धारपछिको राहत हो यो काममा चाहिँ जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति र सुरक्षा सम्बद्ध निकाय एकदम स्पिडली काममा जुटी भएको छ। राहत वितरण पहिलो चरणमा सम्बन्धित स्थानीय तहबाट भइरहेको छ, अहिले नै भइरहेको छ। र दोस्रो विषय भनेको के हो भने प्रदेश सरकार संघबाट प्राप्त राहतलाई हामीले चाहिँ अहिले आरूघाटमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयमा राखेर त्यहीँबाट व्यवस्थापन गरिएको छ।
7: राहत तथा उद्धारका लागि आफ्नो वडा, पालिकाका जनप्रतिनिधि अनि प्रहरीलाई खबर गर्न सकिन्छ। गोर्खाका सिडिओ धर्मेन्द्र प्रसाद मिश्र। तपाईँको घर वरपर नदी नाला खोला खोल्सी पो छन् कि? ह्वात्ते बाढ़ी आउन सक्छ है, विशेष ध्यान पुर्याउन विज्ञहरूको सुझाव छ। अनि बाढ़ी आउँदैछ भनेर पाएको सूचना छर छिमेकलाई सुनाउँदा राम्रो।
2: बाढ़ीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढ़ीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस, एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि, र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
7: बाढ़ी आउन सक्ने ठाउँबाट टाढै बस्न, बाढ़ी आएको हेर्न नदी छेउ नजान अनि कुनै आपद परे 1234 र 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। गोर्खाको आरूघाटमा बेलीब्रिज राखिने भएको छ। गोर्खा र धादिङ जिल्ला जोड्ने पक्की पुलको एउटा भाग आइतबार बिहान बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीले बगाएको थियो। नेपाली सेनाले बेलीब्रिज राख्नका लागि काम थालिसकेको छ। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अपनाउनु पर्ने सावधानी।
9: सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मोमेन्ट चाहिँ टर्यो कि टर्यो, अंग्रेजी हाम्रो एउटा नेपालीको रात्रै अग्राह पलाउँछ भनेर, अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
1: चिकित्सा मनोविदसँगको कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: ग्यासको बिल लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढ़ी पहिरोको विपद र जोखिम कम गर्ने विषयमा प्रसंग। भोटेकोशी बाढ़ी आएको झण्डै दुई महिना पुग्न लागेको छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद डाक्टर पशुपति महलसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
4: अहिले बाढ़ी पीड़ित भएको ठाउँमा धेरै जस्तो पालिकामा एक एकजना साइको सोसियल काउन्सिलर नेपाल सरकारले पहिले यो वैदेशिक रोजगारमा गएका परिवारहरूलाई फोकस गर्ने, सँगसँगै स्वास्थ्य मार्फत सबैलाई सेवा दिने भनेर राखेको अवस्था हो। अनि त्यो ग्रुपलाई चाहिँ हामीले कतिजना छन् भन्दाखेरि त्यहाँ 35-36 जना चाहिँ साइको सोसियल काउन्सिलर सरकारको विभिन्न यो बागमती प्रदेशको विभिन्न पालिकामा भएका काउन्सिलरहरू चाहिँ त्यहाँ सपोर्ट गर्न, त्यहीँकालाई सपोर्ट गर्न पनि टिम बनेर कोही रसामा हुनुहुन्छ, कोही नुवाकोट हुनुहुन्छ, कोही राडिङ हुनुहुन्छ। अब यो बेला चाहिँ त्यो एकजनाले त एउटा पालिका हेर्ने हो नि, अहिले त एउटै वडा धेरै मान्छे प्रभावित छन् अनि यतिखेर चाहिँ अलि धेरै चाहिन्छ भन्ने भएर चाहिँ अहिले यो धेरै संघ संस्थाहरू सबैले एउटा नबिगार्ने गरी यसरी गर भनेर मापदण्ड तोकेर गर्न राज्यले पनि लगाएको हो। साइकोलोजिकल फर्स्ट एड एउटा हदसम्म चाहिन्छ, तर त्यसपछि चाहिँ निरन्तर काउन्सिलिङ अलिकति अलिक एक्सपिरियन्स काउन्सिलरहरू राखेर अनि क्लिनिकल साइकोलोजिस्ट, साइकियाट्रिस्ट र साइकोलोजिस्टलाई चाहिँ सिकाएर तिनटै जिल्ला अस्पतालमा एकदेखि दुईजना साइकियाट्रिस्ट, एकजना क्लिनिकल साइकोलोजिस्ट र कम्तीमा त्यहाँ भएको एउटा काउन्सिलर छ, अर्को चार पाँचजना काउन्सिलरले सबै वडाहरूमा जाने। अब अहिले चाहिँ के गरिरहेका छन् धेरैले भने होल्डिङ सेन्टर, स्कुल त्यो जहाँ जहाँ ग्रुप छन् त्यहाँ गरिरहेका छन् कि घर घरमा जानुहोस्, त्यहाँ बुझ्नुहोस् जहाँ गाह्रो छ त्यसलाई चाहिँ अस्पताल ल्याउनु पर्ने भयो, एम्बुलेन्स बोलाउनुहोस् भनेर। अब हामी चाहिँ फेरि जिल्ला स्वास्थ्यसँग जिल्ला अस्पतालसँग एकदम समन्वय गरेर गरे भएर अनि त्यो केसमा एम्बुलेन्स बोलाएर पठाइयो नि त।
5: अहिले कुनै संस्था मार्फत काउन्सिलरहरू त्यहाँ पुग्न अथवा अरू मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू जान पर्यो भने जसलाई जतिखेर मन लाग्यो हिँड्ने हो कि त्यसको कस्तो खालको संरचना छ?
4: प्रक्रिया चाहिँ कस्तो हो भने प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सचिवालयबाट अनुमति लिनु पर्यो, त्यहाँबाट पत्र तोकिदिया हुन्छ कुन पालिकामा जाने भने हुन्छ, त्यो पालिकामा जानुभन्दा पहिला जिल्ला स्वास्थ्यमा जानु पर्यो, जिल्ला स्वास्थ्यले त्यो पालिकामा चाहिए हो कि भने भेरिफाई गर्छ, त्यो पालिकाले अब यहाँ चाहिए छ पठाउनुहोस् भनेपछि त्यहाँ उनीहरूले नि सर्वे गरेर उनीहरूको लिस्टमा राखेर यो मान्छे यहाँ छ भनेर उनीहरूले नि को कहाँ कहाँ छ भन्ने लिस्ट छ कि अहिले, अनि त्यसरी पठाउनुहुन्छ। अनि जो आफू खुसी जाने अनि एउटा ग्रुपमा कुरा गर्न थालिहाल्ने यो प्रवृत्ति चाहिँ हामीले पनि स्ट्रिक्टली यो नगर्नु हुँदैन, सरकारले चाहिँ रोक्नुपर्छ है, जिल्ला स्वास्थ्यले रोक्नुपर्छ, अस्पताल त अब अस्पतालभित्रको मात्रै हेर्ने हो, नगरपालिकाले रोक्नुपर्छ भनेपछि अहिले उहाँहरू अलि बढी सक्रिय हुनुभएको छ। त्यहाँ डिजास्टरमा त्यति मान्छे छन् कि छैनन् तर सहयोग गर्न जाने मान्छे त्यति भयो कि, तपाईँको गाडी राख्ने ठाउँ छैन लाइन त्यतिकै, रिलिफ पार्न जाने त्यतिकै भिड छ, अनि यो मनोपरामर्श गर्ने भिड छ भनेपछि सो अब अहिले मान्छे एकदम इरिटेट हुन्छ नि त।
5: भोटेकोशी बाढीपछि आत्महत्याको यो चाहिँ कतिको जोखिमपूर्ण छ र यसमा चाहिँ हामीले मनोपरामर्शको कुरा गरिरहेका छौँ, त्यसैले यसको सन्तुलन गर्ने हो अथवा छुट्टै तरिकाले काम गर्नुपर्छ?
4: अब आत्महत्याको जोखिम त बढ्छ नै हेर्नुहोस्, किनभने यो जसले आफन्त गुमाएका छन् अथवा आफ्ना आफ्नो भन्ने चिज गुमाएको छन् त्यो मैले भने नि, अहिले त सबले सामान दिएछन्, के दिएछन् मान्छेले भेटिरहेछन्, भोलि जब मान्छे जान छोड्छन् त्यतिखेर चाहिँ निकै गाह्रो हुन्छ, त्यो भएर यो बाहिरका मान्छे गएर परनिर्भर बनाउनु हुँदैन कि, यो कुनै पनि डिजास्टर प्रभावित ठाउँमा त्यहीँको सपोर्ट मेकानिजमलाई सक्रिय गरिदिनुपर्छ, त्यही समुदायमा भएका मान्छेहरूसँग राखेर मिटिङ गर्ने, छलफल गर्ने, उनीहरूको कुराहरू सुनिदिने, अनि अब एक आपसमा कसरी फेरि त उठ्नु त पर्यो होइन। अब अघि मैले भने नि यो डिजास्टर पो हाम्रो कन्ट्रोलमा थिएन, र कुनै चिज असाधारण हो अथवा नराम्रो हो भने त्यही डिजास्टर नराम्रो हो, अब डिजास्टरले बिगारिसकेका चिज त्यसबाट फेरि हामी हिजोकै अवस्थामा जानु क्षमता त हामीले राख्न सक्छौँ नि त, किनभने हामी भूकम्प पनि उठेर आएको हो, कोभिड पनि उठेरै आएको हो, अरू विभिन्न भुइँचालोहरू फ्लड पनि उठाएको छौँ नि त, त्यो क्षति धेरै भएकोलाई चाहिँ कस्तो हुन्छ भने सबै त गए म मात्रै किन बाँच्ने भन्ने हुन्छ कि।
5: त्यसमा मनोपरामर्श बाहेक अरू के आवश्यक छ आत्महत्याको स्थितिलाई रोक्नको लागि?
4: होइन अब आत्महत्याकै सोचाइ आइसके अवस्थामा चाहिँ औषधि चाहिने सम्भावना एकदम धेरै हुन्छ मानसिक जस्तो त्यो डिप्रेसनमै जाने अवस्था हुन्छ होइन अनि त्यसो भएको भएर आत्महत्याको जोखिम छ भने काउन्सिलरले मैले ठिक पार्छु भनेर बस्नु चाहिँ त्यो चाहिँ उहाँलाई तालिममा त्यसरी सिकाइए हुँदैन यदि सिकाइए रहेछ भने त्यो गलत सिकाइए भन्छ कि त्यो बेलामा चाहिँ मानसिक रोगको उपचार गर्ने डाक्टर जस्तो मैले मनोचिकित्सक भने अथवा तालिम लिएको स्वास्थ्य कर्मी अस्पतालमा त्यहाँ लैजाने हो त्यो मान्छेलाई लानलाई सपोर्ट गर्ने हो त्यहाँ लगाएर आफूले भेटेको कुराहरू जानकारी दिने हो र थप औषधि पनि सुरु गर्ने अनि काउन्सिलिङ पनि गर्ने परिवारको सपोर्ट सिस्टम पनि कन्टिन्यू बनाइदिने हो होइन
5: कसैमा त्यो आत्महत्याको विचार सोच आयो भने त्यो एकपटक दुईपटक तीनपटक चारपटक अथवा पटक पटक कस्तो अवस्थामा कति धेरै थोरै जोखिम हुन्छ
4: अनि यदि तपाईँको सोचाइ आएको अवस्था स्टेज छ भने पनि काउन्सिलरले म कुरा गरेर ठिक पार्छु भन्नु पर्दैन तपाईँसँग कुरा गरेपछि मलाई कम भाषा भन्छ उसले कम भाषा तर यो भने चाहिँ तपाईँलाई थाहै हुँदैन कुनै बेला एकदम धेरै आउँछ र तपाईँले त्यही अनुसार आफूलाई एक्सनमा जाने रिस्क हुन्छ त्यसैले यसको विशेषज्ञ डाक्टरलाई नै भेट्नुपर्छ भनेर म पनि भेट्छु उहाँलाई नै भेट्नुपर्छ किनभने हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो है हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो भनेर त्यो खालको मेसेज दिएर उसलाई मनोचिकित्सकीय उपचारमा पनि र मनोपरामर्श अथवा मनोवैज्ञानिक उपचारमा पनि एकैचोटि जोड्नुपर्छ
5: त्यस्तो यदि विचार आएको छ भने मनोपरामर्शकर्ताले त्यो विचारलाई कम गर्नको लागि सहयोग गर्न सक्छ कि सक्दैन
4: कम गर्न सक्छ कस्तो हुन्छ भने सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मुभमेन्ट चाहिँ टर्यो कि त्यो मुभमेन्ट टर्यो अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात रह्यो अग्राह पलाउँछ भनेर अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ
3: प्रहरीका साथै सबैले पेसागत सफलतामा नैतिकता निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालमा पनि बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको छ गृहमन्त्री सुदन गुरूङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ त्रिशुली नदीको कटानका कारण भासिएको पृथ्वी राजमार्ग अन्तर्गतको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातिका लागि सवारी साधनमा रोक लगाइएको छ र पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगाडि नै 3 खेलको श्रृंखला जितेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि असोज 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षाको आजको अंकमा हामीसँग संवादका लागि आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकाल हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: नमस्ते, धन्यवाद।
0: भटिकुसीमा भदौ 10 गते गएको बाढ़ी पछि 12 दिन बित्दै लाग्दाखेरि उद्धारको काम पनि त्यतिकै भइराखेछ र राहत वितरणका विभिन्न अभ्यासहरू पनि त्यहाँ चलिराखेका छन्। आधार नेपालको कार्यक्षेत्र रहेकै जिल्ला पर्यो नुवाकोट र रसुवा आसपासमा पनि यहाँहरूले त्यो राहत वितरणको लागि पनि समन्वय गरिराख्नु भएको छ। के पुग्यो, अझै के पुर्याउँदै हुनुहुन्छ यहाँहरूको तर्फबाट, त्यहाँबाट अगाडि बढ़ाउँ।
1: राहत धेरै नै गएको छ, राहत राम्रोसँग गएको छ, तर फर्स्ट केही दिन चाहिँ अब अलिकति अलमल जस्तो, 3-4 दिन त अलमल जस्तै भयो। राहतको विषयमा अलमल हुनुको कारणहरू छ, हामीले जुन वान डोरको कुरा गरेका छौँ होइन,
0: एक द्वार नीति
1: त्यसमा अलिकति छलफल गर्नुलाई अहिले राहत गएको छ। अब हाम्रो हिसाबले भन्नु चाहिँ हामीले इमिडिएटली दोस्रो, म हुम्लामा थिएँ बाढी जाँदा, मैले 9 बजी बिहान यो आयो भन्ने थाहा भएपछि मेरो बहिनीले भनेपछि, मेरो अब मेरो घर पनि त्यतै हो, त्रिशुलीको तिरमै छ मेरो बहिनीको घर, अनि म 2 बजी काठमाडौँ आइपुगिहालेँ फ्लाइटमा, अनि त्यसपछि हामी इमिडिएटली रेस्पोन्समा गयौँ र पहिलो रेस्पोन्स त्यही दिन बेलुकाबाट सुरु गरेर हामीले 1000 परिवारलाई फुड बास्केट भनौँ, खानाको झोला बनाएर काठमाडौँ सिडीवाला जिम्मा लायौँ। काठमाडौँ सिडीले इमिडिएटली, त्यो सबैभन्दा बढी निडको काम रहेछ, उहाँले इमिडिएटली भोलिपल्ट बिहानै सबै 1000 नै MI-16 रसुवा गयो। अनि त्यसपछि हामी अरू यतापट्टि साइडमा राहतको काममा लाग्यौँ र अनि खोला वारी विदुर बटार साइडमा चाहिँ प्रशस्त खानेकुराहरू भएको र मान्छेहरू पनि आफै जागरूक भएर गाउँलेहरूले स्कूलहरूलाई हेल्प पोस्टलाई पनि यो होल्डिङ सेन्टरको रूपमा मान्छेहरूलाई राखेको, आफन्तहरूले घर घरमा मान्छे राखेको, मेरो आफ्नै बहिनी घरमा 16 मान्छे थिए, सबैले आफैले स्वत स्फूर्त भोलिन्टियरी रूपमा राखेको र नुवाकोट जिल्ला आफै पनि अन्नको भण्डार भएको हुनाले उहाँहरूलाई के अरे खानाको खासै त्यो भनौँ न क्राइसिसकै लेभल चाहिँ थिएन, तर खोला पारी चाहिँ मान्छेहरू त्रिशुली पारी चाहिँ एकदम कम मान्छेहरू गएको हुनाले त्यसको पर्सिपल्ट चाहिँ हामी त्यहाँ फोन गरेर खाद्यान्नको अवस्था के छ, औषधिको अवस्था के छ सबै सोध्यौँ स्थानीयलाई र जाँदाखेरि खानाको अवस्था ठिक थियो, हामीले खाना लगेनौँ। अनि त्यतिखेर अलिकति चाहिँ हाइजिनको, स्पेसल्ली बच्चाहरूलाई हाइजिनको, साबुनको, सेनिटाइजरको लगायतका कुराहरूको अथवा टुथपेस्टको, मास्कको, त्यस्तो कुराको खाँचो थियो, त्यो लिएर हामी चाहिँ यो गाडी बाटोमा फसेको काम गर्दा 17 घण्टा गाडीमै बसेर 17 घण्टाको यात्रा आउने जाने गरेर 17 घण्टा त हामी मोटरमा भयौँ, काम हामीले जम्मा 3.5 घण्टा गर्यो।
0: त्यहाँ अझै आधार नेपालको तर्फबाट केही लिएर जानुपर्ने, पुर्याउनुपर्ने अझै बाँकी छ कि, अथवा कस्तो खालको दीर्घकालीन योजनाहरू बनाएर राहत वितरणमा सहभागिता जनाउन खोज्दैछ आधार नेपालले?
1: हामी 3 कुरा गर्दैछौँ, म 3 कुरा भन्छु। एउटा चाहिँ हामी अब राहतमा भन्दा पनि धेरै कुराहरू हाम्रो सुरक्षा निकायका हाम्रा सुरक्षाकर्मीहरूलाई केही गियर्सहरू खाँदैछ, गम्बुट्सहरू थिएन, अब हामीले कोअर्डिनेसन गरेर किनेरै भनौँ, हामीले गोल्ड स्टारबाट किनेर एकदम उहाँहरूले पनि एकदम के भन्छन् फ्याक्ट्री कस्टमा दिनुभयो, त्यो लिएर हामी उसमा गयौँ। जे चाहिन्छ त्यो गर्ने हो अहिले चाहिँ, स्थानीय निकायसँग कोअर्डिनेट गरेर सिडिओसँग, आर्मीसँग, पुलिससँग के एक्ज्याक्टली के चाहिएको छ त्यो कोअर्डिनेसन गर्ने। मैले चाहिँ हाम्रो भाषा भन्दा ग्याप्स र ल्याप्स भन्छु कि, जहाँ ग्याप छ, जहाँ कमी छ, जहाँ कमजोरीहरू, जहाँ के हुन सकेका छैन, त्यो कुरामा हामीले स्थानीय निकायलाई हामीले यो एकदम बिर्सिनुहुन्न, स्थानीय निकायहरू एकदम सक्रिय छन्, कोअर्डिनेसन गर्छन्, पोजिटिभ छन्, केही गरौँ भन्ने स्थानीय जनप्रतिनिधिहरू एकदमै बढी चिन्तित र अनि एकदमै बढी सहयोगी पनि छन्, उहाँहरूले एकदम कोअर्डिनेसन गरिरहनु भएको छ। अहिले एउटा काम भनेको र त्यहाँ के ग्याप छ के ल्याप छ, सबै ठाउँ पब्लिकको लागि, सेक्युरिटी पर्सनलाई रेस्क्यू गर्नको लागि भनौँ, उद्धार कार्यको लागि हाम्रा सुरक्षा निकायलाई के कुराको खाँचो, के कुराले गर्दा गाह्रो भइरहेछ, कम्बुट थिएन अस्तिसम्म होइन, हामी दुईवटा संस्था मिलेर 2016 जोर जुत्ता लिएर गएपछि अहिले ढुक्क 100% पुगेछ,
0: गम्बुट सुरक्षा निकायको लागि,
1: गम्बुट, मास्क, हातमा लाउने पन्जा, युटिलिटी, यस्तो कुराहरू सुरक्षा निकायलाई डोरिए, तपाईँको त्यो स्ट्याटिक रोप भन्छन् होइन पुलिसहरूले प्रयोग गर्ने डोरीहरू कति महत्वपूर्ण छ
0: उद्धारको क्रममा प्रयोग गर्ने
1: त्यस्ता कुराहरू लिएर गयौँ हामी
0: जस्तो अब त्यहाँ तपाईँले आउने जाने अथवा संयन्त्र मार्फत सूचनाहरू लिने दिने गर्दै गर्दाखेरि झण्डै दुई हप्ता बित्ने लाग्दाखेरि त्यहाँको अवस्था त्यो सही तरिकाले राहत वितरण प्रक्रिया त्यसको व्यवस्थापनमा राम्रै देखिएको छ अथवा केही अझ हामीले सुधार्न सक्यौं भने अझ राम्रो हुनेवाला छ
1: होइन अहिले त स्टेबल छ अहिले चाहिँ अब त्यो ठाउँ विभिन्न स्थानीय जनप्रतिनिधिहरूको कारणले स्थानीय सरकारको कारणले सुरक्षा निकायको कारणले धेरै कुरा स्टेबल छ स्टेबल कुरालाई हामीले एप्रिसिएट गर्नुपर्छ तर चार दिन जति चाहिँ हामीहरूले यो एकद्वारको कुराले कन्फ्युजन भयो है मलाई के लाग्छ मेरो आफ्नो विचार चाहिँ के हो भने एकद्वार नीति चाहिँ सामान्य समयमा हो के वर्षको अरू सबै समय एकद्वार गरौँ तर इमर्जेन्सीमा एकद्वार नगरौँ इमर्जेन्सीमा उयो कोशीमा 56 ढोका छ एकद्वार बाढी आउँदा एकद्वार गरियो भने त्यो डिजास्टर हुन्छ मैले उदाहरण खालि एनालोजी मात्र है हो त्यसै गरी एकद्वार इमर्जेन्सीमा होइन एकद्वार सामान्य समयमा एकद्वार गरौँ इमर्जेन्सीको समयमा कोअर्डिनेसन गरौँ मोबिलाइज गरौँ सहकार्य गरौँ सबैलाई स्वागत गरौँ है यदि मैले म्यानेज गर्ने हो भने मैले सबैलाई आउन म यो सबै नाकाहरूमा हामी गृह मन्त्रालयको अथवा स्थानीय सरकारको कसैको पनि हुन सक्छ टिम सुरक्षाकर्मीसहित बस्ने आउने सबै सहयोगहरूलाई ती रिसिभ गर्ने त्यहाँ रेकर्ड गर्ने एकजना सुरक्षाकर्मीसहित तपाईँ यो ठाउँमा जानुहोस् यो ठाउँमा बढी खाँचो छ भनेर प्रत्येक कोअर्डिनेसन सेन्टर बाटा बाटोमा राखेर त्यो एकदमै राम्रो कोअर्डिनेसन एकदमै राम्रो फेसिलिटेसन हामी सबै ट्रक्सहरूलाई सबै राहत सामग्रीहरूलाई पहिलो चरणको राहत सामग्रीहरूलाई सुरक्षाकर्मी प्रत्येक गाडीमा एउटा सुरक्षाकर्मी राखेर प्रत्येक आवश्यक ठाउँमा पठाउन र प्रत्येक कुराको रेकर्ड गएको रेकर्ड बाँडेको रेकर्ड र फर्किँदाखेरि थ्याङ्क यू लेटर सुद्धा दिन सकिन्थ्यो हामीले धन्यवाद सहित दिएर पठाउन सकिन्थ्यो
0: त्यसो भए स्थानीय प्रशासन अथवा सरकारले नै जुन एकद्वार नीति भनेर लिएको छ त्यो गलत छ
1: होइन म चाहिँ इमर्जेन्सीको समयमा क्याटास्ट्रोफी विपदको समयमा चाहिँ एकद्वार नीति अरू बेलामा तयारी हुँदा हो एकद्वार गर्नुहोस् तयारी हुनु पर्यो नि प्रिपेयरनेस भन्छ नि हामीले तयारी गर्दाखेरि एकद्वार नीति चाहियो कि वर्षको अरू सबै 355 दिन एकद्वार गर्नुहोस् तर त्यो 10 दिनलाई फेरि मैले जथाभावी गर्नुहोस् भन्दिनँ सुशासन सरकारलाई रिपोर्ट दिने एकदम महत्वपूर्ण छ यो दुरुपयोग नहुनको लागि धेरै महत्वपूर्ण छ होइन यो बेलामा धेरै दुरुपयोग हुन्छ धेरै कुराहरू चल एकछिन हेलिकप्टर जोडौँ भन्ने मान्छे पनि हुन्छन् है यो डिजास्टरलाई सबैले एकदम डिजास्टर रूपमा लिन्छन् भन्ने पनि छैन कतिले एकदम इमोसनल भएर काम गरेर नै हुन्छन् यो सबैलाई कोअर्डिनेसन होइन समन्वय सहकार्य र सहयोग गर्न जरुरी छ र सजिलै तरिकाले गर्न सक्छ र सबैभन्दा ठूलो कुरो भनेको विपद नपर्दाखेरिको तयारी महत्वपूर्ण हुन्छ विपदमा विपद नहुँदाखेरि हामीले तयारी गर्नु पर्यो जुन तयारी छ सरकारको सबै निकायमा हाम्रो सशस्त्र प्रहरी बल नेपाल नेपाली सेना होइन नेपाल प्रहरी सरकार गृह मन्त्रालयमा प्रिपेयरनेस छ तर त्यो प्रिपेयरनेस एकद्वार हुनु पर्यो कि तयारी हामी संघ संस्था निकाय अन्तर्राष्ट्रिय निकाय सबैसँग काम गरेर वर्षभरि एकद्वार गरौँ तर इमर्जेन्सी हुँदा चाहिँ सबैलाई मोबिलाइज गरेर सहकार्य गरेर हामीले ग्रुपमा काम गर्नुपर्छ र अर्को कुरा जस्तो अन्तर्राष्ट्रिय मान्छेहरू आउँछन् नि हामी वसुधैव कुटुम्बकम् भन्ने हाम्रो त यो ऊ हो नि हाम्रो वैदिक के अरे हाम्रो चाहिँ सनातनदेखि चलिआएको कुरा हो नि वसुधैव कुटुम्बकम् हामी गुजरातमा भूकम्प जाँदा हामी जानुपर्छ हामी गएको पनि छौँ पाकिस्तानमा पर्दा पनि जानुपर्छ क्याम्बोडियामा हुँदा पनि जानुपर्छ हामी जानु पनि पर्छ हामीले उहाँहरूलाई आउन पनि दिनुपर्छ विश्व एउटा परिवार हो यो
0: अहिले पछिल्लो समयमा जुन नेपालप्रतिको सहानुभूति राख्ने देशहरूको संख्या र उनीहरूले पठाइराखेको राहतलाई हेर्दा

0: माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल। सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएल मा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
0: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएल मा आउँदै हुनुहुन्छ।
0: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
0: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 9708439043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: सूचना
0: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोचा प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083521599 र मोबाइल नम्बर 9840349117।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाइ चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश्नु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840-44631।
10: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
10: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
10: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858-54-899 र 9769-044-43। सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
10: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
11: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
12: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
12: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
13: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
14: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
13: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
14: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त।
15: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
16: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
17: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848039576।
18: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 9801328807 9801328807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
19: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
12: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार,

0: Sonia.
1: Extreme energy drink.
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: खुसीको खबर।
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
6: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा